0: जीवनसाथी अथवा प्रिय जनसंघको सम्बन्धमा मिठास थपिनेछ। व्यापार गर्नेहरूका लागि नयाँ ग्राहक अथवा सहकारीको अवसर आउने देखिएको छ। आफ्नो विचार स्पष्ट रूपमा राख्दा अरूको विश्वास जित्न सक्नुहुनेछ। यात्रा अथवा नयाँ भेटघाटले भविष्यमा फाइदा पुग्ने देखिएको छ। आत्मविश्वासका साथ अघि बढ्दा निकै राम्रो हुनेछ। अब चौथो राशि कर्कट राशि। कर्कट राशि हुने व्यक्तिहरूको लागि आज मेहनतले राम्रो प्रतिफल दिने दिन रहेको छ। कार्यक्षेत्रमा जिम्मेवारी बढे पनि त्यसलाई सफलतापूर्वक पूरा गर्न तपाईँ सक्नुहुनेछ। सहकर्मीको सहयोगले कठिन काम पनि सहज बन्नेछ। स्वास्थ्यमा सुधार आउने संकेत रहेको छ, तर आरामलाई व्यवस्था नगर्नुहोला। परिवारबाट हौसला प्राप्त हुनेछ। दैनिक काम व्यवस्थित रूपमा गर्न सक्दा समयको सदुपयोग हुनेछ। पुराना समस्या समाधानतर्फ उन्मुख हुने भएकाले मन हलुका हुनेछ। धैर्यता र अनुशासनमा कायम रहँदा आज राम्रो उपलब्धि प्राप्त हुनेछ। अब पाँचौं राशि सिंह राशि। सिंह राशि व्यक्तिहरूको लागि आज तपाईँको प्रतिभा र नेतृत्व क्षमताले सबैको ध्यान आकर्षित गर्नेछ। शिक्षा, कला, सृजना अथवा मनोरञ्जनसँग सम्बन्धित क्षेत्रमा राम्रो अवसर प्राप्त हुनेछ। प्रेम सम्बन्धमा विश्वास बढ्नेछ भने सन्तानबाट खुसीको समाचार सुन्न पाइनेछ। नयाँ योजना शुरू गर्न समय अनुकूल रहेको छ। सामाजिक कार्यक्रममा सहभागी हुँदा तपाईँलाई मान सम्मान प्राप्त हुनेछ। तपाईँको आत्मविश्वासले कठिन काम पनि सहज रूपमा पूरा गराउनेछ। आजको दिन उत्साहपूर्ण र सकारात्मक रहने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब छैटौं राशि कन्या राशि। कन्या राशिका व्यक्तिहरूका लागि आज घर परिवारसँग बिताएको समय विशेष फलदायी रहनेछ। पारिवारिक छलफलबाट भविष्यका लागि राम्रो निर्णय हुनेछ। घर जग्गा अथवा सवारीसँग सम्बन्धित काममा सकारात्मक प्रगति हुने देखिएको छ। कार्यक्षेत्रमा पनि तपाईँको धैर्यता र जिम्मेवारीको प्रशंसा हुनेछ। आमा बुबाको आशीर्वाद र सुझावले नयाँ दिशा दिन सक्नेछ। मानसिक शान्ति कायम रहने भएकाले महत्वपूर्ण निर्णय लिन सहज हुनेछ। आर्थिक पक्ष पनि क्रमशः मजबुत बन्दै जाने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब सातौं राशि तुला राशि। तुला राशि हुनेहरूका लागि आज नयाँ जानकारी, नयाँ चिन्जान र नयाँ अवसरले दिनलाई रोचक बनाउनेछ। छोटो यात्रा निकै लाभदायक हुनेछ। संचार, लेखन, व्यवसाय अथवा अध्ययनसँग सम्बन्धित काममा उच्च सफलता प्राप्त हुनेछ। भाइ बहिनी अथवा साथीभाइसँगको सम्बन्ध अझ घनिष्ठ बन्नेछ। तपाईँका विचारहरूलाई अरूले सकारात्मक रूपमा लिने देखिन्छन्। आत्मविश्वासका साथ अघि बढ्दा रोकिएका योजना पनि आज पूरा हुनेछ। दिनभर सक्रियता र उत्साह कायम रहने देखिएको छ। अब आठौं राशि वृश्चिक राशि। वृश्चिक राशिका व्यक्तिहरूका लागि आज आर्थिक विषयमा विशेष सावधानी अपनाउन आवश्यक छ। हतारमा गरिएको निर्णयले अनपेक्षित घाटा अथवा अनावश्यक खर्च निम्त्याउन सक्छ। परिवारभित्र सानो विषयले पनि मतभेद बढाउन सक्ने भएकाले बोली र व्यवहारमा संयमता अपनाउनुहोला। कार्यक्षेत्रमा गरेको मेहनतले तत्काल परिणाम नआउँदा मन खिन्न हुनेछ। विश्वास गरेको व्यक्तिबाट अपेक्षित सहयोग नपाउँदा पनि तपाईँको मन निराशामा परिणत हुनेछ। स्वास्थ्यमा थकान, निद्राको कमी अथवा मानसिक तनाव अनुभव हुन सक्छ। आज जोखिमपूर्ण निर्णय स्थगित गर्नु निकै राम्रो हुनेछ, बुद्धिमानी हुनेछ। अब नवौं राशि धनुराशि। धनुराशि व्यक्तिहरूका लागि आज चन्द्रमा आफ्नै राशिमा रहेकाले तपाईँको आत्मबल र उत्साह उच्च रहने देखिएको छ। नयाँ काम शुरू गर्ने, योजना सार्वजनिक गर्ने अथवा महत्वपूर्ण व्यक्तिसँग भेटघाट गर्ने अनुकूल समय पनि रहेको छ। सामाजिक प्रतिष्ठा बढ्नेछ भने कार्यक्षेत्रमा पनि राम्रो अवसर प्राप्त हुन सक्ने देखिएको छ। परिवारबाट सहयोग मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। मनमा नयाँ जोश, जाँगर र आशा जाग्नेछ। समयको सही उपयोग गर्न सके भविष्यका लागि बलियो आधार तयार हुनेछ। आजको दिन निकै फलदायी बन्न सक्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। अब दशौं राशि मकर राशि। मकर राशि हुने व्यक्तिहरूका लागि आज परिस्थितिले तपाईँको धैर्यताको कडा परीक्षा लिनेछ। सोचे अनुसार काम अघि नबढ्दा निराशा महसुस हुन सक्छ। कार्यक्षेत्रमा अनावश्यक आलोचना अथवा गलत बुझाइको सामना गर्नुपर्ने देखिएको छ। आर्थिक लेनदेनमा सावधानी नअपनाए घाटा हुन सक्छ। परिवारका सदस्यसँग सामान्य विषयमा विवाद हुन सक्ने देखिएको छ। मानसिक तनावका कारण निर्णय क्षमता कमजोर हुनेछ। स्वास्थ्यमा पनि कमजोरी, थकान अथवा पुराना समस्या दोहोरिन सक्ने भएकाले आराम र संयमतालाई प्राथमिकता दिनु निकै राम्रो हुनेछ। अब एघारौं राशि कुम्भ राशि। कुम्भ राशिका व्यक्तिहरूका लागि आज साथीभाइ र शुभचिन्तकको सहयोगले महत्वपूर्ण काम पूरा हुनेछ। आमदानी बढाउने अवसर प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा सम्मान बढ्नेछ भने नयाँ सम्बन्धले भविष्यमा फाइदा पुर्याउनेछ। समूहमा काम गर्दा नेतृत्व गर्ने अवसर तपाईँलाई प्राप्त हुनेछ। परिवारमा खुसीको वातावरण बढ्नेछ। आफ्ना योजना व्यवस्थित रूपमा अघि बढाउँदा अपेक्षित सफलता प्राप्त हुनेछ। सकारात्मक सोचले दिनभर ऊर्जा र आत्मविश्वास कायम रहने देखिएको छ। राशिफलको अन्त्यमा मीन राशि। मीन राशिका व्यक्तिहरूका लागि आज कार्यक्षेत्रमा तपाईँको क्षमता र अनुभवको उचित मूल्याङ्कन हुने देखिएको छ। वरिष्ठ व्यक्तिबाट प्रशंसा अथवा नयाँ जिम्मेवारी प्राप्त हुनेछ। व्यवसायमा विस्तारको योजना सफल हुनेछ। परिवारको साथ र सहयोगले मनोबल उच्च बनाउनेछ। रोकिएका काम पूरा हुँदै जानेछन्। आर्थिक अवस्था मजबुत बन्ने सम्भावना पनि रहेको छ। धैर्यता, लगनशीलता र निरन्तरताले आजको उपलब्धि भविष्यको ठूलो सफलताको आधार बन्ने ज्योतिष वैज्ञानिक दृष्टिकोणमा देखिएको छ। राशिफल बारे जानकारी सँगै अब लागू आजको साइत विशेषगत यात्राका लागि महत्वपूर्ण हुनेछ। सूर्य कर्कट राशिमा, चन्द्रमा तुला राशिमा रहनेछन्। त्यसैले पश्चिम र दक्षिण बाहेक अन्य दिशाको यात्रा आज नगर्दा राम्रो हुनेछ। आज बुधबार परेकाले उत्तरतर्फको यात्रा गर्दै नगर्नु होला। आज पूर्व र उत्तरतर्फको यात्रा तपाईँलाई बाध्यतावश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर आजको शुभ बेला पारेर यात्राको छलनी गर्न सक्नुहुनेछ। धार्मिक उपायमा अमला, सक्खर, गुँद अथवा दही खाएर आजको शुभ बेला पारेर यात्राको छलनी गर्दा राम्रो हुनेछ। यस्तै अर्को धार्मिक उपायमा घर नजिकै रहेको शिवालय, देवालय एवं देवी देवताका मन्दिरलाई दाहिना पार्ट परिक्रमा गरी आजको शुभ बेला पारेर यात्राको छलनी गर्नुभएमा तपाईँलाई यात्रा दोष लाग्ने छैन, यात्रा सफलतापूर्वक सम्पन्न हुनेछ। अब आजको शुभ लाभ अमृतपुर अर्थात शुभ लाभादि बेला बिहानमा 5:15 छ 58 मिनटसम्म लाभ बेला रहनेछ। लाभ बेलामा आर्थिक कारोबार गर्दा राम्रो हुनेछ। बिहानमा 6:58 8:42 अमृत बेला रहनेछ। अमृत बेला सबैभन्दा राम्रो बेला भएकाले यो समयमा राम्रा काम, महत्वपूर्ण काम, यसअघि गर्न छुटेका र थातिरहेका काम सम्पन्न गर्दा राम्रो हुनेछ। बिहानमा 8:42 10:25 काल बेला रहनेछ। काल बेला सबैभन्दा खराब बेला भएकाले यो समयमा कुनै पनि काम तथा कर्म र यात्राको नगर्दा राम्रो हुनेछ। बिहानमा 10:25 12:09 शुभ बेला रहनेछ। शुभ बेलामा यात्रा र नयाँ कामको शुभारम्भ गर्न सक्नुहुनेछ। मध्याहमा 12:09 दिनमा 1:52 रोग बेला रहनेछ। दिनमा 1:52 3:35 उद्योग बेला रहनेछ। दिनमा 3:35 5:19 चहर बेला रहनेछ। दिनमा 5:19 साँझमा 7:02 समय फेरि लाभ बेला रहनेछ। शुभ लाभादी बेलाको रातितर्फ लागौं। साँझमा 7:02 8:19 अमृत बेला रहनेछ। साँझमा 8:19 9:36 काल बेला रहनेछ। राति 9:36 10:52 शुभ बेला रहनेछ। राति 10:52 12:09 रोग बेला। राति 12:09 1:26 उद्योग बेला रहनेछ। राति 1:26 2:42 चहर बेला। राति 2:42 3:59 समय लाभ बेला रहनेछ भने राति 3:59 भोलि बिहानमा 5:15 समय फेरि अमृत बेला रहनेछ। यसमा चहरभन्दा शुभ, शुभभन्दा लाभ बेला राम्रो हुनेछ। लाभ बेला भन्दा अमृत बेला सबैभन्दा राम्रो हुनेछ। त्यसैले जे काम गर्दा पनि शुभ लाभ र अमृत बेला पार्नुहोला, काली बेला छल्नुहोला। अब अन्तिममा आजको राहुकाल अर्थात सबैभन्दा खराब समय मध्याहमा 12:00 दिनमा 1:30 समय राहुकाल अर्थात सबैभन्दा खराब समय रहनेछ। यो समयभित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय, महत्वपूर्ण कामको थालनी केही पनि नगर्नुहोला।
1: हवस् त, सफलतामा राशिफल आजलाई यति नै। भोलि पुनः भेट हुने नै छ। सूचना, शिक्षा र मनोरञ्जनका लागि रेडियो सफलता 103.4 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन।
2: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
3: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
2: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिएर हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
3: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
2: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
4: क्षयरोगबाट बच्न बच्चा जन्मिना साथ BCG खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
5: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की।
6: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने
7: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पानी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
6: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
8: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकह लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
9: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोली स्टोर 0 किलोमिटर 5 पोखरा प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी मोबाइल नम्बर 9846054635 9464043853।
10: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
11: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
10: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
11: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
10: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
11: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
10: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 9556011 86, 9546035111। सम्पर्क नम्बर फेरि एकपटक 9546035111।

नमस्कार, जहाँ संसार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जले तयार पारेको बिहान 6 बजेको खबर संगालमा समाचार कक्षबाट म मधुको हार्दिक स्वागत छ। खबर संगालको शुरूमा मुख्य खबरका शीर्षकहरू। स्याङ्जाको मिर्दीमा टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, तनहुँमा बस दुर्घटना हुँदा चालक सहित 15 यात्रु घाइते, पोखरामा सटल बस सेवा बन्द, दुवै विद्युतीय बस प्रचण्ड फिर्ता, कास्कीमा राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा बिहान 8 बजेदेखि नै शुरू, अमेरिकी चार्टर विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण, अन्नपूर्ण क्षेत्रमा पर्यटकको नयाँ कीर्तिमान, एकै वर्षमा 5 लाख भन्दा बढी विदेशी आगमन, बितेका 10 वर्ष काँग्रेस र राष्ट्रका लागि काला दिन रहेको गौतम थापाको टिप्पणी, काँग्रेससँग सत्ता सहकारी टुट्यो, एमाले प्रतिपक्षमा बस्ने एमाले जनसा राजु तामाङको बनाए, चर्को जनदबाव पछि 3% समता शुल्क स्थगित, काँग्रेसद्वारा स्वागत, भारतमा विद्यार्थी आन्दोलनमा प्रहरी दमनको आरोप, राहुल गान्धीद्वारा मोदीको राजीनामा माग, र विश्वकप लिग 2 मा नेपालको निराशजनक शुरूआत, नामिबियासँग 8 विकेटले पराजित। स्याङ्जाको वालिङ स्थित सिद्धार्थ राजमार्गमा टेलरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ। वालिङ नगरपालिका 8 मिर्दी स्थित पक्की पुलमा मंगलबार साँझ 5:30 बजे दुर्घटना भएको हो। मिर्दीबाट भकुण्डेतर्फ जाँदै गरेको C/11/80 नम्बरको टेलरले सोही दिशातर्फ जाँदै गरेको G/18/62 नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा मोटरसाइकल चालक वालिङ नगरपालिका 6 आमडालीका 55 वर्षीय विनोद अरियाल गम्भीर घाइते भएका थिए। दुर्घटनाको खबर पाउनसाथ वडा प्रहरी कार्यालय वालिङबाट प्रहरी टोली घटनास्थल पुगेर घाइते अरियालको उद्धार गरेको थियो। अरियालको हात खुट्टा र छातीमा गम्भीर चोट लागेको थियो। उनलाई उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र वालिङ लगिएकोमा 6:25 बजे चिकित्सकले मृत घोषणा गरेका हुन्। उनको शव सोही अस्पतालमा राखिएको छ। ठक्कर दिने टेलर र त्यसका चालक बैतडी मैलाअली नगरपालिका 2 का 24 वर्षका नीरज चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ। नियन्त्रण लिएका चालक र सवारी साधनलाई वडा प्रहरी कार्यालय वालिङमा राखिएको प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी रमेश दत्त अवस्थीले जानकारी दिनुभयो। यता तनहुँको ब्यास नगरपालिका 7 स्थित कलेस्ती पुलमा मंगलबार यात्रुवाहक बस दुर्घटना हुँदा चालक सहित 15 जना घाइते भएका छन्। घाइते मध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार अपरान्ह करिब 3:15 बजे कलेस्तीबाट दमौलीतर्फ आउँदै गरेको G/64/65 नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा पुलमा ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना लगत्तै प्रहरी नायब परीक्षक द्वारिका प्रसाद घिमिरेको नेतृत्वमा पुगेको टोलीले उद्धार गरी घाइतेलाई रत्नहरी अस्पताल तनहुँ पठाएको थियो। दुर्घटनामा ब्यास 2 निवासी 26 वर्षीय चालक शमशेर परियार गम्भीर घाइते भएका छन्। उनको बायाँ खुट्टा, छाती, घाँटी र टाउकोमा चोट लागेको छ। अन्य घाइतेमा ब्यास 4 की 60 वर्षीय श्रीमाया परियार, लमजुङ मध्य नेपाल 1 की 35 वर्षीय शान्ता गौतम, मध्य नेपाल 4 की 30 वर्षीय निरा गौतम र 29 वर्षीय सुस्मिता साई, ब्यास 11 थुम्की की 60 वर्षीय चन्द्रमाया गुरूङ, ब्यास 2 की 47 वर्षीय अनिता गुरूङ र 49 वर्षीय बिन्दु गुरूङ कात्की रूपा गाउँपालिका 1 की 50 वर्षीय स्वस्तिका खनाल, ब्यास 6 की 27 वर्षीय सुजिता पौडेल, ब्यास 1 की 8 वर्षीय सानवी गिरी, 40 वर्षीय दीपा खान, 51 वर्षीय सीता नेपाली, 35 वर्षीय हीरा मल्ल र 44 वर्षीय नुन्याई माया थापा रहेका छन्। प्रहरीका अनुसार उनीहरूको अवस्था सामान्य छ। बसमा 25 जना यात्रु सवार रहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि सड़क सञ्चालनमा आइसकेको छ भने दुर्घटनाग्रस्त बस हटाउन काम भइरहेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पोखरा महानगरपालिकाले नयाँ वर्षको अवसर पारेर शुरू गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अमरसिंह चोक निशुल्क विद्युतीय सटल बस सेवा असार मसान्तसँगै बन्द भएको छ। संस्था अवधि सकिएपछि सञ्चालनमा रहेको 2 वटै बस काठमाडौँ फिर्ता लगेको हो। महानगरले काठमाडौँ स्थित महानगर यातायात प्रणालीसँग परीक्षण परियोजनका लागि 3 महिनाका लागि बस सञ्चालन गरेको थियो। चालक सहचालक मर्मत र सञ्चालन खर्च पोखरा महानगर कृषि विकास ब्याङ्क र कामना ब्याङ्कले बेहोरेको थिए। तर यात्रु संख्या अत्यन्त न्यून रहेकाले सेवा आर्थिक रूपमा टिकाउ हुन नसकेको कम्पनीले
जनाएको छ। पोखरा महानगरले भने सेवा स्थायी रूपमा बन्द नभएको स्पष्ट पारेको छ। सूचना अधिकारी कृष्ण तिवारीका अनुसार प्रारम्भिक परीक्षण महानगरले गरे पनि अब निजी क्षेत्रसँग साझेदारी गरेर सेवा पुनः सञ्चालन गर्ने तयारी भइरहेको छ। यातायात व्यवसायीसँग सहमति जुटाउने व्यवस्था जारी रहेको उहाँको भनाइ छ। महानगरले बस सञ्चालनमा करिब 8,50,000 रूपियाँ खर्च गरेको छ भने कामना सेवा विकास ब्याङ्कले 3,50,000 र कृषि विकास ब्याङ्कले 5,00,000 रूपियाँ सहयोग गरेको थियो। विमानस्थलबाट शहर आउने यात्रुलाई सेवा उपयोग भए पनि शहरबाट विमानस्थल जाने अधिकांश यात्रुले निजी सवारी वा ट्याक्सी प्रयोग गरेकाले सटल बसकोमा अपेक्षित यात्रु नपुगेको महानगरको निष्कर्ष छ। महानगरले आवश्यक समन्वयपछि सेवा पुनः सञ्चालन गर्ने जनाएको छ।

0: पर्वतको कुष्मा नगरपालिका पाँच स्थित बन्जेसारीको भीरबाट हाम फालेका युवकको शव सशस्त्र प्रहरीले उद्धार गरेको छ। बागलुङ नगरपालिका चौध नारायण स्थानमा अन्दाजी 33 वर्ष दिपेन्द्र नेपाली साउन 4 गते साँझ करिब 9 बजे उक्त भीरबाट हाम फालेका थिए। घटना लगत्तै सशस्त्र प्रहरी बल नेपाल नम्बर 25 चण्डीका गढ पर्वतबाट खटिएको टोली राति खोजी गरे पनि उनलाई फेला पार्न सकेको थिएन। त्यसपछि हिजो बिहान विपद व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी टोलीले पुनः परिचालन गरिएको थियो। डीएसपी शैलेन्द्र थापाका अनुसार बिहान करिब 7:15 बजे भीरबाट करिब 130 मिटर तल उनको शव फेला परेको हो। सशस्त्र प्रहरीले रोप रेस्क्यू विधि प्रयोग गरी करिब 35 मिनटको प्रयासपछि शव सुरक्षित रूपमा बाहिर निकालेको थियो। प्रारम्भिक अनुसन्धान अनुसार सामान्य घरायसी विवादपछि नेपालीले भीरबाट हाम फालेको खुलेको छ प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको पनि भनाइ छ। बैंकक र ढाका हुँदै अमेरिकी दर्ताको हल्का चार्टर विमान मंगलबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ। विमान बुधबार पाकिस्तानको लाहोरका लागि उड्ने तालिका छ। विमानमा चालक दलका सदस्य बाहेक अन्य यात्रु नरहेको विमानस्थलले जनाएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जगन्नाथ नेहरोलका अनुसार अमेरिकी विमान बैंककबाट ढाका हुँदै पोखरा आएको हो। चालक दलका सदस्य मंगलबार राति पोखरामै बस्ने र आज लाहोर प्रस्थान गर्ने उहाँले बताउनुभयो। नेपाल नागरिक उड्डयन प्राधिकरणले विमान उडानका लागि अनुमति दिएको छ। अनुमति पत्रमा यो उडान चार्टर उडान भएको उल्लेख छ। विमान आयो ओएसी एभिएसन प्रणाली मार्फत सञ्चालन गरिएको हो भने यसको अधिकतम उडान तौल 1542 किलोग्राम छ। उडानको नेतृत्व क्याप्टन याङ कुवाङ याङले गरिरहेका छन्। सिरस SR-22 एकल इन्जिन भएको हल्का विमान हो। यस्तो विमान प्राय निजी यात्रा, व्यावसायिक चार्टर, हवाई निरीक्षण, व्यावसायिक भ्रमण तथा विशेष प्रयोजनका लागि उडान प्रयोग गरिन्छ। अमेरिकी दर्ता नम्बरको शुरूआतमा रहेको यानले विमान अमेरिकामा दर्ता भएको जनाउँछ। यद्यपि यो विमान किन पोखरा आएको हो, यहाँ किन एक रात बस्दैछ र त्यसपछि लाहोर किन जाने भएको हो भन्ने बारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन। विमानले पोखरामै कुनै यात्रु झरेको वा यहाँबाट यात्रु चढाएर लैजाने कार्यक्रम पनि नभएको विमानस्थल स्रोतले जनाएको छ। बैंकक ढाटा पोखरा लाहोर मार्गमा चालक दल मात्र बोकेर सञ्चालन गरिएको यो चार्टर उडानको वास्तविक उद्देश्य अझै खुल्न सकेको छैन। सम्बन्धित अपरेटर र सरकारवाला निकायले पनि यसबारे कुनै थप विवरण सार्वजनिक गरेका छैनन्। विद्यालयलाई वातावरण मैत्री र जलवायु उत्तरदायी बनाउने उद्देश्यले पोखरामा 4 दिने हरित विद्यालय ग्रीन स्कूल सम्बन्धी प्रादेशिक तालिम सम्पन्न भएको छ। प्रिन्सिपल एसोसिएसन अफ नेपाल पान र युनिस्को आयोजनामा तथा काठमाडौँ विश्वविद्यालयको सहकार्यमा आयोजित तालिममा गण्डकी प्रदेशका 15 प्रध्यानाध्यापक र 15 हरित विद्यालय फोकल शिक्षक गरी 30 सहभागिता रहेको थियो। तालिममा जलवायु परिवर्तन, जैविक विविधता संरक्षण, जलवायु न्याय, विपद व्यवस्थापन, दिगो जीवनशैली र परिपत्र अर्थतन्त्र जस्ता विषयलाई विद्यालय शिक्षासँग जोड्ने विषयमा अभिमुखीकरण गरिएको थियो। सहभागीहरूले विद्यार्थी केन्द्रित र परियोजनामा आधारित सिकाइ पद्धति अनुसार अन्तर विद्यालयगत पाठ योजना तयार गरी कास्कीको भद्रकाली माविमा प्रदर्शन कक्षा सञ्चालन गरेका थिए। कार्यक्रममा पानका केन्द्रीय अध्यक्ष सुदान गौतमले गण्डकीबाट शुरू भएको यो अभियान क्रमशः देशकै 7 प्रदेशमा 100 बढ़ी विद्यालयसम्म विस्तार गरिने जानकारी दिनुभयो। शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले तालिमबाट प्राप्त ज्ञानलाई विद्यालयमा व्यवहारमा उतार्न आग्रह गर्नुभयो। तालिमपछि सहभागीहरूलाई आफ्नो विद्यालयमा हरित विद्यालय अवधारणा कार्यान्वयन गर्ने परियोजना सञ्चालन गर्न जिम्मेवारी दिएको बताउनुभयो। आयोजकका अनुसार परियोजना सम्पन्न गरी प्रतिवेदन बुझाउने सहभागीलाई काठमाडौँ विश्वविद्यालयबाट शैक्षिक क्रेडिट प्रदान गरिन्छ। कार्यक्रमले विद्यालयलाई दिगो विकास लक्ष्य अनुसारको वातावरण मैत्री शिक्षण संस्थाका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्रमा गत आर्थिक वर्ष 82-83 179 देशका 5,08,476 विद्यार्थी पर्यटक पुगेका छन्। यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा झण्डै दोब्बर हो र हालसम्मकै उच्च आगमनको नयाँ कृतिमान बनेको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना क्याबका अनुसार कुल पर्यटक मध्ये दक्षिण एसियाली मुलुकका 3,84,145 र अन्य देशका 1,24,331 जना रहेका छन्। सबैभन्दा धेरै भारतका 3,75,797 पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन्। त्यसपछि चीन 12,539, अमेरिका 9,884, बेलायत 9,859, फ्रान्स 7,939, मलेसिया 7,848, जर्मनी 7,600 34, बंगलादेश 7,448, अस्ट्रेलिया 7,095 र इजरायल 6,398 पर्यटकहरू रहेका छन्। आयोजनाका प्रमुख डाक्टर रविन कडेरियाका अनुसार अघिल्लो आर्थिक वर्षमा 2,78,113 विदेशी पर्यटक मात्र आएका थिए। विशेष गरी भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि हुँदा गत वर्ष नयाँ रेकर्ड कायम भएको उहाँले बताउनुभयो। भारतमा पोखरा मुक्तिनाथ लगायतका गन्तव्यको प्रभावकारी प्रचार सहज यातायात र सामाजिक संचार मार्फत भएको प्रवर्धनका कारण भारतीय पर्यटकको संख्या उल्लेखनीय रूपमा बढ़ेको हो। वैशाख जेठमा पोखराका होटल अकुपेन्सी 90% पुगेको थियो। विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्ग हुँदै पर्यटक अन्नपूर्ण आधार शिविर मर्दी मार्ग घामद्रुक तिलुजुताल थोरङला मुक्तिनाथ उपल्लो मुस्ताङ र घोडेपानी लगायतका गन्तव्य पुग्ने गर्दछन्। 7,600 वर्ग किलोमिटरमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्र कास्की लमजुङ मनाङ म्याग्दी र मुस्ताङका 15 स्थानीय तहका 87 वडामा फैलिएको नेपालको प्रमुख पर्यटक क्षेत्र हो। जिल्ला प्रशासन कार्यालय कास्कीले सेवा प्रभारीलाई चाप बढ़ेपछि राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा बिहान 8 बजेदेखि नै शुरू गर्ने भएको छ। आज बुधबारदेखि लागू हुने गरी उक्त सेवा प्रवाहका लागि समय थप गरिएको सहायक प्रमुख जिल्लाधिकारी चित्राङ्ग बरालले जानकारी दिनुभयो। सेवाग्राहीले सेवार्वजनिक विधाका दिन बाहेक हरेक बिहान 8 बजेदेखि नै राष्ट्रिय परिचय पत्र सम्बन्धी प्राप्त गर्ने उहाँले बताउनुभयो। राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा प्रदान गर्न प्रयोग हुने सफ्टवेयर अपग्रेड हुने कार्यक्रममा रहेकाले उक्त सेवा सुस्त हुने र कहिले अवरूद्ध समेत हुने समस्या देखिँदै आएको कार्यालयले जनाएको छ। जसका कारण समयमा सेवा प्रवाह हुन नसके कार्यालयमा सेवाग्राहीको चाप बढ़दै गएको छ। कार्यालयले मंगलबार सार्वजनिक सूचना मार्फत विगतमा तस्विर खिचाएर बायोमेट्रिक दिनुभएका सेवाग्राहीलाई राष्ट्रिय परिचय आएको बारे मोबाइलमा सन्देश आएपछि मात्र कार्यालयमा आउन आग्रह गरेको छ। राष्ट्रिय परिचय पत्र वितरणका लागि कार्यालयले जारी गरी आधिकारिक सूचना गरेर कार्यालयमा आउने सेवाग्राहीलाई अनुरोध गरिएको छ। स्थानीय तथा त्यहाँ आउने पर्यटकले ढोरपाटन आवाजातमा शास्ति भोग्नु परेको छ। फल्ले घरदेखि देउरालीसम्मको 3 किलोमिटर सड़क अवस्थ व्यस्त बनेकाले आवाजातमा शास्ति भोग्नु परेको ढोरपाटन नौका वडाध्यक्ष खिमबहादुर घरतीले बताउनुभयो। निर्माण कम्पनीले बर्खायाममा सड़क विस्तारको काम शुरू गरेपछि समस्या निम्तिएको हो। पानी पर्नसाथ पहिरो खस्ने सड़क घेलाम्य भएर यातायात अवरूद्ध हुने गरेको छ। वर्षायाम भरि यो समस्या रहिरहने देखिएको छ। वडाध्यक्ष घरतीले भन्नुभयो, यो बेलामा सड़क खन्ने काम नै गलत भयो। हामीले भन्दा भन्दै पनि निर्माण कम्पनीले व्यवस्था गर्दा यो समस्या आएको हो। मूर्तिबागदेखि फल्ले घरसम्म 28 किलोमिटर सड़क ग्राभेल भए पनि ढोरपाटन उपत्यका जोड्ने बाँकी 3 किलोमिटर सड़क जीर्ण र अस्तव्यस्त छ। विक्रमसम्म 2066 निर्माण शुरू भएको सालझण्डी ढोरपाटन अन्तर्गत बागलुङ खण्डको काम सुस्त गतिमा भइरहेको छ। सबैमा सड़क नबन्दा हरेक बर्खायाममा ढोरपाटन यातायात सेवा प्रभावित हुने गरेको छ। ढोरपाटन पर्यटन व्यवसायी शिवराज कडेलले पर्यटकको चलपल हुने मुख्य याममै सड़क बिग्रिँदा व्यवसायीहरू चिन्तित रहेको बताएका छन्। सुन्दै हुनुहुन्छ रेडियो सफलतामा खबर संगालो। अब एकैछिन विश्रामको पालो।
1: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर आउनुहोस्। कक्षा 12 को एक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेशनको नचिन्ता। जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।
2: के हेरेर टोलाए कि? अहो, कति राम्रो गहना लगाए कि? फेरि राख्नु जस्तो कता बनाएछ?
3: कता हुनु नि? पोखरा गैरापाटनमा रहेको डिप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
2: ए हो र, म पनि यस्तै गहना बनाउन आज डिप सुनचाँदी दुकान जान्छु नि।
4: का सेवा शुद्ध सुन का आधुनिक डिजाइन का गर गहना दक्ष तथा अनुभवी कालीगर द्वारा बनाई साथ ही आधुनिक प्रविधि द्वारा नापतौल करी किनबेच कर
3: संपर्क दीप सुन चाँदी दोकान गैरा पाटन चार पोखरा प्रोप्राइटर दीपेन्द्र सुनार कान्छा मोबाइल नंबर 9852210050 9852170714।
1: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर नया तथा पुराना कुखुरा पालक किसान को लागि अनुभवी भेटनरी डाक्टर डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषक को लागि दाना को फर्मुलेसन लेस तथा बोइलर कुखुरा को पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
5: कुकुरको भ्याक्सिनेसन
1: कुखुरा तथा गाई भैंसी को दाना तथा चोकर संपर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 061544737 मोबाइल नम्बर 9856728744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161530904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
4: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 0165536651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर, पोखरा 4 मासबारमा।
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर, पोखरा 7 मासबार, मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरु प्रसाद बराल, मोबाइल नम्बर 98460201127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
8: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौँ, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौ, बाल श्रमको अन्त्य गरौँ।
9: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
10: एकैछिनको विश्रामपछि खबर संगालमा पुनः स्वागत छ। अब बाँकी समाचार। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले 72 देखि 82 सालसम्मको दशक नेपाली कांग्रेस र मुलुक दुवैका लागि अँध्यारा र काला वर्षका रूपमा बितेको टिप्पणी गर्नुभएको छ। उहाँले यो अवधिमा सिद्धान्त भन्दा सत्ता र शक्तिको राजनीति हावी हुँदा देश र पार्टी दुवैले क्षति बेहोरेको बताउनुभयो। मंगलबार काठमाण्डुमा महामन्त्री गुरू घिमिरेद्वारा लिखित विरूद्ध बीपी र आजका नेता तथा लिलीपुटका लघु मानव पुस्तक विमोचन कार्यक्रममा बोल्दै थापाले सत्ताको स्वार्थका लागि राष्ट्रिय मुद्दा र नागरिकका अपेक्षालाई व्यवस्था गरिएको आरोप लगाउनुभयो। उहाँले आफू सिद्धान्तको राजनीतिमा विश्वास गर्ने कार्यकर्ता भएको उल्लेख गर्दै सिद्धान्तका लागि जुनसुकै संघर्ष गर्न तयार रहेको बताउनुभयो। पछिल्लो 10 वर्षको राजनीतिक अभ्यासले नयाँ पुस्तामा राजनीतिप्रति सकारात्मक सोच दिन नसकेको उहाँको भनाइ छ। थापाले पार्टीलाई पुनः जनविश्वास जित्ने र लोकप्रिय बनाउने हो भने कांग्रेस आफ्नै सिद्धान्त र नागरिकका अपेक्षा अनुसार अघि बढ्नुपर्नेमा जोड़ दिनुभयो। साथै मुलुकलाई केवल आर्थिक रूपमा समृद्ध मात्र होइन, सामाजिक, नैतिक र संस्थागत रूपमा पनि समुन्नत बनाउने दिशामा कांग्रेस नेतृत्व गर्नुपर्ने धारणा उहाँले राख्नु भएको छ।
11: 72 सालदेखि 82 सालसम्मको 10 वर्ष नेपाली कांग्रेसको जीवनमा पनि र हाम्रो राष्ट्रिय जीवनमा पनि ती अँध्यारा वर्षहरू भए, ती काला दिनहरू भए, जसभित्र केवल सत्ता सत्ता सत्ता, शक्ति शक्ति शक्ति, त्यसका निम्ति सम्पूर्ण कुरा तिरान्दोलिने कुरा। म त सिद्धान्तका लागि शास्ति खानुपर्छ, सिद्धान्तका लागि शास्ति खानु पऱ्यो भने खान्छु, सिद्धान्तको लागि 8 वर्ष झल्कामा बस्नु पऱ्यो भने बस्छु, सिद्धान्तको लागि झुन्डिनु पऱ्यो भने झुन्डिन्छु, सिद्धान्तको लागि रेटिनु पऱ्यो भने रेटिन्छु भन्ने कांग्रेसकोबाट पढेर जानेर बुझेर आएको भनेको कार्यकर्ता हो नि। तपाईँ पनि थिए, हामी सबै थियौँ। तर गएका 10 वर्षहरूभित्र अहिले मेरो एउटा नौजवानलाई मैले अहिले भनेको कुराहरू भने भनेदेखि भने कहाँको काङ्ग्रेसको कुरा गरेको भनेर भने मैले के भन्ने उसलाई मैले उसलाई बताउनु पर्छ। हिन्दू काङ्ग्रेसको कुरा गरेको 8 झ्यालखानामा आठ वर्ष बसेको बिपी गणनाको कथा यसो हेर्दै गर्दा सामान्य कथा लाग्छ नि तर एउटा सानो छिद्रको कागजभित्र आई एम रेडी टु वर्क विथ यु योर म्याजेस्टी भनेर मात्रै लेख आई एम रेडी टु वर्क विथ यु योर म्याजेस्टी भनेर मात्रै यादव महेन्द्रलाई लेखेर वा राजा वीरेन्द्रलाई लेखेर एउटा छिर्कटो कागजमा लेखेर दिएको भए सिधा प्रधानमन्त्रीको खुसी प्राप्त हुन्छ तर मसित म शास्ति खान्छु तर म सिद्धान्तमा सम्झौता गरेर भन्दै गर्दाखेरि आठ वर्ष नौ वर्ष झालखानमा पोचेर बस्नुपर्छ त्यो माथि चिनिएको विधिकरणलाई कथा हो गाउँ गाउँमा यस्ता कथाहरू हाम्रा हजारौँ कथाहरू छन्
10: यस्तै यता नेकपा एमालेका नेता शेरबहादुर तामाङले प्रदेश सरकारमा नेपाली कांग्रेस संघको सत्ता सहकार्य अन्त्य भए एमाले नयाँ गठबन्धन खोजेर सरकारमा नजाने स्पष्ट पार्नुभएको छ उहाँले सरकार टिक्न नसके एमाले प्रतिपक्षमा बस्ने बताउनुभयो मंगलबार काठमाडौँमा आयोजित कार्यक्रममा तामाङले कर्णाली र सुदूरपश्चिम प्रदेशमा देखिएको राजनीतिक अस्थिरताको मुख्य कारण कांग्रेसभित्रको आन्तरिक विवाद भएको दावी गर्नुभयो उहाँले कांग्रेसभित्रको मतभेद छुट्टै समाधान हुने विश्वास व्यक्त गर्दै एमालेको प्राथमिकता वर्तमान सत्ता गठबन्धनलाई निरन्तर दिने रहेको बताउनुभयो तामाङले एमाले तत्काल अन्य दलसँग मिलेर नयाँ सरकार गठनको प्रयासमा नलाग्ने स्पष्ट पार्दै वर्तमान सरकार जोगाउन पहल गर्ने तर सरकार टिक्न नसके सत्ता बाहिर बसेर प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभयो उहाँले वर्तमान गठबन्धन भत्किए प्रदेशमा एमाले बाहेकका दलहरूले सरकार बन्न सक्ने सम्भावना पनि औंलाएका छन्
12: त्यो नेपाली कङ्ग्रेसभित्रको पनि अब कङ्ग्रेस कुन कङ्ग्रेस भन्ने भइरहेछ समस्या त्यहाँनिर हो नेपाली कङ्ग्रेसको आन्तरिक समस्याको कारणले देखिएको सिर्जना भएको विषय हो त्यसो भएको कारणले अब यो धेरै खटपट अब छिटो नजाला अब यो छिटै समाधान पनि होला कङ्ग्रेसभित्र केही आन्तरिक सहमतिहरू होला सहमति हुँदैन भने हामी चाहिँ अहिले भर्खरै वास्तवमा कसैसँग तुरुन्तै हात मिलाउने के गर्ने भन्ने भन्दा पनि अहिलेको वर्तमान सरकारलाई जोगाउने ठाउँमा हामी उभिन्छौँ र जोगिएन भने अब हामी सरकारको निरन्तरता हामीमा हामी रहँदैनौँ ककसको बन्छ बनोस् हामी चाहिँ रहँदैनौँ यो अहिलेको वर्तमान सरकार जोगाउने प्रयत्नमा रहन्छौँ यो जोगिएन भने हामी सम्भवतः सरकारमा रहँदैनौँ अरू पार्टीहरूको बीचको सरकार बन्न सक्छ
10: बाँकी समाचार संघीय सांसद अन्तर्गत स्वल्प सदस्य सुराई समितिले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको पदमा नियुक्तिका लागि सिफारिश भएका व्यक्तिको संसदीय सुनाई साउन 12 र 13 गते गर्ने निर्णय गरेको छ मंगला बसेको समितिको बैठकमा प्रस्तावित व्यक्तिहरूका सम्बन्धमा प्राप्त उजुरी खुल्ने तथा वितरण गर्ने उनीहरूले पेश गरेको कार्ययोजना अध्ययन गर्ने र सुनाईको कार्यतालिका तय गर्ने विषयमा छलफल भएको थियो बैठकमा समिति सभापति बोधनारायण श्रेष्ठले सदस्यहरूलाई प्राप्त उजुरीहरूको अध्ययन गरी उपयुक्त उजुरीको उजुरीकर्तालाई समिति समक्ष उपस्थित गराउने प्रस्तावित व्यक्तिलाई आमन्त्रण गरी छलफल गर्ने तथा प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको सुनाई सम्पन्न गर्न कार्यतालिका निर्माण गर्नुपर्ने भएकाले सचिवालयले तयार पारेको प्रस्तावित कार्यतालिकामाथि छलफल गर्न आग्रह गरेका थिए समितिले सिफारिश भएका उम्मेद्वारमाथि परेको उजुरी उनीहरूको कार्ययोजना तथा आवश्यक छलफलका आधारमा संसदीय सुनाई प्रक्रिया अगाडि बढ़ाउने जनाएको छ ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले सिंचाई र कृषिलाई एकीकृत गर्दै कृषि उत्पादन वृद्धि गर्ने तयारी रहेको बताउनु भएको छ मंगलबार आयोजित ऊर्जा तथा जलस्रोत सम्बन्धी विषयगत समितिको बैठकमा उहाँले लुम्बिनी कर्णाली सुदूरपश्चिमको स्तरगत अध्ययनबाट सिंचाई र कृषिलाई सँगै अघि बढ़ाउनु पर्ने आवश्यकता स्पष्ट पार्नुभयो उहाँले जलस्रोत विधायकलाई जलवायु परिवर्तनका चुनौती सम्बोधन गर्ने गरी समयानुकूल र व्यावहारिक बनाउँदै रहेको जनाउँदै दिनुभयो मध्यश्रोत सुदूरपश्चिममा खडेरी तथा भूमिगत तलको सतह घट्दै गएको उल्लेख गर्दै उहाँले जलस्रोत संरक्षण पुनर्भरण र वाटर अडिट प्रणाली लागू गर्नुपर्नेमा जोड़ दिनुभयो मन्त्री श्रेष्ठले जलविद्युतसँगै सौर्य लगायत नवीकरणीय ऊर्जालाई प्राथमिकता दिइने बताउनुभयो हाल करिब 12.6% ऊर्जा चुहावट रहेको उल्लेख गर्दै नयाँ प्रविधिबाट त्यसलाई घटाउने लक्ष्य रहेको उहाँको भनाइ थियो साथै स्थानीय समुदायको सहभागिता बनाउन सामुदायिक नदी अवधारणा अघि बढ़ाइने पनि बताउनु भएको छ कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले नेपालमा वायु जलवायु स्मार्ट कृषि विस्तार तथा कृषि क्षेत्रको रूपान्तरणका लागि अन्तर्राष्ट्रिय सहयोग अपरिहार्य रहेको बताउनु भएको छ। नेपाल कृषि खाद्य प्रणाली शुद्धिकरण परियोजनाको प्रारम्भ कार्यशालालाई सम्बोधन गर्दै मन्त्री चौधरीले कृषि क्षेत्रलाई आधुनिकीकरण व्यवसायीकरण र जलवायु स्मार्ट प्रविधि मार्फत रूपान्तरण गर्ने सरकारको लक्ष्य रहेको बताउनुभयो। उक्त लक्ष्य हासिल गर्न चीन सरकार चाइना इन्टरनेशनल डेभलपमेन्ट कर्पोरेशन एजेन्सी सिडका संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठन एनओएफएओ तथा अन्य विकास साझेदारको सहयोग आवश्यक रहेको उहाँको उल्लेख गर्नुभयो। उहाँले अन्तर्राष्ट्रिय साझेदारी मार्फत आधुनिक कृषि पूर्वाधार निर्माण उत्पादन वृद्धि खाद्य सम्प्रभुत्व सुनिश्चित गर्ने तथा दिगो मूल्य श्रृंखला विकास गर्ने सरकारको योजना रहेको बताउनुभयो। मन्त्री चौधरीका अनुसार नेपालको कृषि क्षेत्र न्यून उत्पादकत्व जलवायु परिवर्तनको बढ़दो असर प्राकृतिक विपद कृषिमा आश्रित युवा जनशक्तिको वैदेशिक पलायन आधुनिक प्रविधि तथा बजारसम्मको सीमित पहुँच जस्ता संरचनागत चुनौतीबाट प्रभावित छ। साथै अन्तर्राष्ट्रिय मान्यता प्राप्त आधुनिक परीक्षण प्रयोगशालाको अभावका कारण नेपाली कृषि उपजको निर्यात प्रवर्धनमा समेत कठिनाई भइरहेको उहाँले बताउनु भएको छ। नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देवा साउन भित्रै स्वदेश फर्किने बताउनु भएको छ। देउवाका सुकी सचिव भारत देवालले दिएको जानकारी अनुसार पूर्व प्रधानमन्त्री देउवा एक महिनाभित्र स्वदेश फर्किने तयारी छ। देउवा उपचारको सिलसिलामा हङकङ हुनुहुन्छ। साथै प्रधानमन्त्री देउवाले मंगलबार प्रेस विज्ञप्ति पनि जारी गर्नुभएको छ। बीपी कोइरालाको स्मृति दिवसको अवसरमा देउवाले विज्ञप्ति जारी गर्नुभएको हो। पूर्व प्रधानमन्त्री देउवाले मंगलबार विज्ञप्ति जारी गरेको उहाँको सुकी सचिवको भानुको भनाइ छ। पूर्व प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल फेसबुकमा पनि उक्त विज्ञप्ति राखेको छन्। विज्ञप्ति केही महिनादेखि अस्वास्थ्य उपचारको सिलसिलामा आफू विदेशमा रहे पनि आफ्नो मन सोच र चिन्ता निरन्तर देश जनता लोकतन्त्र र राष्ट्रिय हितमै केन्द्रित रहेको देउवाले विज्ञप्तिमा उल्लेख गरेका छन्। अब आर्थिक समाचार। प्रधानमन्त्री बालन शाहले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रस्तावित 3% समता शुल्क तत्काल लागू नगर्ने निर्णय भएको बताएका छन्। सामाजिक सञ्जाल मार्फत उनले जनताको भावना र प्रतिक्रियालाई सम्मान गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेसँगको परामर्शपछि हालका लागि शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क कार्यान्वयन नगर्ने निर्णय गरिएको जानकारी दिनुभयो। प्रधानमन्त्री शाहले समता शुल्कको उद्देश्य दुर्गम तथा विपन्न नागरिकलाई गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा उपलब्ध गराउनु, स्वास्थ्य सीमा बीमा विस्तार गर्नु तथा आवश्यक स्रोत जुटाउनु रहेको स्पष्ट पार्नुभएको छ। तर नागरिक स्तरबाट आएको असन्तुष्टिलाई सरकारले गम्भीर रूपमा लिएको र जनभावना अनुसार निर्णय परिमार्जन गर्न तयार रहेको उहाँको भनाइ छ। उहाँले यो सरकार जनताको विश्वास र अपेक्षाबाट बनेको जनमुखी सरकार भएको उल्लेख गर्दै सबै निर्णय नागरिकको हितलाई केन्द्रमा राखेर गरिने बताउनुभयो। साथै विपन्न नागरिकको पहुँच बढ़ाउन निजी अस्पतालमा 10% बेड र निजी क्याम्पस र विश्वविद्यालयमा 10% सीट पारदर्शी रूपमा उपलब्ध गराउने नीति कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो। यसैबीच नेपाली कांग्रेसका सभापति गगन थापाले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको 3% समता शुल्क लागू नगर्ने सरकारको निर्णयको स्वागत गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै थापाले उक्त व्यवस्था शुरूदेखि नै अनुपयुक्त रहेको भन्दै आफूहरूले त्यसको विरोध गर्दै आएको उल्लेख गर्नुभयो। उहाँले निजी अस्पताल र विद्यालय रोज्ने सबै नागरिक सम्पन्न नहुने भन्दै धेरैको लागि निजी सेवा विलासिता नभई बाध्यता रहेको बताउनुभयो। निजी क्षेत्र शिक्षा र स्वास्थ्य प्रणालीको अभिन्न सहायतार भएकाले सेवा प्रभावमै अतिरिक्त शुल्क वा करको भार थप्ने नीतिले समस्याको समाधान नगर्ने उहाँको भनाइ छ। विदेशको समाचार। भारतका प्रमुख विपक्षी नेता राहुल गान्धीले शिक्षा प्रणाली सुधारका माग गर्दै भएको विद्यार्थी आन्दोलनमाथि प्रहरीले दमन गरेको आरोप लगाउँदै प्रधानमन्त्री नरेन्द्र मोदीको राजीनामा माग गर्नुभएको छ। मंगलबार प्रधानमन्त्री निवास नजिक विपक्षी सांसदसँग प्रदर्शन गर्दै गान्धीले सामाजिक सञ्जाल मार्फत सरकार जवाबदेही हुन नसकेको र संसदमा यस विषयमा छलफल गर्न समेत तयार नरहेको आरोप लगाउनुभयो। उहाँले सरकारले युवाको भविष्य संकटमा परेको दावी गर्नुभयो। सोमबार नयाँ दिल्लीको जन्तर मन्तर क्षेत्रमा भएको प्रदर्शन हिंसात्मक परेपछि प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। घटनामा करिब 60 प्रदर्शनकारी र 118 प्रहरी घाइते भएको दिल्ली प्रहरीले जनाएको छ। कक्रो जनता पार्टी नामक अनलाइन अभियानका आह्वानमा हजारौं विद्यार्थी र समर्थक शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा तथा परीक्षा प्रणाली सुधारको माग गर्दै सड़कमा उत्रिएका थिए। प्रहरीले असुल ग्यास र लाठी प्रयोग गरेको स्वीकार गरेको छ भने प्रदर्शनकारीले अत्याधिक बल प्रयोगको आरोप लगाएको छ। सीजेपीले आन्दोलन जारी रहने बताउँदै शिक्षा प्रणालीमा व्यापक सुधारको माग दोहोऱ्याएको छ। संस्थापक अभिजित टिपके र प्रवक्ता आशुतोष रंकाले आन्दोलन नरोकिने स्पष्ट पारेका छन्। यसबीच विपक्षी दलका विद्यार्थी माथिको प्रहार प्रहरी कार्यवाहीबारे संसदमा छलफलको माग गरेपछि मंगलबार संसद बैठक अवरूद्ध भएको छ। संसदीय मामिला मन्त्री किरेन रिजुजुले सरकारले परीक्षा अनियमितता विरूद्ध आवश्यक कार्यवाही गरिरहेको बताएका छन्। यद्यपि प्रधानमन्त्री मोदीले यस विषयमा हालसम्म कुनै पनि सार्वजनिक प्रतिक्रिया दिएका छैन। प्रदर्शनका क्रममा राहुल गान्धी सहित केही विपक्षी नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ। खेलकुदको समाचार। आईसीसी क्रिकेट विश्वकप लीग दुई अन्तर्गत नेदरल्याण्डमा शुरू भएको त्रिकोणात्मक एकदिवसीय श्रृंखलाको पहिलो खेलमा नेपाल निराशजनक प्रदर्शन गर्दै नामिबियासँग 8 विकेटले सहज हार बेहोरेको छ। मंगलबार राति भएको खेलमा नेपालले कमजोर ब्याटिङ पूर्ण रूपमा उजागर भयो। टस हारेर पहिले ब्याटिङ गरेको नेपाल 46.5 ओभरमै 157 रनमा समेटियो। कप्तान रोहित पौडेल 31 तथा दिपेन्द्र सिंह हेरी 30 रन बनाए पनि अन्य ब्याटरले जिम्मेवारी लिन नसक्दा प्रतिस्पर्धात्मक लक्ष्य खडा हुन सकेन। रोहित र दिपेन्द्रबीच चौथो विकेटका लागि 56 रनको साझेदार भए पनि त्यसपछि नेपालको इनिङ्स फेरि धाराशय बन्यो। 158 रनको सामान्य लक्ष्य पछ्याएको नामिबियाले कुनै दबाव महसुस नगरी 37.63 ओभरमा मात्र 2 विकेट गुमाएर लक्ष्य पूरा गर्यो। जान फ्राइङ क्लिङले अभिजित 77 रनको उत्कृष्ट इनिङ्स खेले भने माइकल भान लिङ्गेनले 51 रन जोड्दै जितको आधार तयार पारे। जान निकोल लिप टी इटान 17 रनमा अभिजित रहे। नेपालका लागि नन्दन यादव र रोहित पौडेलले एक एक विकेट लिए भने बलरहरूले सानो लक्ष्य लगाउन सकेनन्। खेलको सबैभन्दा ठूलो अन्तर सिर्जना गर्ने खेलाड़ी भने जे स्मिथ। उनले 9.5 ओभरमा मात्र 36 रन खर्चेर 6 विकेट लिँदै नेपालको ब्याटिङ लाइन अप तहस नहस बनाए। वडाङ स्कोल्स र ज्याक बोर्सले समान 2 विकेट लिए। यसैसँगै नामिबिया 29 खेलबाट 24 अङ्क जोड्दै लीग 2 अङ्क तालिकाको छैटौं स्थानमा उक्लेको छ। नेपालको पनि समान 24 अङ्क भए पनि राम्रो नेट रन रेटका कारण नेपाल अझै नामिबिया भन्दा माथि रहेको छ। अब नेपालले बिहिबार घरेलु टोली नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। पहिलो खेलको कमजोर ब्याटिङ दोहोरिए नेपालको लीग 2 यात्रा थप कठिन बन्ने संकेत देखिएको छ। अब एउटा मौसम सम्बन्धी जानकारी। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यूनचापी रेखा सरदर स्थानमा रहेको छ, जसको प्रभावले गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेश साथै कोशी र बागमती प्रदेशको पहाड़ी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने मधेस र कोशी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ। बागमती र गण्डकी प्रदेशका केही स्थानमा कोशी बागमती लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा चट्याङसँगै मध्यमसम्मको वर्षाको सम्भावना छ। देशको पहाड़ी भूभागका धेरै स्थानमा चट्याङसित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती गण्डकी लुम्बिनी प्रदेशका तराईका केही स्थान र मधेस प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा चट्याङसित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। बागमती र गण्डकी प्रदेशका पहाड़ी तथा तराई भूभागका छै कोशी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थानमा मधेस प्रदेश र कर्णाली पहाड़ी भूभागका र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी र तराई भूभागका दुई स्तरमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यही खबरसँगै हामी बिहान 6 बजेको खबरसँग अन्त्यमा आइसकेका छौं। समाचार सक्नु अघि मुख्य खबरका शीर्षकहरू। फेरि एकपटक साङ्जाको मिर्दीमा टेलरले ठक्करबाट मोटरसाइकल चालकको मृत्यु। तनहुँमा बस दुर्घटना चालक सहित 15 यात्रु घाइते। पोखरामा सडन बस सेवा बन्द। दुवै विद्युतीय सभा। कास्कीमा राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा विहान 8 बजेदेखि नै शुरू। अमेरिकी चार्टर विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण। अन्नपूर्ण क्षेत्रमा पर्यटकको नयाँ कीर्तिमान। एक वर्षमै 5 लाख भन्दा बढी विदेशी आगमन। बितेको 10 वर्ष काँग्रेस र राष्ट्रका लागि काला दिन रहेको गन्थापक टिप्पणी। काँग्रेससँग सत्ता सहकारी टुटे। एमाले प्रतिपक्षमा बस्ने मान्यता सेवाद तामाङको बनाई। सरको जनजवाबपछि 3% क्षमता शुल्क स्थगित। काँग्रेसद्वारा स्वागत। भारतमा विद्यार्थी आन्दोलनमा प्रहरी दमनको पारोप। राहुल गान्धीद्वारा मोदीको राजीनामा माग। र विश्वकप लीग 2 नेपालको निराशजनक शुरूआत। नामिबियासँग 8 विकेटले पराजित। रेडियो सफलता तार पारे।

0: हुन सक्छ भ्रष्टाचार, महिला हिंसा र बलात्कार।
1: अब नलुकाउनुहोस्, हामी छौ तपाईसँग।
0: अब सम्झिनुहोस्, जहाँ संसार त्यहाँ विकास। रेडियो सफलता 103.4 MHz लाई
1: कुनै पनि समाचारका लागि उठाउनुहोस् फोन र डायल गर्नुहोस् नम्बर 0164559966, 0164529066 र इमेल गर्नको लागि radiosafalta@gmail.com।
2: अब समाचार, सूचना, संकेत र मनोरञ्जन को साथ हरपल तपाईहरुसँगै, जहाँ संचार त्यहाँ विकास, रेडियो सफलता 103.4 MHz।
3: रेडियो सफलता 103.4 MHz।
4: हेर न साङ्लो बरो, बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
5: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरो। जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
6: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस, पोखरा 17, बिरौटा, राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575, 9807154, 9857325575।
7: हेलो
8: हजुर, सन्चै कस्तो छ हजुरलाई?
9: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
7: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
9: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
10: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
11: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
10: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
12: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
11: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
10: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, सुन्दर मार्ग, चुक्लाढुङ्गा, UFO र सी कम्प्लेक्स को बीचमा।
11: फोन नम्बर 061587915।
13: होइन ए बुढा, बिहान बिहान कहाँ हिँड्न लाग्यौ?
14: मेरी आमाले नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झ्याल, झोका अर्डर गर्न समिष्ट काष्ठ उद्योगतिर जान लागेको होइन?
13: हो बुढा, हाम्रा माइत पनि त्यहीँबाट झ्याल, ढोका, सटर र रेलिङ राखेर ढुक्क भएको थियौ। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
15: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम, स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
16: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क समीक्षा कास्ट उद्योग, प्रधान कार्यालय तथा बिक्री कक्ष, पोखरा 5, पर्स्याङ चौक। फोन नम्बर 0161-541-9584, 541-9585। उद्योग कास्ट तथा सम्पर्क कार्यालय, सिर्जना चौक 8, पोखरा। फोन नम्बर 0161-525-9004। स्टिल आल्मुनियम मेटल उद्योग, पर्स्याङ 5, पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।
13: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
18: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
13: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू, ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
16: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98560

0: 35394
1: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड पोखरा महानगरपालिका 32 गगन गौडा।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दवासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दवासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460-59581
2: 98165-75
5: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: दिदी म त चितवन जान लागेको, यस्तो घरको रेखदेख गरिदिनु ल।
1: ए बहिनी, यस्तो वर्षाको समयमा बाढी पहिरोको जोखिम छ। बाटोको अवस्था कस्तो छ थाहा पाएर त हिँडेकी हो नि।
0: नाइ दिदी, मलाई त केही पनि थाहा छैन।
2: सावधान, बर्खाको समयमा यात्रा गर्दा बाटोको अवस्था र मौसम सम्बन्धी जानकारी लिएर मात्र यात्रा गरौं, हुन सक्ने सम्भावित दुर्घटनाबाट बचौं।
3: जनहितका लागि रेडियो सफलता 103.4 MHz पोखरा।

0: होइन अनुजी, हिजो आज हजुर साह्रै चिन्तित देख्नुहुन्छ नि।
1: हेर्नुहोस् न हेम सर, मेरो छोरा अनमोल जति बेला पनि मोबाइलमा मात्र झुन्डिराख्छ, न त उसलाई खानाको पिर छ न त पढ्न गई, भविष्यमा के गरी खाला भनेर त्यही चिन्ताले सताइरहेछ मलाई त।
0: हेर्नुहोस् अनुजी, यस्तो कुरामा चिन्ता गरेर हुँदैन, मेरो छोरीको पनि पहिला त्यस्तै बानी थियो। मैले मेरो छोरीको लागि समय निकालेर उनलाई मनपर्ने खेलकुद नृत्यतिर शरीर बनाएको कारणले एकाएक परिवर्तन भयो नि। हजुरले पनि हजुरको छोरालाई समय निकाल्नुहोस्, उनलाई मनपर्ने खेलतिर नृत्यतिर हरेक नयाँ नयाँ ठाउँतिर घुमाउने क्रियाकलापतिर शरीर गराउनु भयो भने हजुरको छोराको बानीमा पनि परिवर्तन आउन सक्छ।
2: सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।
3: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया, यूएसए, यूके, क्यानाडा, न्यूजील्याण्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक, फोन नम्बर 061-570-736, 98-560-2325, 98-086-35-480। साथै आईएलएसपीटी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0165339904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 0165201179।
4: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
5: जल उठाउने स्थान पोखरा एक गाईघाट बिहान 7 बजे, जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
4: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति, बोलबम धाम बैदाम

0: 103.4 मेगाहर्ज
1: सुन्न मन लायो
2: मनको ढोका डगडगाउने कार्यक्रम जीवनमा खुशी ल्याउने कार्यक्रम
3: उमंग
2: गुरु प्रेमराज जीको ज्ञान अनि सन्देश सँगै
4: ज्ञानी कामे गुरु
2: अब आइतबार देखि शुक्रबार सम्म बिहान 7 बजे सुन्न नभुल्नु होला रेडियो सफलता 103.4 मेगाहर्ज मा कार्यक्रम उमंग सुन्न नभुल्नु

आफ्ना सुविधाहरूका लागि तपाईँ धेरै ऊर्जा खर्च गर्नुहुन्छ। तपाईँ राति आरामले सुत्न सक्नुहुन्न। तपाईँ राति आरामले सुत्न सक्नुहोस्, त्यसका लागि तपाईँले आरामदायी पलङ किन्नु भएको छ। जब तपाईँ जुत्ता किन्नुहुन्छ, त्यसलाई लगाएर पसलमा लगाएर यताउता हिँडेर हेर्नुहुन्छ, यो तपाईँको गोडाका लागि ठिक छ कि छैन, सजिलो छ कि छैन। यो एउटा प्रयास हो जो हामी सबैले गर्दछौ ताकि हाम्रो शरीरलाई आराम मिलोस्। के हामी यस कुराका लागि पनि कुनै ऊर्जा खर्च गर्दछौ? हामी आफू भित्र पनि आरामसँग रहन सकौ, हामी आफू भित्र पनि चयनका साथ रहन सकौ, या हामी आफू भित्र खालीपनको अनुभव गर्नलाई अभ्यस्त भएका छौ, दुविधालाई अनुभव गर्न अभ्यस्त भएका छौ, क्रोधको अनुभव गर्न अभ्यस्त भएका छौ। के हामी फल्न फुल्न विकसित हुनुको सट्टा कुनै किसिमले टिकी रहु जस्तो कुरामा अभ्यस्त भएका छैनौ? यो त त्यस्तो जुत्ता लगाउने जस्तै भयो जुन जुत्ताको तलुवाबाट एउटा किला भित्रतिर निस्केको छ र हामीले भनिरहेका छौ यो जुत्ता एकदमै राम्रो छ। जब हामी कुनै तातो चीजलाई छुन्छौ, हाम्रो शरीरको बनावट यस्तो छ कि हामीले तुरुन्तै आफ्नो हात त्यहाँबाट झिक्छौ। त्यो एउटा रक्षात्मक प्रवृत्ति हो जुन हामी सबैमा छ। के हामी भित्र पनि कुनै यस्तै प्रवृत्ति छैन जसले हामीलाई आफै भित्र आरामदायी र चयनको अनुभूतिका लागि प्रेरित गरोस्? यदि तपाईँमा यो कुरा स्वाभाविक रूपले विद्यमान छ, तपाईँ आफू भित्र राम्रो चिजको अनुभूति गर्न चाहनुहुन्छ भने तपाईँले

हामी भित्र एउटा सुन्दर बगैँचा छ, एउटा यस्तो बगैँचा जो बाहिरी दुनियाँको दुविधाहरूबाट प्रभावित हुँदैन, एउटा यस्तो उद्यान जहाँ कोही पनि आएर हामीलाई दुःख दिन सक्दैन। हाम्रो छेउछाउको संसारमा प्रेम पनि छ र घृणा पनि छ, यहाँ असमञ्जस छ र रहस्य पनि छ। यहाँ हरेक दिन कहीँ न कहीँ केही न केही नयाँ तमासाहरूको खुलासा भइरहेको हुन्छ। जबकि तपाईँ भित्र एउटा यस्तो ठाउँ छ जहाँ तपाईँ त्यही नै बन्नुहुनेछ जे तपाईँ हुनुहुन्छ। कुनै बहाना होइन, कुनै झुटो होइन, एउटा यस्तो ठाउँ छ जहाँ तपाईँ बिल्कुलै आरामसँग सहजताका साथ बस्न सक्नुहुन्छ। यस्तो सुन्दर अद्भुत बगैँचा हरेकको भित्र विद्यमान छ। संसारमा हरेक दिन आफ्नो हैसियत अनुसार जे जस्तो पनि भूमिका तपाईँ निभाउनुहुन्छ, जुन तपाईँको पद छ, पहिला त्यसलाई एकातिर राख्नुहोस्। फेरि आफू भित्रको त्यस बगैँचामा तपाईँ आफूसँगै हुन सक्नुहुन्छ जहाँ कोही अर्को हुँदैन, केवल तपाईँ मात्र हुनुहुन्छ।

0: Anti संभव छ। जबसम्म तपाई जीवित हुनुहुन्छ, तपाई जुन रंगमा रंगिन चाहनुहुन्छ त्यो रंग रोज्न सक्नुहुन्छ। रोजेर त्यो रंगमा रंगिनुहोस्। प्रेम रावत।
1: हामीहरू यहाँ भेला भएका छौं सुन्नका लागि र बुझ्नका लागि, किनकि शान्ति एउटा यस्तो चीज हो कि त्यो बिना चाहे हामीले जे गरे पनि आफ्नो जीवनमा कुरा सबै अधुरो रहनेछ। म एउटा उदाहरण दिन चाहन्छु, यदि हामीले कार चलाइरहेका छौं या टाङ्गामा बसेका छौं या रिक्सामा बसेका छौं र कुनै कारणवश कारको चक्कामा या टाङ्गाको चक्कामा या रिक्साको चक्का बिग्रियोस् र त्यो चक्काबाट आवाज निक्लिन थालोस्, कडक कडक कडक कडक कडक कडक, त्यसको दुईवटा उपचार हुन्छन्। एउटा उपचार त्यसको के हो भने, वाहन चालकले तपाईलाई कपास दिउन्, आफ्नो कानभित्र राख्नुहोस्, त्यस पश्चात आवाज आउने छैन। कि त त्यसको समाधान यो हो, त्यो चक्कालाई बनाइयोस्। तपाईको बुझाइमा यी दुई समाधानमा कुन समाधान राम्रो हो? मैले पर्खिरहेको छु, कपासवाला कपासवालामा खराबी के छ? होइन, आवाज नै त आइरहेको छ नि। ठिक छ, धेरै टाढा जान सकिँदैन र जसै जानेछौ बिस्तारै बिस्तारै, रिक्सा होस् या कार होस् या टाङ्गा होस्, यस्तो यस्तो हुन थाल्नेछ, तपाईँलाई पनि असजिलो हुन थाल्नेछ, तर आवाज त आउने छैन। त कपासवाला ठिक भयो नि? साँच्चै हेर्नुहोस्, यदि यदि कोही हवाईजहाजमा बसेको छ र झ्यालबाट हेर्छ कि हवाईजहाजको इन्जिनमा आगो लागेको छ र उसले पाइलटलाई बोलाउँछ, हेर्नुहोस् आगो लागेको छ, र पाइलटले झ्याल बन्द गरिदिन्छ, त्यता नहेर्नुहोस्, तपाईँ राम्रो समाधान भयो, तपाईँ एउटा हाँस्नु पनि भयो, राम्रो कुरा हो, हाँस्नु राम्रो हो। तर जहाँसम्म शान्तिको कुरा छ, हामीहरू कपासवाला कुरा गर्छौं, झ्याल बन्द गर्ने कुरा गर्छौं, शान्ति छैन यसमा विचार गर्दैनौ कि किन छैन, केवल आफ्नो आँखा बन्द गर्दछौ। हो, आउनेछ, एक दिन आउनेछ, कोही आयो भने ल्याउला कि मानिसले भन्नेछन् आउँदैन, यो मानिसको विचार हो। तर वास्तविकता के हो? बिना वास्तविक शान्ति मानिस दुखी छ, चाहे उसले जे जति पनि सुखी हुने कोशिश गरोस्, सारा कोशिशका बावजुद पनि ऊ दुखी छ, त यो शान्ति के हो त? लडाई बन्द हुनु शान्ति हो? कुरा त निस्किन्छ, लडाई किन बन्द भयो? लडाई हेर्नुहोस् न, मानिसहरू त लागिरहेका छन् नि, लडाई बन्द गर, लडाई बन्द गर। हेर्नुहोस्, जब कतै आगो लाग्छ ग्यासको कारणले, आगो त निभाउनु छ नि, तर ग्यासलाई बन्द गर्न पनि एकदमै जरुरी छ, किनकि यदि ग्यास बन्द भएन भने आगो त निभाइरहनु हुनेछ त्यो फेरि बलिरहनेछ कतै पाइप फुट्यो बाढी आइरहेको छ सबै ठाउँमा पानी नै पानी भइरहेको छ र तपाईँ बाल्टी भरि भरि फ्याँकिरहनु भएको छ र पानी आइरहेको छ यदि तपाईँ डुङ्गामा बसिरहनु भएको छ डुङ्गामा पाल परोस् र तपाईँले बाल्टीले भरि भरि पानी बाहिर फ्याँकिरहनु भएको छ तर पाल बन्द गर्नु भएन भने के हुनेछ डुब्नु हुनेछ यस्तै अवस्था छ सारा संसारको

संसारमा हामीले केही यस्ता बानीहरू अपनाइरहेका छौं जुन बानीका कारणले हामीले आफूलाई नै बर्बाद गर्न लागिरहेका छौं। कर्म ढाला अंग बन काटत बारम्बार, अपने हाथों आप ही काटत है संसार। हाम्रो कर्म नै एक्स बन्चरो बनेको छ र त्यही चीजबाट हामीले आफैलाई हानेर आफैलाई नै काट्नतिर लागिरहेका छौं। हालै केही दिन पहिले मैले एउटा अस्पतालमा कार्यक्रम गरे, एकजनाले मलाई प्रश्न सोध्नुभयो कि हजुर, जब हामी जान्छौं बाहिर जान्छौं मानिसले हामीलाई दुःख दिन्छन् जता गए पनि, त हामीले शान्तिको अनुभूति कसरी गर्नेछौं? यो कुरा त सबैलाई थाहा छ, जब बाहिर जान्छौं कसैले यताबाट गाडी अगाडि ल्याउँछ, कसैले यताबाट गाडी अगाडि बढाउँछ, कसैले केही भन्छ, कसैले केही भन्छ, कसैले केही भन्छ, अनि मानिसलाई रिस उठ्छ। मैले भने कि म तपाईँलाई उत्तर दिन्छु, तपाईँको अनुहार छ, जब तपाईँ बाहिर जानुहुन्छ कैयौं हजारौं मानिसहरूलाई देख्नुहुन्छ, उनीहरूको अनुहार त बेग्ला बेग्लै छ। जब तपाईँ आफ्नो घर आउनुहुन्छ तपाईँको अनुहार पनि उनीहरू जस्तै हुन्छ कि तपाईँको अनुहार तपाईँकै अनुहार रहन्छ? के हुन्छ, तपाईँको अनुहार त तपाईँकै अनुहार रहन्छ नि? त्यसै गरी मानिसले आफ्नो वास्तविकतालाई बुझ्दैन, उसले हेर्छ यदि मेरो छिमेकी शान्त छैन भने म कसरी शान्त हुँला, यदि मेरो छिमेकी शान्त छैन भने म कसरी शान्त हुँला, ऊ पनि शान्त हुनुपर्छ, ऊ पनि शान्त हुनुपर्छ, ऊ पनि शान्त हुनुपर्छ, तब मात्रै मलाई शान्ति मिल्नेछ। यसको अर्थ तपाईँलाई थाहा छैन कि तपाईँ को हुनुहुन्छ, तपाईँले स्वयं आफूलाई बुझ्न सक्नु भएन, किनकि शान्ति तपाईँ भित्रै छ। शान्ति तपाईँ भित्रै छ।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू? यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलायो भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: हेलो,
5: हजुर सन्चै, कस्तो छ हजुरलाई?
4: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
3: बारिस्ता, बार टेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
7: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
6: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061587915।
8: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
9: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 9856011090, 9828842020। गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
8: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
10: श्री कृष्ण गोविन्द हरे मुरारी, हे नाथ नारायण वासुदेव।
11: होइन, न अगाडि मूर्ति छ न त केही पूजाको सामग्री छ, त्यसै के को श्री कृष्ण भनिरहेको नि।
12: अब राम्रा राम्रा देवताको मूर्ति पाउन त ठाउँ छैन, अनि यसै नभनेर के गर्नु त?
11: नेपाल आर्ट्स एन्ड मूर्ति कलामा जानु न, यसरी बोर बनाउनै पर्दैन नि।
8: हजुर, आफ्नै अर्डर बमोजिम विभिन्न देवी देवताको मूर्ति, नागको मूर्ति, बसाहा, शालिक, मन्दिरको गजुर लगायतका आकर्षक तथा कलात्मक मूर्ति होलसेल तथा खुद्रा मूल्यमा आवश्यक परे हामीलाई सम्झनुहोस्। सम्पर्क नेपाल आर्ट्स मूर्ति केन्द्र, पोखरा 2 नालामुख, कलाकार बाबुराम बस्ताकोटी। सम्पर्क नम्बर 9841775694, 9191924।
9: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अङ्ग सम्बन्धी समस्याहरूको समाधान साथै PRP, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
8: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छ्युँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
9: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
8: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
9: सम्पर्क
0: सहारा इंटरनेशनल फर्टिलिटी सेंटर पोखरा 5 पर्स्याङ चोक फोन नंबर 061-574-668 मोबाइल नंबर 98-560-28104
8: तपाईको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इंटरनेशनल फर्टिलिटी सेंटर स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर आउनुहोस् कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानीज भाषा कक्षा छ उचित परामर्श भइरहेको छ डकुमेन्टेसनको नचिन्ता जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्शपछि रोज्न सक्ने कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ सम्पर्क लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक बिजुनेस बिल्डिङको दोस्रो तला फोन नम्बर 061-571-430 98-560-85-843 सम्झनुहोस् है स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइवेट लिमिटेड पोखरा 4 सिद्धार्थ चोक
13: आयो है मासु ताजा मासु

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट छ पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुमार। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टू मिट छ। आफ्ना बाबु नानीलाई विद्यालय छुट्टीको यो समयको सदुपयोग गर्दै उद्घोषण तथा नेतृत्व विकास तालिममा सहभागी गराओ। सामाजिक परिवेशमा घुलमिल हुन सक्ने बनाओ। अब विद्यालय विदाको सदुपयोग, रेडियो सफलता, सफलता मीडिया प्रालिमा। विद्यार्थीहरूका लागि उद्घोषण कला, भाषण कला, व्यक्तित्व र नेतृत्व विकास तालिम, साथै एसी दिएर बस्नुभएका विद्यार्थीहरूको लागि रेडियो प्रस्तुता, टेलिभिजन प्रस्तुता, आरजे विजे, साथै आम संचार र पत्रकारिता विषयमा तालिम सञ्चालन भइरहेको छ। आजै सम्पर्क गरी आफ्नो सिट सुरक्षित राख्नुहोस्। साथै विभिन्न आमा समूह, युवा क्लब र संघ संस्थामा आबद्ध व्यक्तित्वहरूका लागि विशेष प्याकेजमा प्रशिक्षण गराइन्छ। ग्रुपमा आउनेको लागि विशेष छुटको व्यवस्था, साथै यहाँकै गाउँठाउँमा आएर पनि तालिम प्रदान गरिन्छ। सम्पर्क सफलता मिडिया प्राइभेट लिमिटेड, पोखरा 7 मासपार, रेडियो सफलता 103.4 MHz, सम्पर्क नम्बर 01645926, 98460085, 98067465। सम्झनुहोस् है, अब तपाईँको नेतृत्व, व्यक्तित्व र बोल्ने कलाको विकास रेडियो सफलतामा।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो, स्टोभ, प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98171487488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: मठ मन्दिर,
4: गुरुकुल,
1: चैत्य गुम्बा
4: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
4: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम, पोखरा 6 बैदाम।
5: दिदी, किन हो यो छिमेकीमा त सधैँ झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
6: हो, हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
7: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
6: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैङ्गिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउँ र कानूनी उपचार खोजौ।
7: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
8: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
9: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो, त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
10: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटो कपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
11: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 50 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5 पोखरा।
12: बाकीलाल स्पोर्ट्स मुक्त विशाल बजार सिपेडुङ्गा पोखरा, सम्पूर्ण किसिमका खेलकुदका सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ। विभिन्न देशका जर्सीहरू सुपथ मूल्यमा पाइन्छ। आफूलाई मन पर्ने देशको जर्सीका लागि सम्झनुहोस् बाकीलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 98-1-61-62-983, 98-5-60-52-855। सम्झनुहोस् है, बाकीलाल स्पोर्ट्स, मुक्त विशाल बजार।
13: घर बनाउन लागेको कुरा त तपाईँलाई पनि थाहा छ नि। त्यही भएर घरको लागि काठको झाल ढोका अर्जन गर्न समिष्ट काठ उद्योगतिर जान लागेको होइन
14: हो बुढा? हाम्रा माइत पनि त्यहीँबाट झाल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो। त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
15: त्यही त, उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
16: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी हब सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
17: सम्पर्क समीक्षा कास्ट उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्सियाङ चौक, फोन नम्बर 061-541-984-541-985। उद्योग कास्ट तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 061-525-904। स्टिल आल्मुनियम मेटल उद्योग पर्सियाङ 5 पोखरा, राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: समय सान्दर्भिक विषय वस्तु माथिको अन्तर संवाद कार्यक्रम समय सन्दर्भ सामाजिक
3: समाजमा साच्चै जने एउटा सद्भाव कमन जैन साच्चै शान्ति गराउने एउटा वातावरणको मुख्य चाहिँ दायित्वहरूको शान्ति समितिको रहेको हुन्छ
4: तर अहिले शिक्षामा धेरै दागहरू देखिएका छन्
5: हाम्रो बच्चा राम्रो होस् स्वस्थ होस् सुगठित होस् भन्ने सबैले चाहन्छन्
2: आर्थिक
6: पर्यटन र राम्रो विकासको पर्यटन सुरु हुने हुँदा अहिलेको घाटा नाफा ठिकै छ
7: किसानको आफ्नै कृषि बजारलाई अलिक व्यवस्थित समयजी ढङ्ग लानुपर्छ भन्ने कुराहरू छ
2: राजनैतिक
8: नेपालको राजनीतिक अवस्था हिजो आएको हुरी र पानी जस्तो छ
9: मदन भण्डारी पाई साथै अन्य नेपालको कम्युनिस्ट आन्दोलनलाई जोगाइराख्ने एउटा प्रणेताको रूपमा हामीले सम्झने गर्छौँ
2: मानव अधिकार र पत्रकारिता
8: जति चाहिँ हामीले आशातीत रूपमा मानव अधिकार अवस्थामा सुधार आउनुपर्ने हो त्यो आइ नरहेको चाहिँ हामीले पाइरहेका छौँ
10: पत्रकारिता क्षेत्रको क्षमता अभिवृद्धिको लागि पनि महासंघले जोड दिनुपर्ने आवश्यकता छ
2: तपाईँसँगको प्रत्यक्ष साक्षात्कार कार्यक्रम समय सन्दर्भ प्रत्येक दिन बिहान 37 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा कार्यक्रम समय सन्दर्भ
11: समय सापेक्ष प्रसंग फरक दिन फरक विषय समय सन्दर्भ हरेक दिन बिहान 37 बजे मात्र रेडियो सफलता 103.4 मेगाहर्ट्जमा समय सन्दर्भ

नमस्कार। कार्यक्रम समय सन्दर्भ सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम समय सन्दर्भ आउने गर्दछ हरेक दिन बिहान 7:30 बजेदेखि। कार्यक्रम समय सन्दर्भमा हामी सान्दर्भिक विषयवस्तुमा कुराकानी गर्दै आएका छौं र गर्नेछौ। कार्यक्रम समय सन्दर्भमा आज हामी सामाजिक क्षेत्रमा महिला सहभागिताको प्रसंगलाई उठाउने गर्छौं। लामो समयदेखि महिला सशक्तिकरणको क्षेत्रमा कार्यरत व्यक्तित्व हुनुहुन्छ आज हामीसँग। सामाजिक क्षेत्रमा भनेपछि अत्यन्त क्रियाशील भएर लागि पर्नुभएका व्यक्तित्व हुनुहुन्छ। नागढुङ्गा आमा समूहका अध्यक्ष कमला श्रेष्ठ हुनुहुन्छ, उहाँसँगको कुराकानी लिएर आएका छौं। उहाँ चाहिँ विभिन्न एयरपोर्ट टोल विकास संस्थाको अध्यक्ष भएर अहिले सल्लाहकार हुनुहुन्छ, आमा मिलन संस्थाका उपाध्यक्ष हुनुहुन्छ, लगायत थुप्रै

0: सङ्घ संस्थामा अब भर्खरै कार्यक्रमहरू ल्याइयो, त्यसैमा व्यस्त भयो। त्योभन्दा अगाडि पनि एउटा दुई दिने बाटेको धुप बनाउने कार्यक्रम ल्याइयो। त्यसभन्दा पछाडि फेरि एउटा नागढुङ्गा आमा समूहको क्यालेन्डर पनि हामीले निकाल्ने कार्यक्रम रह्यो। अहिले पहिलोचोटि नागढुङ्गा आमा समूहमा क्यालेन्डर निकालेर त्यसमा पनि व्यस्त भइयो र अहिले चाहिँ अब दुई चार दिन अलिक उसमा छु र त्यही भएर आज चाहिँ यहाँ हजुरसँग कुराकानीको लागि समय सन्दर्भको लागि यहाँ कुरा गरौँ भनेर यसो रेडियो सफलतामा
1: अहिले जस्तै थुप्रै गतिविधिहरू गर्नुभयो होइन आमा समूहले, अब कुन अवस्था थियो, कस्तो अवस्थामा पुर्याउनु भयो, के कामहरू गर्नुभयो तपाईँहरूले देखिने गरेर?
0: देखिने गरेर नागढुङ्गा आमा समूहले देखिने गरेर गरेको त अब त्यसभन्दा पहिला अब संस्थापक अध्यक्ष अब पवित्र दिदी हुनुहुन्छ के अरे,
1: हजुर,
0: उहाँले उहाँको पालामा चाहिँ एउटा त्यही आमा समूहको भवन निर्माण गरियो।
1: हजुर,
0: त्यस पछाडिको लक्ष्मी गिरीको पालामा चौतारो निर्माण, अनि त्यहाँबाट त्यसपछि पानी ट्याङ्कीहरू मर्मत, पर्खालहरू त्यहाँको जीर्ण भएकोलाई त्यसलाई उद्धार गरियो। त्यस पछाडिको अध्यक्षको पालीमा एउटा भित्रको हलहरू पहिला सानो थियो, त्यसलाई फोडेर ठुलो बनाइयो र कार्यक्रम त्यसै गरियो। दिदी बहिनीको अग्रसर गर्ने कार्यक्रम त्यसभन्दा अगाडि पवित्र दिदीको पालामा एक दुईचोटि गरियो, त्यस पछाडि लक्ष्मी गिरीको पालामा गरियो। त्यस बीचमा चाहिँ दिदी बहिनीलाई आय आर्जन हुने काम र ओडाबाट ल्याएर हाम्रो भवनमा चाहिँ केही काम पनि भएन। त्यस पछाडि चाहिँ बाहिर बाहिरको समूहमा भयो, तर हाम्रो समूहमा चाहिँ कार्यक्रम आएन।
1: हजुर हजुर,
0: ओडाको कार्यक्रम ल्याएर हामीले चाहिँ गरिएन। एक दुईजना हाम्रो प्रतिनिधि पठाउने बाहिर बाहिरको संस्थामा, तर हाम्रै संस्थामा ल्याएर काम चाहिँ गरिएन।
1: हजुर हजुर,
0: भएन, तिन चार वर्षसम्म भएन।
1: हजुर, अन्य सामाजिक कामहरू भएको थियो,
0: अरू सामाजिक काम भयो, जस्तै अब महिला सञ्जालबाट दिदी बहिनीहरूलाई दुई चारजना हामी जाने त गरियो, तर त्यही ल्याएर एउटा दिदी बहिनीलाई उत्पादनमूलक काम चाहिँ गर्न सकिएन भनौँ न।
1: हजुर हजुर,
0: गर्न सकिएन, ओडाले बजेट दिएर पनि गर्न सकिएन जस्तो लाग्यो क्या।
1: हजुर हजुर, अहिले भनौँ न थुप्रै कामहरू गर्नुभएको छ तपाईँहरूले होइन, तपाईँ आफै पनि नागढुङ्गा आमा समूहमा लामो समयको योगदान छ, अहिले पो अध्यक्ष हुनुभयो होइन, विभिन्न पदहरूमा बसेर अहिले अध्यक्ष हुनुभएको छ, त्यो सामाजिक काम गर्दाको अनुभव बताइदिनु न।
0: सामाजिक काम गर्दाको अनुभव त त्यसमा चाहिँ अब आफूलाई आत्मसन्तुष्टि सामाजिक काममा,
1: हजुर,
0: मान्छेहरूले सामाजिक काममा यो किन यसरी हिँड्छ होला भन्छ, तर आफ्नो आत्मसन्तुष्टिको लागि हो
1: क्या,
0: आत्मसन्तुष्टिको लागि। अब हामीले त्यसमा चाहिँ सङ्घर्ष त हामी महिलाहरूलाई धेरै सङ्घर्ष हुन्छ, अब बच्चा हुर्काउ, अनि त्यहाँबाट मेरो त पहिला व्यापार पनि थियो, मैले अब 70 सालबाट मैले व्यापार गर्न छोडेँ र उसमा लाग्न लागेँ, सङ्घ संस्थामा हिँड्न लाग्यो। त्यसभन्दा अगाडि म एउटा व्यापार थियो, मेरो किराना पसल थियो, त्यसभन्दा पहिला मैले एउटा चिया पसलबाट मैले नागढुङ्गामा सुरु गरेँ, अनि किराना पसल गरेँ 22 वर्ष जति। त्यसभन्दा पछाडि अनि आमा समूहमा लागेँ, आमा समूहमा लागेपछि घरमा मात्रै सीमित रहँदाखेरि दिदी बहिनीहरूसँग मैले चिनजान पनि नहुने, अब आफूले अलिकति कहीँ जाँदाखेरि पनि अरूलाई अगाडि लाएर जानुपर्ने, नचिनिने, जसै तपाईँलाई पनि त म घर बसिराखे भए त आज तपाईँसँग पनि त आउनु मलाई अरूको माध्यमबाट आउनु पर्थ्यो होला नि। त्यस्तै त्यस्तै कुराहरू त्यो गर्दै गर्दै जाँदाखेरि अलिकति आत्मबल चाहिँ सङ्घ संस्थाबाट लाएपछि हुँदो रहेछ, गर्दै जाँदाखेरि धेरै सङ्घ संस्थाले त्यही आफूले पनि फेरि घरको काम पनि सक्नु पर्यो। मैले भाइटल पोस्टमा म गइसकेपछि फेरि मैले घरको माया मानेर काम बिहान 1 घन्टा अगाडि उठ्नु पर्यो कि, घरकै काम छोडेर हिँड्ने होइन, तर त्यसलाई चाहिँ हामीले चाहिँ व्यवस्था गर्न जान्नु पर्यो कि। त्यसभन्दा म

0: मैले सफलतामा आउनु छ भने म 7 बजे यहाँ बोलाउनु भएछ नि, म त 7 बजे उठेर त भएन नि, त्यसको 2 घण्टा अगाडि त उठ्नु पर्यो, घरको अब सरसफाई गरेर यताउता गरेर हिँड्नु पर्यो। त्यस्तै सङ्घ संस्थामा लाग्ने चाहिँ त्यसरी आफूले चाहिँ आफैबाट गर्ने हो भने, कसरी गर्ने हो भने आफै चाहिँ अग्रसर आफै हुनु पर्यो क्या। पहिला घरको काम सक्नु पर्यो, त्यहाँदेखि त्यो टाइममा पुग्नु पर्यो। अहिले दिदी बहिनीहरू के भन्नुहुन्छ भने, मैले एउटा भन्नै पर्ने कुरो हुन्छ, भाइटल पोस्टमा गइसकेपछि त आफ्नो जिम्मेवारी हो नि, म अध्यक्ष भइसकेको मेरो जिम्मेवारी के हो, त्यस पछाडि अब सचिवको जिम्मेवारी के हो, कोषाध्यक्षको जिम्मेवारी के हो, साधारण सदस्यको जिम्मेवारी के हो, जिम्मेवारी बोध गर्नु पर्यो। अब जिम्मेवारी बोध यसमा कुनै तलब खाएर कुनै खाएर गर्ने होइन, हामी चाहिँ त्यसै भोलिन्टियर गर्ने हो, सङ्घ संस्था भनेको एउटा भोलिन्टियर गर्ने हो क्या, भोलिन्टियर कुनै पैसा कमाउनुको लागि पनि होइन, त्यसको लागि पनि होइन, एउटा समाजलाई कसरी व्यवस्थित गरौँ, हामी दिदी बहिनी चाहिँ कसरी अगाडि बढ्ने, दिदी बहिनीलाई चाहिँ कुन ठाउँमा गएर कसरी बोल्ने हो, कुनसँग कसरी बोल्ने हो भन्ने एउटा त्यो पनि सिकाइको पाटो हो। हजुर, सिकाइको पाटो हो। म अब मेरो सङ्घ संस्थामा मेरै आमा समूहमा छु भने, अब त्यो आमा समूहको बारेमा गएर त्यसलाई राम्रा कुराको प्रचार गर्ने कि नराम्रा कुराको प्रचार गर्ने, अनि हाम्रो आफ्नो समूहलाई त राम्रै कुराको प्रचार गर्नु पर्यो। त्यस्तै दिदी बहिनीहरूलाई पनि मैले त्यो भन्न चाहन्छु कि आफ्नो जिम्मेवारी कुन हो, कुन पोस्टमा भएर कुन काम गर्नुपर्छ,
1: हजुर
0: जिम्मेवारी के हो भनेर जिम्मेवारी लिएर गर्नु पर्यो। अब त्यसै भाइटल पोस्टमा जाने जिम्मेवारी नलेखिने जिम्मेवारी गर्नु भएन र जिम्मेवारी लिन पर्यो। कोषाध्यक्षको जिम्मेवारी के हो, सचिवको जिम्मेवारी के हो, र म अध्यक्षको जिम्मेवारी के हो, उपाध्यक्षको जिम्मेवारी के हो, जिम्मेवारी भएर संस्थामा काम गर्नु पर्यो। संस्था भनेको एउटा हाम्रो बलियो घर हो, हाम्रो दिदी बहिनीको बलियो घर हो। संस्था भएर पो त्यही संस्थाबाट कुनै दिदी बहिनी अब स्वयंसेविकामा जानुभएको छ, त्यही संस्थाबाट व्यक्तिगत त गइएन नि, पहिला संस्थाबाट संस्थालाई चिनाएर नागढुङ्गा आमा समूहको भनेको त व्यक्ति व्यक्तिलाई चिनेर जाने हो क्या, व्यक्तिगत आफू व्यक्तिगत जाने त कि राजनीतिमा ठुलै राजनीतिमा जानु पर्यो, होइन भने हामी दिदी बहिनी चाहिँ संस्थागत गएका दिदी बहिनी हुँदै जुनसुकै पनि संस्थागत गएका भएकोले संस्थालाई माया गर्न जान्नु पर्यो, संस्थालाई सम्हाल्न जान्नु पर्यो, संस्था कसरी चलाउने भन्ने आफ्नो जिम्मेवारी लिन पर्यो, र मान्छेलाई दोष दिएर आफैले आफैको गल्ती सुधार्ने हो क्या।
1: हजुर हजुर,
0: गल्ती सुधार्ने, मैले पनि गल्ती मबाट पनि गल्ती हुन्न मैले भन्दैन नि त, कुनै कुनै कुरा मबाट पनि गल्ती हुन्छ, मेरो गल्ती सुधार्ने हो, तर गल्ती पनि गर्ने सुधार्दा पनि नसुधारेर त्यो मिलेन।
1: हजुर,
0: तर गल्ती सुधार्नु पर्यो।
1: हजुर हजुर, यो सामाजिक क्षेत्रमा लाग्न चाहिँ भनौँ न कसरी प्रेरित हुनुभयो तपाईँ, व्यापार होइन घर परिवार हुँदाहुँदै तपाईँ लाग्नुभयो नि त, कसरी प्रेरित हुनुभयो
0: यसमा चाहिँ? मलाई चाहिँ म चाहिँ पहिला घर थिएन, म भाडामा बस्थेँ, भाडामा बस्दाखेरि मलाई त्यहीँका दिदी बहिनीहरू सुरुमा संस्थापक अध्यक्ष पवित्र दिदी हुनुहुन्थ्यो, पवित्र दिदी हुँदाखेरि त्यहाँ हामीले 20 रुपियाँ उठाउँथ्यौँ, 20 रुपियाँ उठाउने, त्यस पछाडि चाहिँ त्यसमा चाहिँ लगानी गर्ने, अब तपाईँलाई चाहिए तपाईँले लिने, मैले चाहिए मलाई लिने, त्यसबाट चाहिँ म त्यसबाट ऊ भइयो कि सामाजिकमा। अब त्यहाँ लगेपछि दिदी बहिनीसँग पनि भेटघाट पनि हुने, चिनाजानी पनि हुने, आफूलाई पैसा चाहिएमा पैसा पनि पाइने, त्यसले गर्दा व्यापार सानो सानो व्यापार गर्दाखेरि व्यापारमा पनि लगानी गर्नु पाइने, अन्तभन्दा हामीलाई अब ब्याङ्कमा गयो भने ब्याङ्कले कति पर्सेन्ट काटिदिन्छ, हामीले चाहिँ अब त्यो उसको मसला नकाटिकन हामीले लगानी लगाउने, त्यसले गर्दाखेरि र आफू पनि अब एक्लो महसुस नहुने, त्यसमा गएपछि अलिकति बल पुगेको जस्तो हुँदो रहेछ, म पनि यो समूहमा सदस्य छु नि, अनि कुनै ठाउँमा गएर बोल्दाखेरि पनि म यो संस्थाबाट आएको हो नि भन्दाखेरि मलाई त्यसबाट चाहिँ अलिकति ऊर्जा शक्ति आयो।
1: हजुर हजुर,
0: अनि त्यो ऊर्जा शक्ति
1: सुरुमा दिदी बहिनीहरूलाई बाहिर निकाल्न कतिको गाह्रो भयो तपाईँहरू सुरुवातको अवस्थामा, अहिले त बरु सहज होला, कस्तो छ?
0: यस्तो छ म्याडम, पहिला भन्दा अझ अहिले गाह्रो होला, पहिला सहज थियो।
1: हजुर हजुर,
0: पहिला चाहिँ दिदी बहिनीहरू भर्खर भर्खर आउँदाखेरि अलिक पाका उमेरका हुनुहुन्थ्यो. त्यतिखेर चाहिँ अब आमा समूह भनेको त धेरै पढे लेखेको त हुँदैन हुँदैन. आमा समूह भन्ने त अब कम पढे लेखेका अब त्यहाँबाट कसरी गर्ने, कोही त घरभित्रैबाट पनि पीडित भएको होइन, त्यहाँ गएर भन्नु पाएकै हुन्थ्यो कि भन्ने पनि हुन्छ नि. समूहमा लाएर मेरो पनि छ यो भने अलिक आत्मबल बढ्छ नि. त्यस हुनाले पनि पहिला त्यसरी थियो. त्यो गर्दाखेरि अहिले चाहिँ अलि लेखे पढेका दिदी बहिनीहरू अलि बिजी टाइपको हुनुभयो कि कसरी, कोही कोही चाहिँ अलिकति त जागिरी पनि खाएका, कोही अन्त अन्त संस्थामा पनि. पहिला चाहिँ अब त्यही शुद्ध त्यसैमा भयो, नागढुङ्गा आमासम्मको मात्रै हुनुहुन्थेन. त्यहाँबाट आमासम्म नागढुङ्गा आमासम्ममा त्यहाँ भइसकेपछि अब त्यहाँ बाहिरको उसले गर्दाखेरि चाहिँ नागढुङ्गा आमासम्म छ भन्दाखेरि त अब युवा महिलाहरूलाई त अलिकति अन्त पनि त अब त्यो नागढुङ्गा आमासम्मको भनेर त बोलाउनु भयो नि. त्यसले गर्दाखेरि धेरै सङ्घ संस्थामा नागढुङ्गा आमासम्मको मार्फत धेरै सङ्घ संस्थामा जुट्नुभयो कि म पनि त्यही हो नि त. म पनि पहिले सुरुमा त अन्त गइनँ, म त पहिले सुरु त नागढुङ्गा आमासम्मकै भएँ.
1: हजुर.
0: त्यस पछाडि त्यहाँ काम गर्दै जाँदाखेरि एयरपोर्टको मा गइयो, अब कति ठाउँ अब त्यही हिन्दू महासङ्घतिर गइयो, अनि त्यहाँबाट अब आमा मिलनतिर गइयो. त्यही पनि म पहिलाको मार्फत चाहिँ नागढुङ्गा आमासम्मै भयो. र अहिले चाहिँ दिदी बहिनीहरूको के हुन्छ त अहिले भन्दाखेरि धेरै सङ्घ संस्थामा भएर टाइम चाहिँ अलिकति त्यसलाई चाहिँ बाँडफाँड गर्न नसकेको हो कि त्यसमा चाहिँ बिजी हुने र यो आमासम्मलाई चाहिँ अलिकति ऊ भयो जस्तो हुने. तर हामी चाहिँ जुन संस्थाले हामीलाई यहाँसम्म ल्याइसक्यो, मैले अब म यहाँको अध्यक्ष भइसकेपछि प्राथमिकता त मैले यहीँको दिनु पऱ्यो नि, फेरि बाहिरकोलाई दिनु भएन नि अरूलाई. अब टाइम छैन भने त त्यसमा एउटै संस्थामा काम गर्ने त्यसलाई अब धेरै वर्षको पनि हुँदैन. त्यसमा तीन वर्ष चार वर्षको हुन्छ. तीन चार वर्ष हामीले त्यही एउटै संस्थामा त्यसमा काम गर्यौँ भने त त्यो संस्थालाई अलि माथि पुर्यायौँ भने त फेरि धेरै संस्थामा लाग्नु पनि परेन. फेरि त्यहाँ छोडेपछि अर्को संस्थाको भयो. त्यसले गर्दाखेरि पनि संस्थालाई अलिकति कहीँ न कहीँ कतैबाट असहयोग पुगेको कि जस्तो मलाई लाग्छ.
1: हजुर हजुर.
0: र त्यो चाहिँ अब एउटै संस्थामा लगाइसकेपछि फेरि म यहाँ अध्यक्ष छु भने फेरि अर्को ठाउँमा अध्यक्ष हुनु म भएन के.
1: त्यहाँ
0: सकेपछि जानु भयो के.
1: हजुर हजुर.
0: म यहाँ तीन वर्षको लागि म यहाँ छु भने मैले फेरि अर्को ठाउँमा मैले पाएँ भने त्यहाँ जानु भएन.
1: अन्य
0: पदमा बस्नुभयो, त्यही पदमा गएर अर्को ठाउँमा गर्दाखेरि किनभने त्यहाँ त सबै ठाउँमा आफ्नो कार्यकालमा जुन संस्थामा जुन लागेको छ त्यसलाई चाहिँ राम्रोसँग चलाइसकेपछि फेरि दोस्रोमा लाग्यो कि.
1: हजुर हजुर.
0: हाम्रो दिदीबहिनीहरूले के गर्नुहुन्छ भने पाएसम्म जहाँ पनि अध्यक्ष हुने, जहाँ पनि अध्यक्ष हुने. प्राथमिकता त मैले नागढुङ्गा आमासम्मका दिनु पर्यो. अहिले मैले तालिम गोष्ठी के ल्याउनु पर्ने हो त मैले यहीँलाई ल्याउनु पर्यो, हिगा दिदीबहिनीलाई ऊ गर्नु पर्यो. अब यहीँको समूहलाई अलिकति कसरी गर्ने भन्ने त्यसलाई गर्ने हो. र तर यहाँ भइसकेपछि फेरि अर्को ठाउँमा गएर यहाँलाई चाहिँ अलिकति ओझेलमा पार्नु भएन, यसलाई ओझेलमा पार्नु भएन.
1: त्यही त त्यो छुट्टै माया पनि होला नागढुङ्गा आमासम्मको, किनभने पहिला सुरुमा तपाईँले हिँडेको होइन त्यहाँ, अनि दिदी बहिनीहरूसँग घुलमिल भएको त्यो हिसाबले पनि त्यो आत्मीयता पनि हुन्छ कि.
0: मलाई घरको भन्दा मलाई समूहकै, किनभने त्यहाँ अलिकति कसैले केही गरे पनि त्यहाँ गएर फोहोर मैला फाल्यो भने, त्यहाँ गएर टुटे फुटा देखे भने मलाई अलिकति मनमा खिन्न. तर म पनि नजिक पनि भएर होला, म बिहान बेलुकै म त्यही ठोक्किने भएर पनि होला.
1: हजुर.
0: त्यसले गर्दाखेरि मलाई बढी माया छन् त. म अब मेरो घर त आठ नम्बरमा छ, आमासम्मको भवन त नौ नम्बरमा छ. किनभने मलाई मलाई भन्नुहुन्छ कि दिदी बहिनी तपाईँ आठ नम्बरको मान्छे गएर नौ नम्बर आए किन भन्नुभयो भने, होइन सुरुदेखि मैले त्यसमै गएँ, त्यस्तै माया बढी लाग्यो. भाइटल पोस्ट त मैले अन्त पनि पाउँथेँ नि, म अझै पनि पाउँछु नि अध्यक्ष, अझै पनि मैले तीन वर्ष म त्यहाँ नखाइकन म गर्दैन भने अझै पनि मेरो एयरपोर्ट आमासम्म छ, अब त्यही आमा मिलन केन्द्रमा छ, अरू पनि छन्, एयरपोर्ट टोल विकास पनि छ, मेरो त घरै त्यही छ. त्यही हुँदाखेरि मलाई किनभने आत्मैदेखि मलाई नागढुङ्गा आमासम्मको लाग्छ. र कसैले नागढुङ्गा आमासम्मलाई औँला उठाएर फल्ला भन्न लगाए मलाई मनभित्रैबाट दुख्छ क्या.
1: हजुर हजुर.
0: दुख्छ. अहिलेका दिदी बहिनीहरूले के गर्नुहुन्छ भने

0: त्यो दिदी बहिनीलाई तल पार्न खोजेर त होइन, मैले म जान्नु हुने जान्ने हुन खोजेर त होइन, तर पनि आफ्नो कर्तव्य भनेको के हो त्यसलाई चाहिँ बोध गर्नुहोस्। कोषा अध्यक्षको कर्तव्य के हो र सचिवको के हो, त्यसमा पनि अब कतिपय त्यसमा त अहिले सभा कोषा अध्यक्ष हुन्छ, सभा सचिव हुन्छ, त्यसमा चाहिँ आफूले भ्याएन भने तिनीहरूलाई जिम्मेवार दिने हो। मैले पनि मैले भ्याएन भने मैले सकेन भने त मैले त उपाध्यक्षलाई दिने हुन्छ, त्यसो भन्न मन लाग्छ मलाई चाहिँ। दिदी बहिनीलाई चाहिँ हामीले नसकेको पक्षमा कुनै त्यहाँ हामीले खाएर गर्ने होइन, केही गर्ने, हामीले भ्याएर सके गर्ने हो संस्थाको काम। घरलाई छोडेर पनि घरलाई पछाडि पारेर पनि संस्थामा लाग्ने होइन, आफूले भ्याएर सकेपछि मनभित्रैबाट आएपछि संस्थाको काम गर्ने हो, क्या गर्ने हो। तर के भन्नुहुन्छ भने दिदी बहिनीहरूले यो गर्दाखेरि मैले संस्थालाई जस्तो तुस्तै जसरी आफूले मनभित्रैबाट माया गरे त्यसरी संस्थालाई लैजाम भन्छु मैले। अब जस्तै तपाईँले अब मलाई यहाँ बोलाएर बोलाउनु भयो, मैले तपाईँको बारेमा त गलत बोल्नु भएन नि त, तपाईँले मलाई अतिथि बनाउनु भएछ, तपाईँकै बारेमा मैले बोल्नु भएन नि त। दिदी बहिनीहरू चाहिँ कुनै गल्तीले हो कि जानेर हो कि नजानेर हो कि त्यो पनि अलिकति कहीँ कहीँ त्यस्तो ठोकिनुहुन्छ। मैले भन्न खोजेको त्यो होइन, आफूलाई बुझेर सोचेर बोल्नुहोस्, आफ्नो संस्थाको बारेमा जाने राम्रो गर्ने हो, नजाने पनि नराम्रो पनि गर्ने होइन, नजानेको कुरालाई नबोले पनि ठिक हुन्छ होइन। कुनैले आफूलाई त्यहाँ मान सम्मानले बोलाएछ भने त्यही संस्थाको बारेमा गलत बोलिदिनु त भएन, आफू राम्रो भएर बस चुप्प लाएर बरु केही छ भने भोलिपल्ट आफ्नै समितिमा राखेर कुरा गर्नु पर्यो। त्यो भन्दाखेरि के हुने रहेछ भने दिदी बहिनीलाई चाहिँ अपच्य हुँदो रहेछ, सही ढङ्गले हामीले लैजाउँ भने दिदी बहिनीहरूलाई चाहिँ अपच्य हुने, ल यसले चाहिँ अब एकलौटी लान लाग्यो कि यसकै शासनमा जान लाग्यो कि, त्यो त मैले मात्रै एकलौटी मेरो घर त होइन नि, त्यो त भोलि त सबैलाई सुध्रेर राम्रो भयो भने सबैलाई हो, म भन्दा म सधैँभरि बसिरहन्न, मेरो 3 वर्ष कालेकाल हो, आगो आउँछ। अनि त्यही भएर आफूभन्दा मभन्दा पहिलाकाले पनि सके सहयोग गर्ने हो, नसके असहयोग पनि नगर्ने, सके दिदी बहिनीलाई सही बाटो देखाउने हो, नसके नदेखाउने, चुप्प लगाएर बस्ने के, तर अर्कालाई पछाडिबाट खुट्टा तान्ने प्रविधि, उचाल्ने प्रविधि, यो चाहिँ हामी महिलाबाट चाहिँ महिलाले किनभने महिला पछाडि परेको त त्यो रहेछ नि, हेर्नुहोस् न हामी त महिलाकै कार्यक्रम महिलाले भान्न खोज्छौँ त, अनि महिला पछाडि नपरे कसले पर्छ त, ल
1: भनेपछि अझै पनि बुझाइ होइन, अझै अझै परिवर्तन हुन जरुरी छ,
0: जरुरी छ, एकदम जरुरी छ समाजमा चाहिँ एकदम। हामीले आफैले मैले गल्ती गरेछु नि, म पनि गल्ती, मेरो गल्ती मैले स्वीकार्नु पर्यो कि, मैले नै गल्ती गर्ने, मैले ठुलो भएर बोलेर त भएन।
1: अहिले जस्तै महिलाहरूको आर्थिक सामाजिक अवस्था चाहिँ कस्तो देख्नुहुन्छ, जस्तै सामाजिक क्षेत्रमा त कहिले काहीँ हुन्छ नि त, अघि तपाईँले भने जस्तै त्यही बचतका कुरा होलान्, कहिले कहीँ कहीँ जाँदाखेरि ल न साथीहरू उठाएर दिउँ है त्यहाँ सहयोग गरौँ भन्ने कुरा होलान्, त्यो चाहिँ महिलाहरूले उठाउन सक्ने अवस्था आर्थिक सामाजिक रूपमा पनि अघि तपाईँले भने जस्तै सदस्य सचिव कोषाध्यक्ष हुन आँट गर्ने त्यस्तो छ कि छैन?
0: अहिलेलाई त छ, त्यसमा चाहिँ अलिकति किनभने अब बुझ्दै जानुभयो नि, हजुर संस्थामा लगाएपछि यो हुन्छ बाहिर जानलाई त भोलि अब हामी ओडाईमा जनप्रतिनिधि हुनु पर्यो भने, त्यही स्वयंसेविका हुनु पर्यो भने, पहिला त त्यही समाज भएको हाम्रै यो आमाले जन्माउने हो नि त, पहिला त यो नागढुङ्गा आमासम्मले चिना नि हामीलाई, नागढुङ्गा आमासम्म भएर हाम्रो टोलमा गयो, नगरपालिकामा गयो, परदेशमा गयो, त्यस पछाडि चाहिँ यो नागढुङ्गा आमासम्म यता यता छेवटाका दिदीबहिनी छन् है भनेर फेरि उनीहरूले माग गर्ने, माग गर्दाखेरि त्यो त्यसरी हो कि जाने, त्यो माग गर्दाखेरि सबभन्दा त हाम्रै टोलबाट हो पहिला, राम्रो बन्दै गएपछि भोलि हामीलाई ओडामा जान्छ, ओडाबाट नगरपालिका जान्छ, नगरपालिकाबाट परदेशमा जाला अनि केन्द्रमा जाला, अनि त्यसरी हामीले चाहिँ त्यसरी बुझ्नु पर्यो कि, त्यसरी बुझ्नु पर्यो, फेरि सही कुरालाई सही भन्नु पर्यो, गलतलाई गलत भन्नु पर्यो, तपाईँले गलत म पनि गलत छु भने मलाई गलतै बनाइदिनु नि, तपाईँले ठिक छ नि होइन, तपाईँले मलाई गलत गरेछु भने संस्थालाई मैले घात पनि गरेछु नि, तपाईँले मलाई छोपेर त भएन, मलाई पनि प्रश्न सोध्नु पर्यो नि त, मेरो साथीहरूले

0: यो गलत गरेछ भनेर मलाई सोध्न सक्नु पर्यो. अब मैले पनि कुनै साथीहरू तलमाथि गर्नुभएको छ, मैले पनि त सोध्न सक्नु पर्यो नि, बुझ्न त पर्यो संस्थाका लागि यो फाइदा हो यो बेफाइदा हो भन्ने कुरा. त्यसरी हो दिदी बहिनीहरूले के सोध्नुहुन्छ भने, आज भोलि अलिकति लेख पढेकाले मैले जानेछु मैले बुझेछु भने त्यो होइन, एकलौटी बुझाइले हुन्न. संस्थागत भनेको संस्थै हो, अनि त्यसलाई चाहिँ कुनै चाहिँ हुन्छ होला, घरमा बस्दाखेरि त तलमाथि हुन्छ, ठेस लाग्छ हिँड्दाखेरि भनेको छ, कुनै कुरा भन्छ होला त्यही माथिको, म अध्यक्ष भएर पनि भन्यो होला, मलाई पनि भन्यो होला नि, होइन कुनै गलत कुराले त्यसलाई सोध्नु भएन कि, संस्थाकै लागि हो भनेर सोध्नु परेर, र हामीले बाहिरी सन्दर्भलाई चाहिँ बाहिरी कुरा ल्याएर संस्थागत गर्नु भएन, हाम्रो जे छ त्यही गर्ने हो, बाहिरी कुरालाई बाहिरी कुरा सुनेर संस्थागतलाई अलिकति बिगार्नु पनि भएन, त्यसलाई संस्थालाई कसरी झगडा गर्नु पर्यो, दिदी बहिनीलाई अब बोल्न नसक्नेलाई बोल्न सक्नु पर्यो, बाहिर निस्किन नचाहनेलाई निकाल्न पर्यो, अनि कुन पेसागत छैन भने हामीले थोरै लगानी लाएर गर्छु भन्नेलाई गराउन सक्नु पर्यो, अनि हाम्रै संस्थाबाट लगानी लाएर गराउन सक्नु पर्यो. त्यो गर्दाखेरि महिला दिदी बहिनीलाई चाहिँ हामीले चाहिँ त्यसरी अगाडि बढाउने हो, एक आत्मालाई बढाउँदै माथि जानेलाई माथि जान दिनु पर्यो, सही ढङ्गले जान दिनु पर्यो, तल बस्नेलाई पनि त्यही सही ढङ्गले हाम्रो राम्रो दृष्टिले हेर्न पर्यो क्या.
1: अहिले जस्तै तपाईँ आफैको अनुभव, अन्य पदमा बस्दा र अध्यक्ष पदमा हुँदाखेरि चाहिँ के फरक हुँदो रहेछ?
0: धेरै फरक,
1: जिम्मेवारीको
0: हिसाब लिएर. तर अब यस्तो हुँदो रहेछ, जिम्मेवारी भनेको यो के हुँदो रहेछ भने, पहिलाको म चाहिँ 16 वर्ष त म उसमा के भन्छ उस कोषाध्यक्षमा बसेर खुवाउँछु, 16 वर्ष मैले कोषाध्यक्षमा बसेर काम,
1: 16 वर्ष
0: बसेँ मैले, हजुर 16 वर्ष कोषाध्यक्षमा बसेर काम गर्दाखेरि त्यसमा पनि अलिकति अनुभव, हामी कोषाध्यक्ष भइसकेपछि त्यो कोषलाई कसरी बढाउने, यसलाई चाहिँ कसरी कहाँ लगाउने, कहाँ लाएर अलिकति बढी पैसा हुन्छ भन्नेमा त्यो ध्यान जाँदो रहेछ हेर्नुहोस्, हजुर त्यो कसलाई चाहिँ कसरी बढाउने, यसलाई कसरी गर्ने, यो दिदी बहिनीलाई कसरी यो पैसा लगानी लाएर कसरी बढी कोष बनाउने भन्नेमा जाँदो रहेछ. त्यस पछाडि म उपाध्यक्षमा आएँ, उपाध्यक्षमा आएपछि उपाध्यक्ष भनिसकेपछि अलिक जिम्मेवारी कम हुँदो रहेछ, उपाध्यक्ष मभन्दा माथिको अध्यक्ष छ नि, त्यो अध्यक्षले जिम्मेवारी दियो भने मैले गर्ने हो, नत्र भने चाहिँ त्यो त अलिकति पछाडि सरेर बस्ने त्यो हुँदो रहेछ. अनि ठ्याक्कै अब यो अध्यक्षमा आइसकेपछि त यसमा एकदम ठुलो भार भयो जस्तो हुँदो रहेछ, किनभने अब सबैलाई कुनै कुरा समेटिखेर बोल्दाखेरि पनि फेरि राम्रो बोले पनि अब राम्रै सुन्यो, त्यो संस्थागत बोल्यो भने सुन्नेलाई त राम्रै भयो, फेरि त्यही बोल्दाखेरि चाहिँ ल यसले चाहिँ अब एक राणा शासनले झै गर्न लागि जस्तो भन्ने कुरा पनि त्यसरी हुँदो बुझाइ कि मान्छे, त्यो मैले कुनै एकलौटी गर्न खोजेको त होइन, मैले राणा शासन जस्तो गर्ने हो भने त मैले अब कुनै हिसाब किताब पनि नबुझाउने, दिदी बहिनीसँग सल्लै नगरिकन कार्यक्रम चलाउने भएपछि पो त्यो एकलौटी गरेको भयो, दिदी बहिनीसँग सल्लाह गरेर कार्यक्रम चलाएपछि त कुनै त्यो एकलौटी त भएन, त दिदी बहिनीहरूलाई चाहिँ बोल्ने ठाउँमा कुन बोल्ने हो त्यो बोल्नुहोस् है, तपाईँले तपाईँको मन पर्दैन चित्त पर्दैन भने सञ्जालमा नलेख्नुहोस्, त्यहाँ त आफू आफू फेस टु फेस कुरा गर्न पाइयो, फेस टु फेस कुरा गर्न पाइयो, सञ्जालमा लेखेर दुनियाँभरि मसँग चित्त दुखेछ भने मैसँग आएर भन्नु केही भन्नु, अब त्यो सञ्जालमा लेखेर कसले के बुझ्छ त नि, तपाईँको मसँग तपाईँसँग मसँग चित्त दुखेछ मैले सञ्जालमा लेखेर कोलाइ होइन, तपाईँको मेरो फेसको फेस कुरा हुनु पर्यो नि त, फेसको फेस कुरा भए त तपाईँको के रहेछ गल्ती मेरो पनि के भने रहेछ मैले त्यो त बुझ्न पाइयो नि त नि. तर दिदी बहिनीहरू आजभोलि के गर्नुहुन्छ भने त्यसो चाहिँ नगर्ने, त्यो नगर्नु होला भन्न चाहन्छु कि मैले, किनभने फेसको फर्स्ट मसँग मन दुख्छ भने मसँग भन्नुहोस्, अनि मैले पनि चित्त बुझेको कुरा छैन भने त त्यही समूह छ, समूहलाई फेरि बैठक राख्ने, बैठकबाट छलफल गरेर छलफलमा जाने हो, मैले कुनै मेरो पनि मैले गल्ती गर्दैन भन्दिनँ नि, मेरो पनि हुन्छ नि गल्ती, कुनैको सचिवको पनि गल्ती हुँदैन, गल्ती हुन पनि सक्छ, कोषाध्यक्षको पनि हुन्छ, सदस्य सबैको हुन्छ गल्ती। त्यसलाई चाहिँ हामीले चाहिँ बसेर छलफल गरेर टेबल टक गर्ने हो, तर कुनै सञ्जालमा हालेर तपाईँलाई मलाई अर्कोलाई खोजेर पेचेर काम कसैलाई पनि नगर्नु। धेरै दिदी बहिनीहरूले चाहिँ आजभोलि चाहिँ त्यो गर्नुलाई त्यो नगरिदिला भन्न मैले अनुरोध गर्दछु। र फेसको फेस कुरा गरौँ, चित्त नबुझेको कुरा फेसको फेस गरौँ राखौँ। भोलि पनि म सधैँभरि यो अध्यक्ष बसिराख्ने होइन, भोलि फेरि अर्को आउँछ, अर्को आउँछ, सबैको पालो आउँछ, सबैको पालो आउँछ। पालोमा दिदी बहिनीलाई असहयोग नगरौँ, सके सहयोग गरौँ, नसके असहयोग पनि नगरौँ।
1: हजुर, अहिले तत्काल गरिहाल्नुपर्ने काम चाहिँ के देख्नुहुन्छ त्यहाँ?
0: तत्काल गरिहाल्नुपर्ने काम चाहिँ अब दिदी बहिनीहरूलाई चाहिँ अलिकति यो यस्तै यस्तै कुरामा सही कुरालाई बोल्न सक्ने र बुझ्न सक्ने, संस्था के हो भने बुझ्न सक्ने र कुन ठाउँमा गएर के बोल्नु, जिम्मेवारी के हो, मेरो जिम्मेवारी के रहेछ भन्न बुझ्न सक्ने र अलिकति सही के रहेछ गलत के रहेछ, संस्थालाई के गरे फाइदा हुँदो के गरे घाटा हुँदो रहेछ भन्ने कुरो, र अलिकति दिदी बहिनीहरूलाई चाहिँ यसमा चाहिँ अलिकति भेरिफाई गर्नु जरुरी छ मलाई त्यस्तो लाग्छ के। अहिले पनि अब सिपमूलक कार्यक्रम, यो बोल्ने कला, कहीँ ठाउँमा गएर के बोल्ने हो भन्ने कुरा, र यसमा चाहिँ अलिकति जरुरी मलाई लाग्छ भने सम्पूर्ण दिदी बहिनीहरूले पनि संस्था के हो, संस्था भनेको मेरो आत्मा हो भन्ने बुझ्न सक्नु पर्यो भन्ने मैले भन्न चाहन्छु। र नागडुङ्गा आमासम्म भने एउटा धरोहर हो, धरोहर हो, यसले चाहिँ सबैलाई कति हामीले कति त्यही आफ्नै पैसा उठाएर आफैले लगानी गर्छौँ, र कतिले अब कोही छोरीको बिहा गर्नुहुन्छ, आफैले कोहीले व्यक्तिगत पसल गर्नुहुन्छ र आमदानीको पाटो गर्नुहुन्छ, कोही घर बनाउनुहुन्छ, कोही ल्याएर इमान्दारी सर तिर्नुहुन्छ, र एउटा त्यो हाम्रो आत्मा हो, एउटा आत्माको ढुकढुकी जस्तो एउटा आमासम्म हो, त्यसलाई चाहिँ सही ढङ्गले हेरौँ। जसले पनि अब आउने पनि मैले पनि अहिलेसम्म गल्ती गरे जस्तो मलाई लाग्दैन, गरे रहेछ भने पनि अब भन्नु होला दिदी बहिनीहरूले भोलि त्यसमा मेरो गलत रहेछ भने, मैले गरेको छैन त मैले पनि भन्न सक्दैन कुनै कुरा, मेरो पनि गलत हुन्छ, त्यो भन्न चाहन्छु। र आफ्नो दिदी बहिनीहरूलाई सक्नुहुन्छ भने हामीले मिलाएर लाने हो, बुझाएर लाने हो, सक्ने नसकेपछि तिनीहरूलाई उचाल्ने पछार्ने गर्न पनि भएन, र त्यो पनि नगर्नु होला नगराउनु होला भन्न चाहन्छु। र कतैबाट गएर हाम्रो 3 वर्षसम्म त हाम्रो कार्यक्रम आमासम्ममा केही पनि आएन, केही पनि आएन। अहिले मैले गरेकोदेखि म पोहोर 2082 साल भदौ 21 गते अधिवेशन भयो, अधिवेशन भएदेखि त्यस पछाडि चाहिँ 2-3 कार्यक्रम आयो।
1: हजुर हजुर,
0: मैले चाहिँ के घोषणा गरेको थिएँ भने पहिल्यै दिनमा मैले अधिवेशनको दिन मैले यति काम मैले गर्छु भनेको थिएँ, त्यो काम मैले गरेँ थिएँ, लगभग मैले गरेँ।
1: हजुर हजुर,
0: मैले चाहिँ पहिला सुरुमा म अब यो 1-2 वर्षभित्र म 2 कार्यक्रम म 10,000 किन नदिनुहोस् तपाईँहरूले, मैले जनप्रतिनिधिको अगाडि भनेको थिएँ 10,000 तपाईँले दिनुहोस् नदिनुहोस् 10,000 दिए पनि म कार्यक्रम गर्छु। म अन्त दिदी बहिनीलाई 4 हामी 90 हो, हामी दिदी बहिनीसँग
1: हजुर
0: 3 बाहिर पठाएर त भएन नि,
1: भएन नि हो नि,
0: हामी जति हुन्छ एक दिनको कार्यक्रम दिनुहोस् म यही हलमा गरेर एक दिन खाजा खाएर सकिन्छ कार्यक्रम जस्तो होला होला, मैले त्यो अठोट गरेको थिएँ। 10,000 दिए पनि दिनुहोस्, 15,000 दिए पनि दिनुहोस्, मैले बाहिर दिदी बहिनी पठाउँदैन, म यहीँ गर्छु भनेको थिएँ। यसभन्दा अगाडि बाटेको धुप 2 तालिम गरियो, त्यो पनि सफलै भयो।
1: हजुर,
0: ओडाबाटै पैसा दिनुभएको, ओडाले पनि धेरै सहयोग गर्नुभएछ, ओडाले सहयोग गर्नुभएन भन्ने होइन, ओडाले एकदम सहयोग गर्नुभएछ। 9 ओडाले आमासम्मलाई यति सहयोग गर्नुभएछ भने त अब यही मनभित्र थाहा होला। हेर्नुहोस् अब 9 ओडा जनप्रतिनिधिहरू हाम्रो त्यही नजिकै हुनुहुन्छ, उहाँले चाहिँ असाध्यै सहयोग गर्नुभएछ। त्यस पछाडि अहिले लक्ष्मी पारी फेरि यसको संयोजक हुनुभएछ महिलाको, उहाँले पनि अस्ति मैले अब यो कार्यक्रम एक दुई महिना मैले अब गर्दिनँ म्याडम अब यो यस्तो कार्यक्रमहरू अब नगर्ने भनेको मैले आफैले किन नगर्ने दिदी कार्यक्रम गर्नुपर्छ तपाईँले जति राख्नु यही गर्नुहोस् भन्नुभयो र उहीले प्रेरित गरेर अब हाम्रो त्यो माथिको तलाको वडाबाट 5 लाख रुपियाँ आएको थियो त्यसलाई चाहिँ मर्मत सम्हार गरेर सकिसकेपछि सबै जनप्रतिनिधिलाई बोलाउँदाखेरि अनि उहाँले चाहिँ गर्नुपर्छ तपाईँले भन्नुभयो र फेरि हजुरलाई बोलाएर लगेर एक दिने तालिम पनि सम्पन्न भयो उहाँहरूले चाहिँ गर्नु भएन भनेको छैन कि असाध्यै राम्रो सहयोग गर्नुभयो उहाँले हामीले गर्दैन भनेको तपाईँहरूले गर्नुपर्छ भनेर दिनुभयो त्यही पनि अब त तपाईँले लगेर एक दिन कार्यक्रम गरे कति राम्रो कार्यक्रम भयो है राम्रो बुद्धिलाई राम्रो भयो नबुद्धिलाई जे भयो पनि भयो होइन एकदम राम्रो भयो त्यसलाई चाहिँ एक दिन मैले त्यो गरेँ मैले अर्को कुरो के भनेदेखि मैले 3 वर्षको कार्यकाल मेरो हुन्छ अक्ष कोष थापना थिएन त्यसमा सबै कुरा भइसकेको थियो अक्ष कोष छैन भने चाहिँ मैले अक्ष कोष भए धेरैको गर्छु नभए म थोरैको भयो भने सुरुवात मैले गर्छु भनेको थिएँ अनि त्यसलाई चाहिँ सुरुवात पनि गरेँ त्यसमा दाताहरूले पनि 25,000 अहिले अक्ष कोष एक वर्ष भएको छैन अब यो भदौमा बल्ला 1 वर्ष हुन्छ 25,000 अक्ष कोष पनि खडा भइसकेको छ मैले त्यो भनेदेखि 1 वर्षमा मैले यति काम गर्छु भने म क्यालेन्डर निकाल्छु नागडुङ्गा आमा समूहको म एउटा क्यालेन्डर निकालेर यत्रो वर्ष भयो हामीले एउटा क्यालेन्डर सबैले निकालिसकेका छन् म क्यालेन्डर निकाल्छु भन्थे त्यसमा पनि क्यालेन्डर पनि निकाल्नलाई पनि सफल भइयो र कार्य समिति म मात्र सफल भएन मेरो सबै नागडुङ्गा आमासम्म सफल भयो मेरा दिदी बहिनीहरूले सहयोग गर्नुभयो सदस्य साधन सदस्यले सदस्य कार्य समितिकाले पनि सबैले सहयोग गर्नुभयो उहाँहरूलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु र म मात्र होइन मेरो नागडुङ्गा आमासम्मै सफल भयो त्यसमा पनि अलिकति समूहलाई क्यालेन्डर निकालेर पनि समूहलाई पैसा पनि अलिअलि बचत भयो त्यसमा पनि बचत भयो राम्रै भयो त्यस पछाडिको तालिमहरू 2 तालिम ल्याउन सफल भइयो एउटा अक्ष कोष राख्न सफल भइयो मैले भने कि वार्षिक कोष आमा समूहको 25 वार्षिक कोष मनाइयो त्यो गर्दाखेरि मैले बोलेका कुरा चाहिँ मैले थोरै भए पनि मैले पुरा गरेँ अब पनि ओडाले दिएसम्म आफूले कहाँबाट हुन्छ के हुन्छ अझै 2 वर्ष मेरो छ 2 वर्षमा चाहिँ अझै पनि मैले केही दिदीबहिनीहरूलाई अगाडि सर्ने अग्रसर हुने बोल्न सक्ने ठाउँमा गएर बोल्न सक्ने हिँड्न सक्ने बनाउँछु भन्ने मेरो एउटा योजना छ र दिदीबहिनीहरूले पनि मैले मात्रै गर्छु भनेर भएन मेरो सबै दिदीबहिनीहरूले मेरो आमासम्मले सहयोग गर्नु पर्यो र गर्नुहुन्छ भन्ने मलाई आशा छ र ओडाले पनि अब ओडाको पनि अब 84 त हाम्रो फेरि अब चेन्ज हुन्छ त्यस अगाडि पनि आफूले आफ्नै मातहतमा भएको भएर आफ्नै पार्टीका हुनुभएको भएर केही सहयोग गर्नुहुन्छ अझै पनि गर्नुहोला भन्ने मैले आशा राख्दछु र नागडुङ्गा आमासम्मलाई कसरी अगाडि बढाउने कसरी के गर्ने भन्ने एउटा चिन्ताको विषयमा नलिएर एउटा हर्षको विषयमा सबै दिदीबहिनीहरूलाई त्यो लिन चाहन्छु र यसभन्दा अगाडिका हाम्रो प्रत्येक अब संस्थापक अध्यक्षज्यूहरू निवृत्त मानहरू सल्लाहकारज्यूहरू सबैलाई धन्यवाद जस्तै मलाई यसमा आमासम्ममा मलाई असाध्यै सहयोग गर्ने त एउटा विनोद लामिछाने हुनुहुन्थ्यो उहाँ तपाईँको साध्यक्ष बस्नुहोस् तपाईँले अरू नजाने नि क्यालकुलेट गराउनु त जान्नुभएछ नि अलि जान्नुभएछ नि तपाईँ बस्नुपर्छ भन्नुभयो कि उहाँले उहाँले हौसला दिनुभयो क्यालकुलेटर चलाउनु जान्नुभएछ तपाईँले किन नबस्ने बस्नु तपाईँ भन्नुभयो त्यस पछाडि पनि अब ठ्याक्क म कोषाध्यक्ष थिएँ त्यस पछाडि सीमा चाहिँ सचिव हुनुहुन्थ्यो
1: हजुर
0: सचिव हुँदाखेरि दिदी बरु म कार्यकाल म सचिव नै बस्छु तपाईँ अध्यक्ष हुनुहुन्त भन्ने उपाध्यक्ष हुनुहुन्त भन्नुभयो क्या भनेपछि उहाँले पनि सहयोग गर्नु मलाई उहाँ सहज म त अहिले सहयोग गर्नु म चाहिँ अहिले अध्यक्षको हुनुमा चाहिँ सीमाको पनि एउटा हात छ कि
1: हजुर
0: किनभने उहाँले आफूले तल अलिकति ब्याक हुनुभयो नि त उहाँ ब्याक भयो भए त म हुनु
1: पाउँदैन
0: पछि हुन्थ्यो नि ब्याक हुन्थ्यो नि उहाँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र ओडाबाट पनि हामीलाई स्वर्ग भइराखेको छ।

0: ओडाले सही नगरेको होइन, 5 लाख रुपियाँ घर मर्मतलाई आयो आयो, अहिलेको 15,000 अब यो महिला प्रस्ताव लेखनलाई आयो, क्यालेन्डर बनाउँदाखेरि पनि हामीलाई ओडाले पनि सहयोग गर्नुभयो र ओडाले गर्नु भएन दिनु भएन होइन, त्यस पछाडिका विगतका दिनमा त अब कहाँबाट ऊ भयो भन्ने कुरो अब त्यो मलाई थाहा छैन होइन, त्यसभन्दा अगाडिका कार्यकाल के भयो कसो भयो ओडामा के भयो भन्ने कुरो मलाई त्यो मैले भन्न चाहिन, तर मेरो पालामा चाहिँ एकदम राम्रोसँग गर्नुभएको छ, दिपेन्द्र मर्सानीले पनि सहयोग गर्नुभएको छ, लक्ष्मी पारी, अब नन्दराम गिरी, अब त्यहाँ भएका जतिले हामीलाई राम्रो सहयोग गर्नुभएको छ, एउटा माइनर लेख्दाखेरि पनि उहाँ यसरी गर्नुहोस् भनेर हामीलाई सहयोग गर्नुभएको छ, उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु र नागुङमा समूहलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनभने अब पूर्व भइसकेका अध्यक्षहरूले चाहिँ हामीलाई सहयोग गर्ने हो सल्लाह दिने हो, हामीलाई चाहिँ अलिकति फेरि हाम्रो वातावरण खल बल्याइदिने होइन,
1: हजुर
0: होइन सहयोग र सल्लाह दिने हो, हामीले गर्न लागेको बाटोलाई वातावरण खल बल्याइदिने होइन,
1: हजुर
0: त्यही त भने सके सहयोग गरौँ नसके असहयोग पनि नगरौँ,
1: हजुर
0: त्यो भन्न चाहन्छु,
1: हजुर हामी कार्यक्रमको अन्त्यमा छौँ, अन्त्यमा के भन्नुहुन्छ?
0: अन्तिममा मैले भने कि मैले जस्तो मैले नागडुङ्गा आमासम्मलाई मेरो आत्मैदेखि माया गर्न चाहन्छु र म भोलि मैले 3 वर्ष पछाडि पनि यो मेरो कार्यकाल सिद्धियो मैले गर्दिनँ मैले भन्दै यो सबै म बाँचुन्जरी मैले यो संस्थालाई जहिले पनि माया गर्नेछु र सबै दिदी बहिनीहरूलाई आफ्नो काम र कर्तव्य के हो भन्न चाहन्छु र सबैजना दिदी बहिनीहरूलाई अग्रसर भएर एउटा संस्थालाई कुन बाटो पुर्याउने हो कहाँ पुर्याउने हो भन्ने सबैले मनन गर्नुहोस् र अरूको कुरामा लैलैमा नलाग्नुहोस्, आफ्नो मनले जे देखे त्यही कुरा गर्नुहोस्, अर्काका खुट्टामा नउभिनुहोस्, आफ्नै खुट्टामा खडा हुनुहोस्, अर्काले बोकेर लग्यो भने त एक ठाउँ लगेर छोडिदियो भने त्यो त अलपत्र परेन, हिँड्ने त आफ्नै खुट्टाले हो नि, आफ्नै खुट्टामा डरो हुन सिक्नुहोस्, अर्काको खुट्टामा टेक्न नखोज्नुहोस् भन्न चाहन्छु र यो रेडियो सफलतालाई पनि आज बोलाइदिएर मलाई यति कुरा भन्न दिनुभयो दुर्गा म्यामलाई र रेडियो सफलतालाई यसको उन्नति र प्रगतिको शुभकामना दिँदै फेरि पनि नागडुङ्गा आमा समूहले कुनै गलत म्यासेज कतै नजाओस् सही म्यासेज जाओस् र ओडालाई पनि हामीले आक्षेप लाएर नबोलौँ र ओडाले पनि गर्ने सहयोग गर्नुपर्छ र सबै ओडा अध्यक्ष ओडा सदस्य ओडाका सम्पूर्ण जनप्रतिनिधि र नागडुङ्गा आमा समूहको तर्फबाट
1: हजुर
0: धेरै धेरै धन्यवाद दिन चाहन्छु र आज बोलाइदिनु भयो धेरै हजुर दोकान म्यामलाई पनि धन्यवाद दिन चाहन्छु, फेरि भेटौँला, नमस्कार।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट स पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 9805267793 97650960।
2: वाह, क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
3: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरा पाटनमा पाइन्छ।
2: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय ज कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9846066642 9860041081।
4: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
5: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
4: फोक्सोको क्षयरोगीले खोक्दा हाच्छु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
5: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
4: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ता भन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
6: क्षयरोगबाट बच्न बच्चा जमिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौं।
3: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्थाका

0: बिस्तारै चलाउनुस् न दाई, हतार गरेर कता पुग्नु छ र?
1: हो भन्या, ज्यान भन्दा ठुलो कुरा त केही छैन नि। सड़क अनुशासन, सड़क नियम त सबैले मान्नै पर्छ नि।
0: ट्राफिक नियमको पालना गरौ, सुरक्षित यात्रा सुनिश्चित गरौ।
1: तीव्र गतिमा सवारी नचलाऊ, हेलमेट र सिट बेल्टको प्रयोग अनिवार्य गरौ। मादक पदार्थ सेवन गरी सवारी नचलाऊ, तपाईँको सतर्कताले अमूल्य जीवन बच्दछ।
0: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: कार्यक्रम सहभागिता
3: कहाँ कसको कति सहभागिता
2: राजनीतिमा महिला सहभागिता कस्तो
3: पर्यटनमा महिला सहभागिता कति
2: उद्योग व्यापारमा महिलाको स्थान कहाँ
3: अनि स्वास्थ्य र शिक्षामा महिला कति अगाडि
2: र साहित्य कला अनि संगीतमा महिलाको स्थान मेरो खुशी
3: अब मात्र रेडियो सफलता 103.4 मेगाहर्जमा
2: समावेशीको आवाज
3: कार्यक्रम सहभागिता
2: हरेक हप्ताको बुधबार बिहान 8:15 देखि सुन्न नभुल्नुहोला।

0: कार्यक्रम सहभागिता सुनेर बस्नुभएका सम्पूर्ण श्रोतामा हार्दिक स्वागत छ। म दुर्गा अधिकारी। कार्यक्रम सहभागिता आउने गर्दछ हरेक हप्ताको बुधबार बिहान 8:15 बजेदेखि। कार्यक्रम सहभागितामा हामी विभिन्न क्षेत्रमा महिला सहभागिताको प्रसंगको हामी छलफल गर्छौं। कहिले हामी राजनीतिमा महिला सहभागिता त कहिले सामाजिक क्षेत्रमा महिला सहभागिताका प्रसंग उठाउँछौं। महिलाहरू पछिल्लो समयमा सामाजिक, राजनैतिक, निजामती क्षेत्रमा, पर्यटन क्षेत्रमा, शैक्षिक क्षेत्रमा अत्यन्त क्रियाशील भएर लाग्नु भएको छ। महिलाहरूको हरेक क्षेत्रमा अर्थपूर्ण सहभागिताका लागि हामीले यो कार्यक्रम तयार पारेका हौं। आज हामीसँग छलफलका लागि हुनुहुन्छ अत्यन्त क्रियाशील व्यक्तित्व, सामाजिक क्षेत्रमा अत्यन्त जागरूक भएर लागिपर्ने व्यक्तित्व हुनुहुन्छ, ढाका चोली महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष, रत्नचोक टोल विकास संस्थाका अध्यक्ष हुनुहुन्छ। विभिन्न सामाजिक संघ संस्थामा अत्यन्त क्रियाशील भएर लागिपर्नुभएका सामाजिक व्यक्तित्व हुनुहुन्छ पार्वती पनेरु। उहाँसँगको कुराकानी लिएर आएका छौं। यहाँलाई हाम्रो कार्यक्रममा हार्दिक स्वागत छ।
1: हस् धन्यवाद। मलाई सम्झेर मनमा भएका पीड़ाहरू हुन् नि, के अब के भन्ने, त्यसलाई बारम्बार मैले यो रेडियो सफलता 103.4 MHz आएर सदा सर्वदा मलाई पोख्न पाउँदाखेरि पनि खुसी लाग्छ र यसको लागि हजुरहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु यहाँसम्म बोलाइदिएकोमा।
0: हजुर, अहिले केमा व्यस्त हुनुहुन्छ यति बेला चाहिँ?
1: अहिले अब म व्यस्त भन्नाले पनि अलिकति स्वास्थ्यको कारणले गर्दा त्यति बाहिर चाहिँ काम गर्न सकेकी छैन र त्यसमा पनि पछि परेकी पनि छैन।
0: हजुर,
1: र आवश्यकता परेको ठाउँमा आफ्नो नगरी नहुने ठाउँहरूमा मैले आफ्नो कामलाई दायित्व लिएर बसेको ठाउँले त्यसलाई पुनः अगाडि लानुपर्छ, अगाडि बढ्नुपर्छ भनेर त्यसलाई नै महत्व दिएर काम गर्दैछु।
0: हजुर, केही काम भनौँ न एकदमै रिजल्ट आउने गरेर काम गर्नुपर्छ, दिदी बहिनीहरू एकजुट हुनुपर्छ भनेर लागि पर्ने व्यक्तित्व तपाईँ होइन, त्यही हिसाबले नै खोल्नुभयो ढाका चोली महिला बचत तथा ऋण सहकारी संस्था। अहिले कस्तो चलिरहेको छ?
1: अहिले हाम्रो अब यो जुन यो के अरे सहकारीको माहौलले गर्दाखेरि मान्छेहरूलाई अगाडि पछाडि तडा झडा भने जस्तो भयो कि कस्तो भने ठ्याक्कै सहकारीलाई अहिले सबै कसैले पनि यो मेरो मात्रै होइन अन्य सहकारीहरूलाई पनि मान्यता नदिएको सिआर सदस्यहरूले त्यति चासो र गुनासो पोख्न आउनुहुन्छ, चासो दिन पो आउनुहुन्न र त्यसको लागि नै आफूले कसरी कमिस गराउने, कसरी अगाडि लानुपर्छ, दिदीबहिनीलाई कसरी बुझाउनुपर्छ भनेर त्यसमै मिहिनेत गरेर संस्थालाई अगाडि लानुपर्छ, संस्थालाई बिगार्नुहुन्न भनेर यसमा एकदमै लागि परेर संस्था एकदमै राम्रो छ, ठिक छ, दिदीबहिनीहरूले पनि माया गरेर गर्नुभएको छ र उहाँहरूप्रति पनि धन्यवाद दिन चाहन्छु। र सबैको चेतना एउटै हुँदैन र कतिले जानेर पनि नबुझे जस्तो गर्नुहुन्छ र कतिले बुझेर पनि मान्छेले काम गर्यो अगाडि गयो भने त्यसलाई कसरी तल खसाल भन्ने हुन्छ र मलाई अहिलेसम्म जति दुःख कष्ट जति उहाँहरूले दुःख दिन्छु भने तापनि मैले सङ्घर्ष गरेर भए पनि त्यो ढाका चोली महिला बचत तथा ऋण सहकारी संस्थाका मेरा प्यारा दिदी बहिनीहरूको सेयरलाई अहिलेसम्म सदुपयोग राखेर कसरी परिचालन गराएर यो पैसा एक ठाउँमै जोड्न सकिन्छ भन्नेतिरै लागिएको छ अहिले हामी, किन मेरो अब अन्तिम वर्ष जस्तो अब 4 वर्ष कार्यकाल हुन्छ भने मेरो अबको अधिवेशनको कार्यक्रम हुन्छ, अब हामी साधारण सभाबाट अधिवेशन गर्न जाने हो र त्यसमा पनि राम्रो अध्यक्ष आएरै राम्रोसँग समेल दिए हुन्थ्यो भने आफूले हुर्काएको जन्माएको एउटा संस्था हो, यति माया हुँदो रहेछ कि आफ्नो बच्चालाई भन्दा अझ बढी माया हुँदो रहेछ, यो मेरो दायित्व समाजले के भन्ला, बरु बच्चालाई त एक झापट पिट्न मिल्दो रहेछ, यो संस्थालाई चाहिँ कसैलाई केही भन्न मिलेन, नमिठो बोल्यो भने उहाँहरू नै टाढा हुनुहुन्छ, मिठो बोल्न भने पनि समस्या, नमिठो बोल्न भने समस्या, संस्थामा बसिसकेपछि दायित्व पुरा गर्नुपर्छ भन्नेतिर लागिराखेकी छु र राम्रो छ र हामीले अहिलेसम्म कसैको पनि बचत गरेको पैसालाई लिन आउनु भने चेक फिर्ता हामीले पठाएका पनि छैन, उहाँहरू चेकको पैसा छ पैसा यदि पैसा छ भने उहाँहरूले चेक साटेर पनि लान सक्नुभएको छ र यो मैले यहाँ भन्दा बाध्य भएर भन्नु परेको पनि हो, कतिपय दिदी बहिनीहरू ढाका चोली बिग्रियो छ, ढाका चोली बिग्रियो, ढाका चोली बिग्रियो भनेर त्यहीँकै दिदी बहिनीहरूले पनि त्यसलाई दायित्व लिनु भएन, किनभने आफूले सेयर राखेको ठाउँलाई आफूले एउटा बिरुवा सारिन्छ भने त त्यसलाई कसरी पानी राख्ने, कसरी मल दिने, कसरी त्यसलाई हुर्काउने, कसरी फल्छ र कसरी फुल्छ र फल्छ भन्नेतिर पो लाग्नुपर्छ।
0: हजुर,
1: र त्यसलाई अलिकति मलाई मन दुखेको कुरा सेयर सदस्यहरूले अन्यथा नलिनु होला, कतिपय सेयर सदस्यहरूबाट पनि मैले साथ अलिक कमै भएको छ र यसलाई रिपोर्टिङ गरेर फेरि प्रत्येक घर ढोकामा जाने भनेर पनि हामीले अस्ति मिटिङ राखेर एउटा भेला पनि राख्ने भनेका छौँ यही सानको 29 गतेलाई सबै सेयर सदस्यहरूलाई यदि सबैजनाले सुन्नुभएको छ भने चिठी पनि आउनेछ र यो सानको 29 गते हाम्रो भेला राखेको छ यो सेयर सदस्यको छलफल भेला संस्थालाई कसरी अगाडि लाने कसरी के गर्ने भनेर छलफल गर्ने भनेर एउटा मिटिङबाट पारित गरिएको छ र यसलाई मैले आजैबाट सम्पूर्ण मेरा प्यारा दिदी बहिनीहरूलाई यो राय सल्लाह दिनको लागि र संस्थालाई कसरी अगाडि लाने अथवा के गर्ने संस्थामा बस्ने कि नबस्ने र संस्थाको समस्या के छ भनेर सुन्नको लागि अथवा संस्था राम्रो रहेछ भनेर बुझ्नको लागि आइदिन हुन यहीँबाट अनुरोध गर्दै र हल्ला कसैको पनि हल्लामा नलागे आफ्नो पैसा लगानी गर्नुभएको छ के छ कसो छ भनेर आफ्नै कार्यालयमा आएर बुझ्न एकदमै अनुरोध गर्दछु भन्न चाहन्छु।
2: तपाईँ संस्थाको परिकल्पनाकार पनि हो, त्यो हिसाबले पनि सबै व्यक्तिलाई भनौँ न संस्था एउटा उद्देश्यले कहाँ पुर्याउँला भनेर खोलिएको हुन्छ होइन।
1: हजुर,
2: ती बिचमा विभिन्न अवरोधहरू आएपछि फेरि त्यो टक्क योजनाहरू रोकिन्छन्, हो मैले के का लागि गर्ने हो र होइन भन्ने पनि हुन्छ होला, त्यो खालको अनुभव भयो कि भएन?
1: त्यो भन्दा पनि म एउटा काम गर्ने व्यक्ति त हो, यो मैले संस्थालाई आफै उत्पादन गरेर सबै दिदीबहिनीहरूलाई समेटेर एउटा उत्साहजना प्रोत्साहन उहाँहरूले पनि केही गर्न सक्नु होला, मैले केही सिकेका कुराहरू उहाँहरूलाई सिकाएँ भने उहाँहरूले पनि सिकेर फेरि अर्को दिदीबहिनीहरूलाई पनि सिकाउनु होला। एउटा समितिमा बसेर मेरो दायित्व के हो भनेर मैले बुझ्न सकिनँ भने त्यो दायित्व लिनुको अर्थ हुँदैन, किनभने मेरो दायित्व छन्जेल र मेरो कार्यकाल छन्जेल मैले त्यो दायित्व पुरा गर्नका लागि के सङ्घर्ष गर्नुपर्छ, संस्था कसरी अगाडि लानुपर्छ र कस्तो व्यक्तित्वसँग सङ्घ गर्नुपर्छ होइन। अब संस्थाभित्र हरेक कुरा त म पनि सबै पढेर लेखेर त्यो सबै जानेर आएको त होइन, कतिपय कुरा नजानेर पनि गल्ती भयो होला, गल्तीलाई पनि मैले स्वीकार्नुपर्छ भनेदेखि अब नजानेका कुरालाई सोध्नु पर्यो, कसरी परिचालन गर्दाखेरि सञ्चालन गर्दाखेरि कस्तो व्यक्तिले मलाई हात दिए साथ दियो भने अगाडि जाला भनेर मैले एउटा उद्योग पनि सञ्चालन गरेकी थिएँ। केही केही दिदीबहिनीहरूले आफै मम गर्नु होला, मैले नाम लिन चाहिँ र को कसले के गर्नुभयो त्यो संस्थालाई कहाँसम्म पुर्याउनु भयो कि उस्तै व्यक्ति हुन्थ्यो भने त्यो संस्था अहिलेसम्म खारेज हुन्थ्यो र पैसा पनि हिनामिना हुन्थ्यो कि पैसा भनेर कसैले मेरो पैसा त्यहाँ छ भनेर कसैले आएर मैले लान पाउँछु भनेर उहाँले त्यसरी लिएर जान पाउने अवस्था पनि थिएन त्यो बेला, र पनि मैले हरेक ठाउँबाट याङ्गल निकालेर कसरी यसलाई समेट्न पर्छ, कुन तरिकाले यसलाई चलाउनु पर्छ, कुन माध्यमबाट यसलाई परिचालन गराएर मैले यसलाई सफलतामा पुर्याउन सक्छु भनेर मैले एकदमै कोसिस गरेँ, गरेर पनि गरे जस्तो अहिले भएको छ, खुसी पनि छु र दिदीबहिनीहरूलाई पनि मैले बारम्बार भेटेको दिदीबहिनीहरूलाई पनि सूचना गरेकै छु यो यस्तो हुन्छ, हामीले यो पछाडि पार्न हुन्न, हामी महिलाले महिलाले खुट्टा पारिन्छ भने अनि पुरुषले हामीलाई साथ दिन्छ नि त, जस्तो मैले छोरी पाएछु भने म आमा हुँ नि, आमा भएर जन्माउँदाखेरि छोरी भएर जन्माउँदा कुन व्यवहार थियो माइतीमा, बुहारी हुँदा कुन व्यवहार भयो र अहिले त म सासु पनि भइसकेँ र म सासुको व्यवहार मैले कस्तो गर्नुपर्छ भने भन्ने कुरा मैले बुझिनँ भने त्यो अर्थ हुँदैन कि, एउटा मानवताका नाता लिएर नैतिकतामा बाँच्नका आधार खोज्नका लागि राम्रो मान्छेको साथ लिनु पर्यो, नराम्रा मान्छेलाई पनि सुझाव दिएर समेट्न पर्यो भन्ने मेरो एउटा उद्देश्य यो भएको हुनाले मैले एउटा संस्था खडा गरेर परिचालन गराएछु।
2: सामाजिक काम भनेपछि एकदमै लागि पर्ने व्यक्ति तपाईँ, जहाँ पनि यस्तो सही रह्यो भनेपछि एकदम मनैदेखि लाग्ने व्यक्ति होइन, कस्तो हुँदो रहेछ यो सामाजिक काम गर्दाको अनुभव चाहिँ?
1: अब सामाजिक काम गर्दाखेरि कस्तो हुन्छ भने मैले सोध्छु कि म त बेसी नै राम्रै काम गरेछु होला जस्तो लाग्दो रहेछ आफूलाई है, अब परिवारलाई खाना नपकाए, मेरो नाति थियो नि त, मेरो छोरीले 5 वर्षको नाति हेरे, मैले जन्मेदेखि त नाति समेटेर पनि संस्थामा हुन्छ कि सामाजिक काममा हुन्छ कि हरेक राजनीतिमा हुन्छ कि हरेक क्षेत्रमा म घर नबिगारे, घर परिवारको साथ मागेर घर नबिगारी मैले एउटा बच्चालाई पनि अहिले 14 वर्षको बनाएर ल्याइसकेँ भने एउटा संस्थालाई पनि मैले अहिले 7 वर्षमा सुरु गर्दैछु, 6 वर्षको हामीहरूले साधारण सभा गऱ्यौँ, अब 7 वर्षको साधारण सभामा अधिवेशन गर्ने हो, किनभने पहिला हामीले 3 वर्षकोमा अधिवेशन गरेको हो। र यसमा पनि एउटा कुरा के हुँदो रहेछ भने जसले ऋण खायो नि, ऋण खाने व्यक्तिले म संस्थाको पैसा ऋण खाएको छु र मैले यो पैसा ब्याज किस्ताहरू सकेन ठिक छ, समस्या पर्छ मानिसलाई नपर्ने होइन, दुःख हुन्छ कष्ट हुन्छ, कष्टलाई पार गर्ने बाटो पनि हो कि, घर बसेर त उत्पादन हुँदैन नि त, ऋण छ भनेर कुना लुकेर ऋण त तिरै नै
2: दिँदैन.
1: त्यो ऋण तिर्नको लागि आफ्नो मेहनत के गर्ने, उत्पादन के गर्ने हो कि नै. अन्त कसैले अब डोका कति महिला दिदीबहिनीहरूले डोका तरकारी बेच्नु भएको छ, फलफुल बेच्नु भएको छ, कतिले सडकमा प्लास्टिकमा के फलफुल लिएर गाडीको प्यासेन्जरहरूलाई लोन लिइदिनु भनेर पनि त उहाँले पनि त त्यति दुःख गर्नुभएको छ भने एउटा महिला दिदीबहिनीले एउटा बुझ्न पनि जरुरी कुरा हो. हामी बजार एरियामा आएर बस्यौँ भनेर बजारको पैसा भनेको यति महँगो छ यति महँगो छ सीमै छैन. एउटा कोठा भाडाले तिर्न पर्यो भने 5-6 हजार रुपियाँ पुग्दैन. भाडै तिर्न पर्यो 5-6 हजार भने त्यसलाई महिनाभरि खानु पर्यो. खानाका लागि श्रीमानले कमाएर मात्रै पोखेर पनि भएन, भोलि बालबच्चाको लागि भविष्य त

0: सहारा पनि केही पनि पाइँदैन. आफू जब लगनशील छैन भने कुनै चिज पनि सफलता हुँदैन. आफू लगनशील छ भने हरेक क्षेत्रमा सफलता लिन सकिन्छ, तर ढिलो होला, समय लाग्ला. कुनै पनि बिरुवा उत्तिखेरै फुलेर उत्तिखेरै फल्दैन भने हामीले अब एउटा खेतकै कुरा गरौँ, धानकै कुरा गरौँ भने हामीले असारमा जेठमा बिउ राख्यौँ भने एक महिनामा हामी रोप्न तयारी अवस्थामा जान्छौँ. जेठमा राख्यौँ भने असारमा हुन्छ. असारमा रोपेको खेतलाई पनि कति असार साउन भदौ असार कार्तिक मुसिर लगभग हामीले पाँच महिना सात छ महिना बिउ सहित राख्दाखेरि सात महिना पुरा हुन्छ हाम्रो त्यो धान थन्क्याउने बेलासम्म. भने त्यो समस्या पुर्नपर्छ भने हामी त एउटा घर परिवारको समस्या के हो, घर परिवारमा आवश्यकता के हो. अब एउटा बुढो विदेश गएर दस हजार कमाएर कसैको लाखे कमाएर कसैको तिन लाखै कमाएर कसैको पाँचै लाख कमाए होला, तर विदेशमा पनि त भाडा तिर्नुपर्छ होला. त्यहीको त्यहीको खर्चले त्यहीको खर्चलाई धान्न सक्नु पऱ्यो नि त. होइन पाँच छ लाख कमाउँछ भनेर मेरो बच्चाले त भनेर भनेर त भएन नि त. बच्चाको खर्च कति छ, उसले म्यानेज गरेर घरमा कति पठाउँछ, त्यसमा हामीले म्यानेज गर्ने ठाउँ कहाँ छ त्यो खोज्न पऱ्यो. र त्यसमा हामीले कसरी अझ पनि हामीले अझ ऊर्जा गराएर आफ्नो योग्यता क्षमतालाई अगाडि बढाएर त्यसलाई पनि हामीले हातमा हात मिलायौँ भने त उसले दस पठाएर हामीले यहाँ पाँच कमायौँ भने पन्ध्र हुन्छ नि त. पन्ध्रमा पाँचै खर्च के अरे दस खर्च पाँच त बच्छ नि त महिनामा. भने बाह्र महिना बाह्र पञ्च साठी हजार त वर्षको बच्छ नि त. भने त्यो साठी हजार एउटा कुनै खातामा राखियो भने भोलि बच्चाले पढ्ने बेलासम्म त एकैचोटि ठुलो शिक्षा लिन त जाँदैन. नर्सरीबाट सुरु हुन्छ भने बच्चाको भविष्यको लागि पनि यो महिला दिदीबहिनीहरूलाई पनि एकदमै यहीँबाट सम्बोधन गर्दै श्रीमानको कमाई अथवा श्रीमतीको कमाई छ भने श्रीमानले पनि मनमुखी खर्च नगरिदिकन आफ्नो परिवारलाई र आफ्नो समाजलाई सकिन्छ सबैलाई राम्रो गर्नुहोस्, सक्नुहुन्न कसैलाई पनि अनावश्यक दुःख नदिनुहोस् र परिवारलाई पनि दुःख नदिनुहोस्. परिवारलाई भनेको परिवार भनेको नै एउटा आफ्नो जीवन हो. जीवनमा खुसियाली छैन भने बाहिर गएर खुसी एक दिनका खुसीले केही हुनेलाई पनि छैन. जब परिवारमा खुसी छ भने जीवन सदा खुसी हुन्छ. यही भन्न चाहन्छु.
1: हजुर हजुर. भनेपछि एकदमै सामाजिक काम गर्दाका अनुभव सहित होइन ती हुन्छ नि जस पाइरहेछ कि अफजस पाइरहेछ त सामाजिक काम गर्दा.
0: अब यसमा भनेको सामाजिक काम गर्ने ठाउँमा होइन, हरेक समूह संस्था हरेक समूह हरेक ठाउँको कुर्सी भनेको मेरो होइन भन्ने बुझ्नु पर्यो. पहिला त्यहाँ गएर कुर्सियाँ भन्ने व्यक्तित्वले भने कुर्सी भनेको फेरिने चिज हो. कहिले कसैको हुन्छ कहिले कसको हुन्छ. राजनीति भनेको पनि त्यस्तै हो. राजनीति गर्ने व्यक्तित्व सुरुदेखि लाग्छ एकदमै मिहिनेत, यो मैले गर्नुपर्छ यो मेरो दायित्व भनेर अलिकति बुझेको छ भने त्यसले पनि राजनीति फेर्न सक्दैन. र अब राजनीति फेर्नेहरूको कुरो पनि के आउँछ भने जसले जे भन त्यसैको भैलोमा हिँड्न पनि भएन. के सरकारले के गरेको छ, सरकारले जनताका लागि आवश्यकता भएका कुराहरूलाई पूर्ता गरेको छ कि छैन, अब त्यहाँका सिस्टमहरू ठिक छन् कि छैनन् होइन. अब हामीलाई चाहिएको त एउटा सिस्टम हो नि त. दुःख त हामी आफै गरिएको छ. कुनै सरकारले घर तपाईँ चामल खान पाउनु भएन तरकारी खान पाउनु भएन भनेर त घर दैलोमा त कसैलाई पनि दिएको छैन होइन. दियो छ त हामीले तिरेको करले दिएको छ. अब मैले यहाँ युट्युबमा हेर्छु कतिपय दाजुभाइ दिदीबहिनीहरूले कर धेरै लायो कर तिर्न पर्यो भन्नुहुन्छ क्या. हामीले अलिकति यो कर तिर्नुपर्छ. आफ्नो लगानी कति छ, आफ्नो आफ्नो उसमा एउटा सिस्टमले चलाएको चिजलाई हामी सबैले साथ दिनुपर्छ. किनभने हाम्रो देशमा सिस्टम नभएर सबै दाजुभाइ दिदीबहिनीहरू विदेशी नपरेको छ होइन. केही करले पनि भोलि होइन हामीले पहिला सरतिरमालाई तिन सय भनेको छ भने तिन सयले हाम्रा दाजुभाइ दिदीबहिनी यही देशमा बसेर उत्पादनमूलकमा काम गर्न पाउनुहुन्छ भने हामीले तिन सय तिर्न डक्माउनु हुँदैन. कर तिर्नुपर्छ, तिर्नु होला, म पनि तिरिराखेको छु, तिर्नु पर्ने. र मलाई यो कुनै पनि आफ्नो दायित्वमा कोही पनि नचुक्नु होला. जब आफ्नो दायित्व भएको ठाउँमा आफू चुक्ने अनि अर्कालाई घुक्ने काम राम्रो होइन.
1: तपाईँ आफै पनि राजनीति पनि बुझेको व्यक्ति होइन, त्यहाँ के छ त अहिलेको यो राजनीतिक परिवर्तनलाई चाहिँ कसरी हेर्नुभएको छ?
0: अब यो चाहिँ कस्तो हुन्छ भने यो बर्खे भेल हुन्छ. जस्तो अहिले पानी झरिलाएको लागि छ, झरिलाएको लागि हुँदाखेरि के हुन्छ, खोला नाला पनि एकदमै उर्लेर आउँछ. जब त खोला नालामा माछा पनि हुन्छ, सर्प पनि हुन्छ, हरेक चिज बगाएर आएको हुन्छ, फोहोर मैला हरेक चिज त्यहाँ आएको हुन्छ. त्यसलाई साफ गर्नको लागि हिउँ लाउनुपर्छ कि. भने त्यस्तै छ अहिलेको मालमा देख्दा ओ छ सिस्टम बसालिदिनु भयो भने भाइहरूलाई पनि धेरै धेरै धन्यवाद. मैले यो

0: पनि म गालीहरू चाहन्न, उहाँहरूलाई पनि सम्मानै छ। र एउटा के हुन्छ भने जुन पनि ठाउँमा पुगिसकेपछि राजनीति भनेर लिइसके पछाडि यो सबैजनाले के बहुमतै ल्याउन सकेदेखि आफ्नै सुरमा हुने भयो। यदि बहुमत मिल्दैन भने पनि त्यहाँ जितेर जानुभएका सांसदहरूले अथवा सबैजनाले कुन कुन पोस्टमा बस्न पर्ने हो उहाँहरूको एउटा रायो सल्लाह गरेर भ्रष्टाचार निर्मूल पारेर हरेक क्षेत्रलाई कसरी अगाडि लान सकिन्छ, जनताको मन कसरी जित्न सकिन्छ र जनताको आवश्यकता के छ भनेर यो बुझिनु भयो भने हरेक राजनीतिको पक्षबाट बुझिन पर्यो के। अब मैले सानो उहाँ एउटा सभामा बोलाउन लाग्नुभयो भने काटो छे हुन्छ क्या, तँ यस्तो म यस्तो तँ होइन। एउटा दायित्व लिएर गइसकेपछि समाजका दुःख सुख के छ, आफूले जहाँबाट जित्नु भएको छ त्यहाँको समस्या बोकेर गइदिनु होला। र राजनीति भनेको रणनीति भन्नुहुन्थ्यो, हाम्रो बुवा पनि प्रधानपञ्च हुनुहुन्थ्यो, म प्रधानपञ्चको छोरी हो र मैले रणनीति भने के होला बुवाले के भन्नु होला भन्थेँ मैले पहिला, भने अहिले अलिअलि बुझ्दै जाँदा यो उसले उसलाई गर्दाखेरि रणनीति गर्दाखेरि जनताले दुःख पाइँदो रहेछ कि, राजनीति गर्नुहोस् रणनीति नगरिदिनुहोस् भनेर भन्न चाहन्छु मैले।
1: देश र जनता चाहिँ केन्द्रमा हुनु पर्यो काम गर्दाखेरि राज्य
0: एकदमै
1: प्राथमिकता
0: एकदमै
1: एकदमै अहिले त कुर्सी र आफ्नै लागि
0: एकदमै यो पहिले सोच्न पर्ने थियो, यो नसोच्नाले पहिले अब राजनीति गर्ने व्यक्तित्वहरूलाई पनि समस्या छ।
1: हजुर,
0: अब सधैँ एउटै व्यक्तित्व बस्नुपर्छ भन्ने पनि छैन, त्यसमा जुनसुकै राजनीति बोकेको सिद्धान्त बोकेर हिँडेको व्यक्तित्वहरूले पनि पालो पाउनु पर्यो कि।
1: हजुर,
0: साना त केही पनि बुझेको छैन भन्ने कुरा हुँदैन, सानालाई त उहाँले सिकाइराख्नु पर्छ त, उहाँहरूका राम्रा पक्ष लिन पर्छ। सानो सानो आफू जुन सिद्धान्त बोकिएको छ त्यो सिद्धान्तबाट उहाँहरूले दिएका मार्गनिर्देशन कुन ठिक छ कुन बेठिक छ भनेर हामीले छुट्याउनु पर्यो र राम्रो पक्षलाई हामीले पनि लिएर साथ दिएर जानु पर्यो र सबै बाह्रै मास एकै नास भनेर कुर्सी मेरो भनेर भन्न यो अलि उचित लाग्दैन मलाई। उहाँहरूले गर आफूभन्दा पछाडिको लाई शिक्षा दिनु पर्यो, शिक्षा दिनुभयो भने उहाँहरूको पनि प्रगति हुन्छ, राजनीतिक बोक्नेहरूको पनि प्रगति हुन्छ। अब राजनीतिमा लागेको पनि अब कति भइसक्यो, बच्चै पनि देखाउँछ होला जस्तो लाग्छ मलाई र अब आफू अहिलेसम्म कहाँ हुनुहुन्छ न यहीँ छु भन्नुपर्छ, मेरो मात्रै कुरा होइन क्या सम्पूर्णको कहाँ हुनुहुन्छ भनेर सोधेन म यहीँ छु हजुर हामी भोटे हालिए त ठिक छ भन्ने मात्रै यो वातावरण बनेको छ के। सिद्धान्त बोक्ने व्यक्तित्वहरू ठुलो मान्छेहरूकोबाट यो अलिकति सिकायत भएकै छ र अहिले धेरै पछाडि परेको कारण पनि यो
1: भनेपछि अवसर नदिने खालको
0: एकदमै अवसर दिने हो भने कसले गर्दैन भनेको के। अब मैले म भनौँ न मैले केही काम गरेकी छु भने त्यो ठाउँ त मैले छोडिदिनु पर्यो नि, ल तिमी आऊ भने मैले सिकाउन आएको पहिला मलाई सिकाउने व्यक्तित्वले मलाई ल्याइदिनु भयो, मैले खालि पछाडिकोलाई हो नि त सिकाउने त, अगाडिको त बुझेरै जानुभएको छ भने बुझ्नु पर्यो, बुझ्न जरुरी छ। राजनीतिलाई पनि अब नकारात्मक सोच्न भएन, यसलाई रणनीति नलाएर राजनीतिमा लगेर काम गरिदिनु होला भन्न चाहन्छु सम्पूर्ण यहाँ स्थानीय सरकारबाट केन्द्र सरकारसम्मलाई यही सम्बोधन गर्न चाहन्छु।
1: जस्तै सामाजिक क्षेत्रमा काम गर्ने क्रममा अहिले पछिल्लो समयमा तपाईँ आफैले संस्था स्थापना गर्नुभयो होइन, लागि पर्नुभएको छ, महिलाहरूले चाहिँ कतिको बुझेको पाउनुहुन्छ राजनीतिक सामाजिक अवस्था आर्थिक कतिको बुझेको?
0: अब यसलाई त अब जुन हामीले पहिला सुरुमा जुन अवस्था थियो त्यो अवस्था त छँदै छैन, किन उहाँहरू धेरै फरवर्ड हुन हरेक कुराबाट अगाडि हुन त बोल्न सक्नुहुन्थेन। अब हामीलाई अब म पनि महिलाहरूसँगै भेट हुँदाखेरि पनि दिदी नमस्कार भन्न पनि लजाउनुहुन्थ्यो भने अहिले त लजाउने मान्छे माइक मारेर बोल्दा मलाई खुसी लाग्छ, त्यहाँसम्मको क्षमता उहाँहरूलाई भएछ, विकास भएकै छ। तर यो विकास कस्तो किसिमको भयो भने अन्नधन्नको विकास भयो के, विकास त भएको छ नभएको होइन। हिजो हामीले बच्चा बोकेर बाटा 3 घन्टा बोकेर घर जाँदाखेरि 3 घन्टा बच्चा बोकेर हिँड्ने ठाउँ अहिले चिल्लो कार दौडेको दौडेको छ, विकास नभएको होइन विकास भएको छ, सिस्टम भएन क्या देशमा।
1: हजुर,
0: सिस्टम हुनु पर्यो, जुनसुकै देशमा हुने त्यही संस्थामा नि सिस्टम हुनु पर्यो, समूहमा नि सिस्टम हुनु पर्यो, टोलमा नि सिस्टम हुनु पर्यो, ओडामा नि सिस्टम हुनु पर्यो, स्थानीय सरकारदेखि केन्द्र सरकारसम्म हरेक श्रम संस्थामा सिस्टम हुनु पर्यो। सिस्टम भयो भने के हुन्छ, मान्छे डराउँछ काम गर्छ हरेक। अब जस्तो अहिले बालन सरकारले गर्नुभएको छ उहाँ बोल्नुहुन्न,
1: हजुर
0: अब किन बोल्नु उहाँको कुरो त मनको कुरो मैले बुझ्न सक्दिनँ, जति उहाँ बोल्नुहुन्न नि उहाँलाई बोल्नै मन लाग्यो भने स्टार लेखेर फेसबुक हाल्दैन, त्यो जवाफ त दिनुभएछ हजुर, कर्तव्य बोलेर उहाँले दिनुभएछ
1: हजुर, बोलेर हुनिरहन्छ भनेर पनि
0: उहाँले उहाँको कुरा चाहिँ मैले यसो बुझ्दाखेरि बोल्न भन्दा नबोल्न भे, नगर्न भन्दा गर्न भेषेस भने जस्तो लाग्छ उहाँले काम गरेको देख्दाखेरि। र अहिले केही समयलाई मात्रै नहोस्, अब एउटा उहाँले पालो पाउनुहोस् त्यसै गरी अब एउटा कार्यकाल भनेर 5 वर्ष कार्यकाल हुन्छ, चाहे राम्रो होस् चाहे नराम्रो होस् उहाँहरूलाई बरु सुझाव दिने कुनै पनि राजनीति बोकेको व्यक्तित्वहरूलाई ठाउँमा जानुहुन्छ भने 5 वर्ष उहाँहरूलाई काम गर्न दिनै पर्छ, चाहे काङ्ग्रेसको चाहे एमालेको होस् चाहे माओवादीको होस् चाहे यहाँनिर जोसुकै होस्, 5 वर्ष उहाँलाई धकेल्नु पर्छ, उहाँलाई झगडकाउनु पर्छ, यो काम गर्नुपर्छ भनेर 5 वर्ष काम गर्न पायो भने बल्ल काम देखिन्छ। जब राजनीति गरेर केन्द्रमा पुऱ्याएछ बल्ल बल्ल गरेर पुऱ्याएछ 6 महिना फुटाल्छन्, अनि 6 महिना त बच्चा त जन्मने 9 महिना गर्न पर्छ भने विकास त हुँदै हुँदैन भने यो काम नहोस् भन्न चाहन्छु मैले
1: हजुर। यो सँगसँगै जस्तै हामीले गरेका कामहरू अघि तपाईँले भन्नुभयो सिस्टममा कहीँ पनि सिस्टममा हामी चलेनौँ, जस्तै अहिले त 3 तहको सरकार छ, वडाको सिस्टम त स्थानीय तहले गर्ने होला होइन, प्रदेशको प्रदेश सरकारले होला, त्यो पनि हामी तलबाट पनि त्यो सिस्टमेटिक बनाएर लान नसकेका हौ कि अझै पनि हामी अन्धधुन्ध छौ कि के भएको यो
0: चाहिँ। अब यो कस्तो हुँदो रहेछ भने तलबाट बनाएर लान्छु भने पनि केन्द्रबाटै आदेश आउनु पर्दो रहेछ, हरेक कुराहरू केन्द्रले फैसला गर्यो भने सजिलो हुँदो रहेछ। स्थानीय तहको हाम्रो वडा नम्बर 7 भन्न पर्ने हो नि त, हरेक कुरालाई उहाँले सजिलोसँग राम्रोसँग काम गरिदिनु भएको छ, किनभने फलाना ठाउँमा गएर हामीले काम गर्न पाएन, एका दुई त खुलो हिँड्ने खान चिसो हुन्छ, कसैलाई चित्त नबुझेर पनि भन्न सक्छन्, त्यो स्वाभाविक कुरो हो। र यो कुरा गर्नु पर्यो है भनेर मैले पनि मूल्याङ्कन गर्छु साइडबाट हुन्छ कि, अब त्यहीँ जाँदाखेरि पनि हुन्छ कि हरेक काम गरेको तरिका हुन्छ नि त, यो चाहिँ मैले दुःख दिएको देखेको छैन। यसमा राममोहन बाबुलाई लगायत सम्पूर्ण सदस्य वडावासी वडा स्तरीय अब स्थानीय भनिन्छ होइन सरकार भनिन्छ, यो सरकारलाई पनि मैले धन्यवाद दिन चाहन्छु र आउँदा दिनहरूमा अलिकता काम गर्नु पर्यो भने आजको भोलि भनेर कसैलाई पनि उपभोक्ता समिति गठन गर्दाखेरि आजको भोलि नभनिदिनु होला, रातो किताबमा छापेर आएको छ महानगरले पठाएको छ, यो समयमा तपाईँहरूलाई हामीले काम गर्न सक्नेछौँ, यो समयभित्र तपाईँहरूले एउटा उपभोक्ता समिति गठन गर्नुपर्छ है, पहिले तयारी हुनु होला भनेर पहिला सुझाव दिन पर्नेछ है
1: हजुर।
0: किनभने अहिलेको एउटा समयमा मान्छे कस्तो छ भने अन्नधन्नमा छ के, ए बस्दा पनि के हुने संस्थाकै कुरा गर्ने भने सहकारीमा बस्ने मान्छे डराउँछ, पैसा जम्मा गर्न डराउँछ, यो कसले गराएको ठुलै मान्छे बाटो हो नि त, सानो मान्छेले त गरेको थिएन नि त, बचत गर्नेले गरेकै थिए, सिए राख्नेले सकेको राखेकै थिए, त्यसलाई परिचालन गर्न त दायित्व लिएर बसेको समितिले चलाउनु पर्यो नि त, फलाना सहकारी बिग्रो फलाना संस्था बिग्रो फलाना समूह बिग्रो भनेर फलाना भनेर जोनी होइन के, जो व्यक्तिले सेयर हालेको छ जो व्यक्तिले त्यहाँ चासो लिएको छ जो व्यक्ति त्यहाँ समेटिएको छ त्यो व्यक्तिले आफ्नो संस्थाभित्र छिर्न पर्यो, के छ कसो छ के हुँदैछ भनेर कर्मचारीलाई सुन्न पर्यो, समितिले ढाँटो भन्ने कुरा हुन्छ कर्मचारी छ नि त पुरा ए टु जेड भन्ने त होइन, हरेक कुरा त कर्मचारीसँग पनि बुझ्न सकियो, यो कमी कमजोरी आफ्नो कमी कमजोरी कसैले नदेख्ने, जब लगेर एउटा समूह बनाइदियो एउटा पद दियो भने फलानाले यसो फलानाले खायो फलानाले बिगार्यो फलानाले भत्का भन्ने यो मान्यताले पनि सबै मान्छेहरूलाई यो भ्रमले पनि बिगारेको छ कि, यो अर्काको कुरा सुन्ने बानी जस्तो खराब केही पनि होइन, जब दायित्व लिन्छ नि ठाउँमा जानु पर्यो कि
1: हजुर हजुर,
0: जुन ठाउँमा आफ्नो दायित्व छ त्यो ठाउँमा गएर बुझेपछि के रहेछ भनेपछि त त्यति जे पाते त कसैले पनि बोल्दैन होइन, केही न केही चर्त पाउँछ क्या थोरै धेरै, मैले राम्रो हुन्छ भने सदस्यले नराम्रो हुन छ यति त यस्तो भयो थियो भनिदिन्छ, 11 जना सदस्य छ 11 जनाको मनस्थिति एउटै पनि
1: हुँदैन
0: होइन, टिमको रहेछ भने कि यहाँ एक मिटिङ राखेछ ल है यो कुरालाई अब यसरी जानुपर्छ भनेर भनिए त भने पनि कुनै पनि समूहमा कि मेरोमा होइन हरेक खालको मैले हरेक काममा देखेको कुरा पनि बोल्दैछु भने यता ठिक्क परेर गयो भने तल झरे पछाडि हुँदैन यो कुरा यस्तो भनेर त्यही सदस्यले समितिकै सदस्य समितिकै मान्छेले बिगार्छ अनि संस्था चल्छ घर पनि चल्दैन संस्था कुरो चल्न 2 दिन खाएर 2 दिन लाएर 2 दिन दौडेर मान्छे राम्रो होइन, जीवनभर एकै नास्तो हुनु पर्यो एकै नाकले हिँड्न पर्यो, कसैले दुःख पार्छन् त्यहाँ सहयोग गर्ने भावना बोक्न पर्यो, खिसी गर्ने भावना बोकेर भन नि त
1: अहिले पछिल्लो समयमा त्यो सहकार्य गर्ने एकतामा अगाडि बढ्ने भन्दा पनि एकदम टुक्रिएर काम गर्ने भावना विकास भएको यो चाहिँ किन यस्तो भइरहेको छ
0: यो अलिकति भमण्ड बन्द जस्तो लाग्छ है मेरो विचारमा म अब त यति बसे त मलाई भरि पूर्णमा म धेरै जान्ने भए म त अझ जान्ने छैन म त केही नै बुझेको छैन जस्तो लाग्छ मलाई किनभनेदेखि के बुझियो र के गरे जस्तै लाग्दैन अहिले त मलाई किनभने अब अलिअलि अब भर्खरै यो सुरुवातमा मान्छेलाई एउटा के हुँदो रहेछ उत्साह भयो जस्तो क्या म त के गर्न सक्छु यस्तो गर्न सक्छु यस्तो गरेँ उस्तो गरेँ आफूले गरेका काम आफूले बस्ने होइन मेरो बखान बाहिरको व्यक्तिले गर्यो भने बल्ल राम्रो हो कि
1: हजुर
0: फलामालाई यस्तो गर्नु रहेछ भने गरेको व्यक्ति त यसले यसो गर्यो भने त यसै जाने रहेछ त भन्दैन त पर्दैन कसैले खाना दियो भने मलाई फलाना कहाँ गरेँ यो खाना खाएको मिठो भएन यस्तो भयो उस्तो भन्न पर्छ मिठो नभए सिद्धि खाजी खाइदियो
1: खाइदियो
0: हो किन
1: मिठो भयो नि
0: नभए नि नभए नि त्यहाँ पुगेर उसले सम्मान साथ मिठा वचनले दियो छ भने त्यो जति अमृत गेट पनि हाल्छ भने त्यसलाई बिख बनाएर हिँड्नु पनि राम्रो होइन कि मेरो उद्देश्य भनेको म त सकेसम्म मेरो सेवा गर्ने सेवामै जान्छ मन आफूले जति दुःख पाऊँ मैले अर्कालाई नै राम्रो गर्न पाएँ म धेरै खुसी हुने मान्छे
1: हजुर
0: अर्कालाई नै सहयोग गर्न पाएँ म धेरै खुसी हुने मान्छे मेरो घर बित्तोस् खाना नपाने छोराछोरी खाना पाएन भन्ने मेरो दिमाग कहिल्यै पनि आएन आन्दा नै आन्दैन
1: त्यही त
0: र मैले फेरि त्यसलाई म्यानेज गर्नको लागि कुनै बेला अब घर परिवारको पनि समस्या छ भने कति बेला उठेर घरको म्यानेज गराएर म बाहिर निस्कन्छु नि भनेर त्यो म्यानेज गर्ने टाइम मैले बनाउने हो र त्यो बनाएर पनि म निस्कन्छु र यसमै खुसी छ मेरो श्रीमानले मलाई एकदमै साथ दिनुहुन्छ छोराछोरीले एकदम साथ दिन्छ मेरो त छोराछोरी कान्छी छोरी जानु ए मम्मी एकदमै फुलेर हिँड्नुपर्छ राम्रो काम गर्नु यस्तो यस्तो गर्नुपर्छ भनेर छोराछोरीले पनि एकदम उत्साह बनाएको हुनाले पनि अब उमेर गए पनि अझै पनि गर्दा जस्तो हुन्छ कि मलाई परिवारले साथ दिएको हुनाले नै मलाई खुसी लाग्छ र मैले यहाँबाट के भन्न चाहन्छु भने आफ्नो कर्तव्य कसैले नभुल्दैन होला आफ्नो दायित्व कसैले पनि नभुल्नु होला र दायित्वभित्र बसेपछि के गर्नुपर्छ भन्ने कुरा पनि सम्झनु होला र यो आफ्नो गुणलाई बाहिर आफैले बयान नगर्नु होला भन्न चाहन्छु
1: जस्तै तपाईँ त धेरै पहिलादेखि लागेको हुनाले स्थानीय सरकार हुँदाखेरि पनि अहिले काम गरेको अनुभव छ नहुँदाखेरि पनि तपाईँले काम गरिराख्नु भएको थियो अहिले जनप्रतिनिधिहरू आइसकेपछि वडामा काम गर्न अझै सहज भएको
0: एकदमै किन अब पहिला भन्दा अहिले अहिलेको स्थानीय अब वडाबाट काम लिनलाई हुन्छ कि अब मैले जानेको कुरा अब मैले फेरि गफ लागे आफ्नो मान्छेहरू गरी भन्नु होला यो होइन है तपाईँहरू प्रत्यक्ष देखिने ठाउँमा बोल्दैछु म जुन कार्यकाल अहिलेसम्म वडामा भोट पनि मैले 5 पटक राखेँ
1: हजुर
0: र अहिलेसम्म गरेका कामहरू हरेक राजनीति होइन रणनीति गर्नका लागि कुनै पनि घारेपाटन क्षेत्रमा घारेपाटन क्षेत्रमा सानोतिनो कामहरूलाई मान्छेको मनलाई त्यो कसरी मनोबल जित्छु भनेर त्यतै फोकस गर्नुभयो पहिला पनि र अहिले पनि छुटेका कुनै पनि ठाउँलाई समस्या भएकालाई चाहिँ एकदम राम्रो परिचालन गराएर उहाँले एकदमै राम्रोसँग काम गरिदिनु भएको छ वडा प्रतिनिधिहरूलाई मैले यसलाई सम्मान गर्छु र त्यस्तै गरी यो जुन कार्यालय क्षेत्रमा यति घिनलाग्दो थियो हिँड्नलाई बाटो हेर्दाखेरि त्यस्तै थियो र अहिले यो घरेलुदेखि तल मन्त्रालयसम्म त्यो बाटो तल निस्कने बाटो हेरौँ होइन पुरा फुटेक बनाइदिनु भएको छ हरेक व्यक्ति हिँड्दा कति सहज भएको छ भित्री गल्लीहरूलाई पनि ढलान गरेर साना स्कुटरहरूलाई पनि सहज तरिकाले हिँड्ने वातावरण एकदम सफा बनाउनु भएको छ बल्ल यो पोखराको यो के अरे कार्यालयहरूको वरिपरिको मुहार फेरिएको छ र एउटा मलाई दुःख लाग्ने कुरो के भने कार्यालयको आसपासमा जोडिएको भित्ताको एउटा धार टिप्नुहुन्न यो कार्यालयको व्यक्तित्वहरूले त्यहाँ एकजना मान्छे राखेर आफ्नो कार्यालयको वरिपरि सरसफाइ हुनुपर्छ पोखरा सरसफाइ अभियान गरिदिने भनेर हामी कति वर्ष भइसक्यो सरसफाइमा लागेको भने म यति डुल्छु कि जहाँ सरकारी कार्यालयहरू छ त्यहाँ फोहोरो छ त्यहाँको झाडु किँदैन त्यहाँको वातावरण बनाउने भनेको त कार्यालयको व्यक्तिले
1: हो
0: कार्यालयको व्यक्तिले एउटा व्यक्तिलाई लगाएर काम गर्न सकिन्न बजेट त आउँछ त सानोतिनो बजेट आउँछ एउटा ब्याङ्कले त 15-20 हजारको बजेट एउटा संस्थामा एउटा समूहमा लगानी गराएर उहाँहरूले केही उत्साह गर्नुपर्छ भने त सरकारी कार्यालयमा त अनिवार्य आउँछ धेरै कुरै किनभने अब 2-3 दिन महिनाको 2 चोटि सरकारले पनि कार्यालयहरू सफा हुन्छ यो कार्यालयमा बस्ने सम्पूर्णलाई प्रमुखहरूलाई मैले यो सूचना पर्वाह यहीँबाट गर्न चाहे हजुरहरूले एउटा बुझ्दैन जरुरी के भयो भने एउटा पोखराको मुहार भनेर हामी पोखरा भनेर यो विश्वमा चिनिएको ठाउँलाई यो कार्यालयले गर्दाखेरि अलिकता मन खिन्नता हुन्छ यसलाई सरसफाई गरेर अब हामीले देखाएर ओहो यस्तो भएछ राम्रो गर्नुभयो रहेछ भन्ने वातावरण बनाइदिनु होला भन्दै हजुरहरूलाई सम्मान गर्दै नमस्कार गर्न चाहन्छु।
1: हजुर हामी कार्यक्रमको अन्त्यमा छौँ, अन्त्यमा केही भन्नुहुन्छ?
0: अब अन्तिममा त यस्तो मैले अहिलेसम्म गरेका कामहरू कति राम्रा भए कति नराम्रा भए मलाई मेरो कार्यालय मलाई भेटेको ठाउँमा बाटामा होइन अब ढाकाचोलीमा आएर चेयर सदस्यलाई केही मनमा लागेको छ भनेदेखि पनि आएर त्यहाँ भनिदिनु होला होइन आफ्नो के छ कसो छ भनेर खोजिदिनु होला र आफूले गर्नुपर्ने कर्तव्य पालना गरिदिनु होला। एउटा म सहकारीबाट बोल्दैछु र ऋण लगोले ऋण तिर्दिनु होला, ऋण लगोले तिर्दिनु भने संस्था यसै फस्टाउँछ। यो बिग्रेको कारण नै ऋण लगेको व्यक्तिले ऋण नतिर्दिएर हो र यसलाई यहीँबाट सम्मान गर्दै तपाईँले आफ्नो इज्जत नैतिकतालाई एकदमै सँग भोलि छोरा नातिलाई पनि असर नपर्ने तरिकाले कसैले पनि ऋण खाएको छ भने कसरी हुन्छ मिलाएर एकैचोटि सक्नुहुन्न भने कसरी हुन्छ 4,000, 10,000, 15,000, 20,000 आफ्नो लगानी लिएको कति ऋण लिएको कति छ र संस्था लगानी कति गरेको छ त्यसलाई संस्थाले पनि सहयोग गर्ने सहयोग गर्नेछ भनेर यो भन्न चाहन्छु। र अब यो समाजको कुरा गर्नुपर्दाखेरि हाम्रो अब टोलमा वडा प्रतिनिधिहरूलाई मैले आएर भने कि हल्का भनेकी छु, निवेदन दिएकी छैन र मैले यो निवेदन लिएर आउनेछु र यो निवेदनलाई एकदम पारदर्शी गराइदिनुहुनेछ र भित्रका खम्बाहरू बाङ्गा छन् सार्न पनि छन् सारिदिनु होला, लत्रेका तारहरूले घर वरिपरि होइन हरेक ठाउँमा फोहोरो भएको छ, यो जुन व्यक्तिले संसारले लहर पारेका छन् संसारको व्यक्तिलाई अनावश्यक तार जोड्न जाँदा निकालिदिनु भन्नु होला, अब वाइफाईको तार जोड्नेहरूलाई पनि हरेकलाई यो वाइफाईहरूको पनि तार अनावश्यक भएकोलाई झिकेर तपाईँहरूको नयाँ तार जोड्नु होला भन्दैन भन्नु होला र यो अहिले जति तारहरू छ लत्रेको छ घिनलाग्दो छ यसलाई सरसफाई गर्नका लागि निवेदन दिन आउनेछु र यसलाई सम्बोधन गर्दै र भएको समाजमा विकृतिलाई निर्मूल पार्दै भ्रष्टाचारलाई निर्मूल पार्दै र राम्रा कुराहरूको राम्रो पक्षका व्यक्तित्वहरूसँग जोडिने आशा राख्दै र मलाई साथ दिने सम्पूर्ण मेरा दिदीबहिनीहरूलाई यहीँबाट आउँदै गरेको अब यो जनै पूर्णिमा हुन्छ होइन जनै पूर्णिमाको पनि शुभकामना दिँदै र यो रेडियो सफलता 103.4 MHz सदा सर्वदा मलाई यहाँ हजुरहरूले बोलाएर मेरो मनको कुराहरू राख्न पाउन ठाउँ दिएकोमा पनि हजुरहरूप्रति धेरै धेरै धन्यवाद दिँदै बिदा हुन्छु। हस् नमस्ते।
1: हस् धेरै धेरै धन्यवाद छ। यस्तो अत्यन्त क्रियाशील व्यक्तित्व सामाजिक क्षेत्रमा भनेपछि एकदमै तन मन धन र वचनले लागि पर्ने व्यक्तित्व ढाकाचोली महिला बचत तथा ऋण सहकारी संस्थाका संस्थापक परिकल्पनाकार संस्थापक अध्यक्ष रत्नचोक टोल विकास संस्थाका अध्यक्ष र विभिन्न सामाजिक संस्थामा क्रियाशील व्यक्तित्व पार्वती पनेरसिंहलाई धेरै धेरै धन्यवाद दिँदै अर्को हप्ता फेरि समाजमा छुट्टै पहिचान बनाएर यसरी नै लागि पर्नुभएका व्यक्तित्वहरूलाई लिएर आउने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। यहाँहरूको दिन शुभ रहोस्। शुभ दिन।

0: सफलता 103.4 मेगाहर्ज
1: सुन्न मन लाग्यो।
2: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0165707636 9850302325 9806535480 साथै आईएलपीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
3: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
4: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
3: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
4: कपडामा

0: केवल कपड़ा मात्र होइन तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिऊ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
0: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560116, 98460335111। सम्पर्क नम्बर फेरि एकपटक 98460335111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी धुल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस्, प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061574668, मोबाइल नम्बर 98560218104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
3: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
2: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू लागि वेब सर्फर नेपाल। अरूभन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
4: कन्ट्याक्ट 0615530050, 0615589848।
2: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
5: आयो है मासु, ताजा ताजा मासु, दोस्ती टू मिट सपमा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टू मिट सप पोखरा आठ रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67 93 97 6 59 50 960। दोस्ती टू मिट सप।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियोले त्यही लगातार गान्छ।
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग कल कारखाना होटेल रिसोर्ट बैंक तथा वित्तीय संस्था स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड पोखरा 17 कारीपाटन हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061574225 98560140 98560-60127 र 98038-41440। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530508 0615898488।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।
1: स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर, आउनुहोस् कक्षा 12 इक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेशनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला। फोन नम्बर 061571430 98560-85843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: रेडियो सफलता 103.4 मेगाहर्ट्ज
1: सुन्न मन लायो
2: कार्यक्रम लोक सौतारी लोक दोहोरी भाकाहरूको एउटै संगम कार्यक्रम लोक सौतारी बिहान 9:15 देखि 10 बजेसम्म मात्र रेडियो सफलता 103.4

हजुर नमस्कार नमस्कार फेरि पनि नमस्कार शुभ प्रभात जहाँ संचार त्यहाँ विकास रेडियो सफलता 103.4 मेगाहर्जको नियमित कार्यक्रम लोकलहरीको पर्खाईमा रहनुभएका तमाम तमाम लोकगीत संगीत प्रेमी दर्शक श्रोता मित्रहरूलाई मध्यनजर राख्दै सदाको दिन जस्तै आजको दिन पनि म तपाईँकै सहयोगी छु कार्यक्रम लोक चौतारी लिएर कार्यक्रम लोक चौतारी इन्टरनेट अनलाइनको www.radiosafalta.com मोबाइल एप्लिकेशन रेडियो सफलताको फेसबुक पेज र रेडियो सफलता 103.4 मेगाहर्जबाट विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब करिब 45 मिनट म यहाँहरूसँगै रहनेछु कार्यक्रम अवधिभर सुनेर साथ दिनुहोला। कार्यक्रम लोक चौतारीमा हामी हाम्रै गाम बेसी उकाली ओराली भन्ज्याङ चौतारी बनपाखा घाँस दाउरा मेला पात पानी पन्देरो डाँडा काँडा खोला नाला कुना कन्दरामा गुन्जने मिलन बिछोड दुःख सुखमा साथ दिने लोक भाकालाई प्रस्तुत गर्ने गर्छौं। यदि दिएला भने म कति पनि ढिला नगरी एउटा मिठो सांगीतिक कोशीले प्रस्तुत गरेर कार्यक्रम लोक चौतारीको ढोका उघाने अनुमति माग्छु। अत्यन्तै मिठो गीत देवी घर त्यसै गरी दिपलव खातीको सुमधुर आवाजमा माया आउने बस एल्बमबाट कुर्दा कुर्दै भयो 10:30 अत्यन्तै मिठो सांगीतिक कोशीले स्वीकार्नुहोला।

कुर्दा कुर्दै माया आउने वसुदेवी हर्ती त्यसै गरी विप्लव खाती आवाजलाई प्रस्तुत गरेर कार्यक्रममा लोक चौतारीको ढोका उघारिसकेकी छु। अवश्य पनि यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिँदै हुनुहुन्छ भन्ने अपेक्षा गर्दै कार्यक्रममा यस्तै यस्तै मिठा मिठा रमाइला रमाइला मर्मेश सांगीतिक कुशलीहरू प्रस्तुत गर्नेछु। अवश्य पनि आज भने पोखरामा अत्यन्तै मिठो घाम लागिरहेको छ। हिजोस्ति झरी हालेर एकदमै दिन नरमाइलो महसुस भइरहेको थियो, आज भने सबैको मन खुसी हुन सक्छ जहाँसम्म लाग्छ। यात्रा गर्न पनि सहज हुन्छ, जहाँ जाँदै हुनुहुन्छ जस्तो अवस्थामा हुनुहुन्छ। स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् भन्दै यति बेला कति पनि ढिला नगरिकन कार्यक्रममा अर्को मिठो सांगीतिक कोशीले प्रस्तुत गर्नेछु। अपञ्चे बाजेको गीत तनहुबाट एसबी पौडेल सरको रोजाईमा पढ्न सफल भएका बागलुङ बजारमा बाघको सालिका बसन्त थापा फूलमाया केसी जुनाश्री शनि साखेरको आवाजलाई कार्यक्रममा प्रस्तुत गर्नेछु। स्वीकार्नुहोला।

हजुर बागलुङ बजारमा बाघको सालिका अत्यन्तै मिठो पञ्जे बाजामा आधारित भाका कार्यक्रममा प्रस्तुत भइसकेको छ। अवश्य पनि यहाँहरू सम्पूर्णलाई सुनेर भरपूर मनोरञ्जन लिँदै हुनुहुन्छ भन्ने अपेक्षा गर्दै यति बेला कार्यक्रममा म कति पनि ढिला नगरिकन अर्को मिठो सांगीतिक कोशीले प्रस्तुत गर्नेछु। सूर्य खड्का परदेशी गायक परवासमा हुनुहुन्छ, जापानमा हुनुहुन्छ। त्यसै गरी निशा केसीको सुमधुर आवाजमा बाटो भिराइएको यति बेला मिठो सांगीतिक कोशीले प्रस्तुत गर्नेछु। लगतै छोटो व्यापारिक विश्राम तर्फ लाग्नेछु। विश्राम पछि म आउने नै छु। तपाईँ सुन्दै गर्नुहोला।

0: हेलो
1: हजुर, सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: Barista, bartender, sushi making, Indian cooking, cook, waiter, bakery, housekeeping, front office lagayat ka sampurna hotel sambandhi talim ka lagi
4: Kantipur Hotel Training Center.
3: Barshau dekhi desh bidesh ka 5 tari hotel ma karyarat chef ra manager dwara talim dine bidesh ma manyata prapta antarrashtriya star ko pathyakram
5: sathai hostel ko byawastha pani raheko cha.
4: Tare hotel har ma field visit ra field training garaine, city visit dwara skill test garai certificate dine, tapai hamro bishwas jitna safal.
3: Kantipur Hotel Training Center.
6: फोन नम्बर 061-587-915।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुन्सरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड। यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067881234, 97050771123, व्हाट्सएप नम्बर 98011771123।
1: मेरी आमै नि घर बनाउन लागेको कुरा त तँलाई पनि थाहा छ नि, त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्जन गर्न श्रमिक काष्ठ उद्योगतिर जान लागेको होइन
2: हो बुढा। हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियो, त्यहाँ गएपछि त केही चिन्तै हुँदैन।
3: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा काष्ठ उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ।
4: साथै समीक्षा ग्रुपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक। फोन नम्बर 061541994, 541495। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा। फोन नम्बर 061525904। स्टिल आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

हजुर डाक्टर साहब लौन बचाउन केशव बगाले त्यसैगरी देवी घरतीको सुमधुर आवाजलाई कार्यक्रममा प्रस्तुत भइसकेको छ। अवश्य पनि यहाँहरू सम्पूर्णले सुनेर भरपूर मनोरञ्जन लिइसक्नु भएको छ भन्ने अपेक्षा गर्दै यति बेला कार्यक्रममा फेरि पनि अर्को मिठो सांगीतिक कोसीले प्रस्तुत गर्नेछु। मौसम गुरूङ त्यसैगरी दीपिका बैम्बु मगरको सुमधुर आवाजमा रात दिन तिम्रो याद आउँछ स्वीकार होला।

थियो भरै त्यही मेरो बाला उमेरै सुर सिंह त्यसै गरी कालिका रुखका मगरको सुमधुर आवाजलाई यहाँहरू सम्पूर्ण समक्ष छोड्दै आजको बसाईमा कार्यक्रम लोक चौतारी सुनेर जति पनि श्रोता मित्रहरूले साथ दिनुभयो सम्पूर्ण धन्यवाद। भोलिका बसाईमा भेटुने वाचा गर्दै आजको बसाईबाट म तपाईँकै सहयात्री प्रीति पनि छुट्टिने अनुमति चाहन्छु। कार्यक्रम सुनेर केही सल्लाह सुझाव पनि प्रतिक्रिया छन् भने यहाँहरूको सल्लाह सुझाव पनि प्रतिक्रियाको हामी सदैव भोको रहनेछौ। जय गीत जय संगीत तपाईँको बाँकी पल शुभ अनि सुखद रहोस्। रेडियो सफलता सुन्दै गर्नुहोला। नमस्कार।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्ध सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोपाइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9840202127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
4: श्रावण महिनाको प्रत्येक सोमबार गाईघाट पोखरादेखि श्री केदारेश्वर मणि बोलबम धामसम्म हुने बोलबम जलयात्रामा सहभागी बनौ, अक्षय पुण्य लाभ कमाऊ।
5: जल उठाउने स्थान पोखरा 1 गाईघाट बिहान 7 बजे। जलार्पण श्री केदारेश्वर महादेव बोलबम धाम लेक साइड पोखरा।
4: अनुरोधक श्री केदारेश्वर महादेव मणि सेवा आश्रम समिति बोलबम धाम बैदाम।

0: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 061-570-736 98-560-2325 98-086-35-480 साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।
1: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
2: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचार दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचारीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
1: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुनचारी दुकान जान्छु नि
3: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
2: सम्पर्क दीप सुनचारी दोकान गैरापाटन 4 पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 98-052-21-50 98-251-27-014
4: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
4: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
4: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 98-560-28-104
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
5: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ
6: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ
5: याद गर्नुहोस् कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ
6: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला
5: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179

0: हेलो
1: हजुर सन्चै कस्तो छ हजुरलाई
2: आरामै छु सुन त छोरालाई विदेश पठाउने कुरा छ नि होटल सम्बन्धी तालिम गराएर पठाऊ है
0: बरु तालिम लिन कहाँ पठाउने होला रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि
2: हो त्यही पठाऊ त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ काम गर्न पनि सजिलो
3: बारिस्ता बार टेन्डर सुशी मेकिङ इन्डियन कुकिङ कुक वेटर बेकरी हाउस किपिङ फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम साथै होस्टेलको व्यवस्था पनि रहेको छ
4: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने तपाईँ हाम्रो विश्वास जित्न सफल
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा
5: फोन नम्बर 061-57-9115
6: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्की टिपेर ल्याएछ मेरो छोराले
7: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
6: अनि कहाँ छ छोरा यो पसल
7: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि
8: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
7: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
6: पोखरा 2 बिन्दावासिनी बस पार्क
7: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
6: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण
7: मोबाइल नम्बर 9846059581
6: 9166154
9: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसरा ताज चिकन

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तलाई स्यालेरी बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा। सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807154 9857325575।
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन,
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर। फोन नम्बर 0165447337, मोबाइल नम्बर 9856287744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
5: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी। नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मास बारमा
6: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै। सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 9846020127।
5: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
7: विगतको 20 वर्षदेखि हजुर सेवामा समर्पित
8: वेस्ट सर्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
7: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
9: कन्ट्याक्ट 0615530508 0615889848।
7: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, यी बुढालाई दिन दिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
1: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुहोस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
0: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
2: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी, 0 किलोमिटर 5, पोखरा।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउस किपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की, फोन नम्बर 061-553-071, 98-67-81-234, 97-50-77-123, व्हाट्सएप नम्बर 98-11-77-123।
4: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला। यो बुढीलाई केही चिन्तै छैन भने?
5: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा विद्युतीय राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
4: ए हो र, ल त्यसो भए म ढुक्क भए। ल
0: हजुर, हामी कहाँ सत्यनारायण, रुद्री, व्रतबन्ध, विवाह, चौरासी, सप्ताह, एकहा लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूज्य आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
4: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर, 0 किलोमिटर 5, पोखरा। प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी। मोबाइल नम्बर 98460-54635, 98464-43853।
6: सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
7: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि 4 व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560-1100, 98284-20-20। गरिब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
6: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225, 98-560-2140, 98-560-60-127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।
1: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने।
2: हो नि, ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन्। ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन। ज्येष्ठ नागरिकको उचित हेरचाह, स्वास्थ्य सुरक्षा र सम्मान गरौं। उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं।
3: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट सप पोखरा रत्नचोक, प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट सप
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98460 59581,
2: 98161 15475।

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-89।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेलर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
5: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा, प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98-6039-63-2, 98-5-60-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
6: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
7: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर, अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
6: अब सबैको लागि वेब सर्फर, भर पर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरू को लागि वेब सर्फर नेपाल, अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपाल भरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
8: कन्ट्याक्ट 0615530050, 0615898488।
6: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

चिरे म लौ पनि कता यो गाउँ खाने सबैलाई घुमाउँछु फन पनि चिरे म लौ पनि खबर यो सनसनी कमाई गर्छु खनखनी.

खेल हो यो बुद्धि को खेल हो यो खुशी को लाउँदे जुक्ति पाउन मुक्ति खेल हो जस्तै खुशी हो सिकाउनलाई हैन हात लाउनु पर्दैन दुनियाको खेल हो सा बुझेर नबुझ्दै महत्व यसको मतलब बुझ्छ डरी ड्रम खेताबो खेताबो मेरो दिमाग हाताहरू हाताहरू कसरी माग जानेर चुरेलीको यो विलाप दौडा दौडा भागम भाग

सुनाई र फल्छ बन्दुक गोली पैसाको सबै चिज भइसक्यो छैन नयाँ केही पनि बाटोले हेप्न पाउँदा छोडेन आफ्नै दाजु भाइ पनि मर मेरो तिमी भोको भोको हाम्रो पैसाको खोजी त हामी दुवैलाई करोडौँ पढ्ने दुई रुपैयाँको

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढीन, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860666642 9860601081।
2: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ, रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्, झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
3: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइरहेको छ, रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
2: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त, हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ, अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
4: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ, यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9856035394।
5: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगनगौडा।
6: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
7: अब सुन्नुहोस् यहाँका सेवाहरू, यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धासम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ, साथै ग्यास चुलो स्टोव प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811877488।
6: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
1: तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा ताज चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जान पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने
2: होइन के भन्छन् यी बुढा, किन महेन्द्र पुलतिरै जानु पर्यो भने त्यसको लागि अहिले त 0 किलोमिटरमा रहेको पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोरमा गई त भइहाल्यो नि।
1: ए हो र, ल त्यसो भए म ढुक्क भए ल।
3: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह 84 सप्ताह एक हात लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनुका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
1: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 9846054635, 9864043853।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि,
1: अब सबै प्रकारका औषधि केयर फर्स्ट फार्मेसी 0 किलोमिटरमा। हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिस, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत, दिशा, पिसाब, खकार, वीर्य परीक्षण लगायतको ल्याब सेवा। जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: केयर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251। यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061553071, 98067081234, 97050707123, व्हाट्सएप नम्बर 98011707123।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेसनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरु मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेसन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 061520179।
4: बिहान बिहान

0: उत्पादित सामान को बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक, फोन नम्बर 0161 541 9584 541 9585। उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चोक 8 पोखरा, फोन नम्बर 0161 525 9004। स्टील आल्मुनियम मेटल उद्योग पर्स्याङ 5 पोखरा राधाकृष्ण मार्ग। गुणस्तरीय सामान रोजौ, असल उपभोक्ताको परिचय दिउँ।

0: के रेट्रो लाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुन चाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गर गहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज दीप सुन चाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गर गहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805120 9825270714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुसीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0165447337 मोबाइल नम्बर 9856028744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर

स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर आउनुहोस् कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानीज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्शपछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको दोस्रो तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: just a Solomon of Aki, Carton of San Saramoy, hey! Taurika Tambra Tippy, Timmy just a super beauty, Carton of San Saramoy.
1: नमस्कार म युनिक परियार तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो सफलता 103.4 मेगाहर्ज।

0: हेलो
1: सुनिता,
0: हजुर सन्चै कस्तो छ हजुरलाई?
2: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएरै पठाऊ है।
0: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
2: हो हो, त्यही पठाऊ। त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
3: बारिस्ता, बार टेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
4: कान्तिपुर होटल ट्रेनिङ सेन्टर
3: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम
5: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
4: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
3: कान्तिपुर होटल ट्रेनिङ सेन्टर मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
6: फोन नम्बर 061-587-915।
7: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज चिकन।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नु पर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807157947 9857325575।
4: स्टडी एब्रोड जुनसुकै विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्यान्ड हजुरको गन्तव्य। विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा। सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक। फोन नम्बर 0615707736 9856320325 9806535480। साथै आयल्स र पीजी का कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 0161535904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462289।
2: बेरोजगारलाई रोजगारी सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
3: होइन के भन्छ यो रेडियाले
2: नेपाली सेना स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 0165742625, 98560140, 98560127 र 98038140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भर पर्दो एक मात्र संस्था दि गोर्खा रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

पहिलो गल त तेरो बामाले तँलाई जन्माएर दोस्रो गल्ती मेरो मति बिग्री तँलाई अन्माएर चाहिँ फुट्या दुई चार केटा सुत्रा केही म त

त्यति बेलाबाट म गलत कति मेरो आँखामा पट्टी यस्तो मास बाउले बनाइदिएको त्यो बेलादेखि मलाई माफ गर्दे बुढी तेरो कहको आँसुले मेरो सारा पापहरू साफ गर्दे बुढी सधैँ साथ मलाई सुने सुख त त्यस्तै भयो आज भने सहकारो परे रुदा तेरो कहबाट अघि मेरो पाप घट्नेछ भने

0: सफलता
1: सफलता
2: मेरो सफलता
0: हाम्रो सफलता
3: हामी सबैको सफलता
0: साथै सफलता हामी सबैको सफलताको लागि
4: रेडियो सफलता 103.4 मेगाहर्ज
5: सुन्न मन लाग्यो।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको टिप सुन चाँदी दुकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुन चाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भए त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आज टिप सुन चाँदी दुकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगढहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुन चाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9805120 9825270714
3: आहा मेरी बुहारी कति राम्री आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले
4: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा
3: अनि कहाँ छ छोरा यो पसल
4: यो त पोखरा दुई बिन्दावासिनी बस पार्कमा छ नि
5: हजुर हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ
4: पुर्खौली काम हाम्रो पुर्खाको नाम सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ
3: पोखरा दुई बिन्दवासिनी बस पार्क
4: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा
3: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण
4: मोबाइल नम्बर 9846059581
3: 9165475
6: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर

0: कुखुरा तथा पशुपालक किसान का लागि खुशीको खबर। नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन, लेस तथा ब्रोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर। अन्य सेवाहरू:
1: कुकुरको भ्याक्सिनेसन,
0: कुखुरा तथा गाई भैँसीको दाना तथा चोकर। सम्पर्क फिस्टेल भेटनरी सेन्टर, पोखरा 0 किलोमिटर। फोन नम्बर 061-544-737, मोबाइल नम्बर 98-560-28-744। कुखुरा तथा पशुपालक किसानहरूको सारथी, आफ्नै साथी, फिस्टेल भेटनरी सेन्टर।
2: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईँको सेवा गर्नको लागि तयार रहेको छ।
3: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मर्मत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धा सम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मर्मत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 98-171-87-488।
2: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारी पाटन। साइकल स्वास्थ्यको लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
4: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98-460-00851।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुस्तकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुस्तकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरू का साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 98460 66 642 98 660 41 081। तपाईँको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसराताज चिकन।

0: अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
0: के तपाईलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्था हाछिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने उमेर अनुसार योनी सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
1: यदि त्यसो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बेहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधि समस्याको समाधान गरिन्छ।
0: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 061-574-668 मोबाइल नम्बर 9850-28104।
0: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कालीगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन चार पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9852121050, 9821270014।
3: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स, पोखरा 5, 0 किलोमिटर।

0: तामा, पितल, स्टील, कांच, प्लास्टिक तथा किचन का सामान को होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9856012046 9852010504 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क, सम्पर्क नम्बर 061520179।

0: यदि तपाईं वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061553071, 98067881234, 97050707123, व्हाट्सएप नम्बर 98011707123। सफलता एम्बुलेन्स अब 24 घण्टा हजुरको सेवामा।
1: सेवा सुविधा सम्पन्न एम्बुलेन्स नेपाल अधिराज्य भरका लागि स्टाफ नर्स डाक्टर सहित सम्पूर्ण सुविधा सहित एम्बुलेन्स सेवाका लागि हामीलाई सम्झन सक्नुहुन्छ। कच्ची बाटोको लागि फोर व्हीलको पनि व्यवस्था छ। एम्बुलेन्स चालक ज्ञानेश्वर थापा 98560110, 98284420 गरीब तथा विपन्न वर्गका बिरामीले ओडाको सिफारिस ल्याएमा निशुल्क सुविधाको समेत व्यवस्था गरिएको छ।
0: सफलता महिला कृषि सहकारीद्वारा सञ्चालित सफलता एम्बुलेन्स।
2: महिला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
3: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
4: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: गाउँकै हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरिराखु जस्तो कता बनाएछ।
1: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि।
0: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
1: सम्पर्क दीप सुनचाँदी दोकान, गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 98052121050।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98-462-89-89।
2: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055007 मुलसरा 7 चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
1: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
0: अनि कहाँ छ छोरा यो पसल?
1: यो त पोखरा दुई बिन्दवासिनी बस पार्कमा छ नि।
2: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुन चाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
1: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुन चाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
0: पोखरा दुई बिन्दवासिनी बस पार्क,
1: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेशनका साथ अब तपाईँहरूकै सेवा।
0: प्रोप्राइटर बल बहादुर सुनार कृष्ण।
1: मोबाइल नम्बर 9846059581,
0: 9116715475।
3: यदि तपाईँ वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेन पावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा कास्की। फोन नम्बर 061-55-071, 9807-81-234, 97-050-77-123, व्हाट्सएप नम्बर 9801-77-123।
4: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
5: वेस्ट सल्फरले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 मा 1 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 मा 2 वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
4: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, आइपिटिभी, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
6: कन्ट्याक्ट 0615530050, 0615589848।
4: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार अल्छिपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाउ भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप लप्सी इमली बैर कागती अमला कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तर का माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कुलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी। फोन नम्बर 9860666642 9860641081। मठ मन्दिर
0: गुरुकुल
1: चैत्य गुम्बा
0: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
1: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
0: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: घर बनाइयो तर घरको सुन्दरताको लागि राम्रो फुलहरू पनि पाउनै गाह्रो होइन है हजुर? हजुरलाई केही चिन्तै छैन कि क्या हो घरको? म त सोच्दा सोच्दा हैरानै भइसके।
3: के चिन्ता लिन्छौ, यस्तो सानो कुरामा नि 0 किलोमिटर

0: स्टडी एब्रोड जुनसुक विषय में उच्च शिक्षा का लगी अस्ट्रेलिया यूएसए यूके कैनेडा न्यूजीलैंड हजुर को गंतव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा संपर्क बीएमडब्ल्यू एजुकेशनल कंसल्टेन्सी पोखरा चार सिद्धार्थ चोक फोन नंबर 061-570-736 98-560-2325 98-086-35-480 साथ ही आईएलएस पीजी का कक्षा विशेषज्ञ टोली र गुणस्तरीय तालीम का साथ प्रदान गरिन्छ।
1: हामी सुरक्षित छौं, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
2: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
1: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
2: कपडामा केवल कपडा मात्र होइन, तपाईको माया र सम्मान पनि हुन्छ।
1: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउ, सफा कपडा संकलन अभियानलाई सफल पारौ।
2: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
1: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98-560-011-86 98-460-35-111। सम्पर्क नम्बर फेरि एकपटक 98-460-35-111।
3: हेलो
4: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
3: किन यताउता गर्नु पर्यो? पोखरा 7 मासबारमा रहेको पीएसटी टेरर्समा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुफत मूल्यमा पाइन्छ नि।
0: सम्पर्क पीएसटी ट्रेडर्स, पोखरा 7 मासबार, श्रीकृष्ण माविदेखि बुलाउदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल, मोबाइल नम्बर 98-60-39-63-2 98-560-34-32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: बेरोजगारलाई रोजगारी, सेक्युरिटी गार्डको तालिम मार्फत स्वदेशमा मात्र होइन विदेशमा पनि राम्रो आमदानी
6: होइन के भन्छ यो रेडियाले त्यही लगातार गान्छ।
5: नेपाली सेना, स्पेशल फोर्स रेन्जर तथा नेपाल प्रहरीका अवकाश प्राप्त अधिकारीद्वारा सञ्चालित दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेडमा सेक्युरिटी गार्डको तालिम लिनुहोस्। दक्ष सेक्युरिटी गार्ड बनी रोजगारीको बाटो तय गर्नुहोस्। दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड प्राइभेट लिमिटेडले विक्रम सम्मत 2071 हालसम्म तपाईँ हाम्रै उद्योग, कल कारखाना, होटेल, रिसोर्ट, बैंक तथा वित्तीय संस्था, स्कूल तथा कलेजहरूमा आवश्यक पर्ने दक्ष तथा अनुभवी सेक्युरिटी गार्ड सप्लाई गर्दै आएको छ। हामी एक महिनामै यहाँहरूलाई सेक्युरिटी गार्डमा दक्ष बनाउँछौ, साथमा रोजगारीको पनि ग्यारेन्टी दिन्छौ। साथै सबै प्रकारका मेला, महोत्सव तथा ठूला ठूला कार्यक्रमहरूमा सुरक्षा प्रदान गर्नु परेमा हामीलाई सम्झनुहोस्। सम्पर्क दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड, पोखरा 17 कारीपाटन, हिमालयन आँखा अस्पताल नजिकै। फोन नम्बर 061-574-225 98-560-2140 98-560-60-127 र 98-038-2140। सम्झनुहोस् है, सेक्युरिटी गार्डको तालिम प्रदान गर्ने अनि सेक्युरिटी गार्ड सप्लाई गर्ने विश्वासिलो अनि भरपर्दो एक मात्र संस्था दि गोर्खास रेन्जर सेक्युरिटी सर्भिस एन्ड ट्रेनिङ सेन्टर प्राइभेट लिमिटेड।

0: स्वास्थ्य हाम्रो सम्पत्ति, रोग निवारणका लागि औषधि।
1: अब सबै प्रकारका औषधि क्योर फर्स्ट फार्मेसी 0 किलोमिटरमा।
2: हाम्रा सेवाहरू उच्च गुणस्तरीय कम्पनीका औषधिहरूको फार्मेसी सेवा, दैनिक विशेषज्ञ डाक्टरबाट बिरामी जाँच, ईसीजी मुटुको जाँच सेवा, ड्रेसिङ घाउ सिलाउने, बाफ लगाउने र नेबुलाइजर सेवा पनि, भिडियो एक्सरे सेवा, इन्जेक्सन, टिटी, रेबिज, सङ्गिनी सुई लगायतका इन्जेक्सन लगाउने, विभिन्न रोग तथा समस्याको उचित परामर्श, काउन्सिलिङ, रगत दिसा पिसाब खकार वीर्य परीक्षण लगायतको ल्याब सेवा, जनरल फिजिसियन डाक्टर गोविन्दराज पाण्डेबाट बिहान र बेलुका बिरामी जाँच गरिन्छ। औषधिमा पनि विशेष छुटको व्यवस्था छ।
0: सम्पर्क
1: क्योर फर्स्ट फार्मेसी 0 किलोमिटर पोखरा, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि, प्रोप्राइटर अमर प्रसाद पाण्डे, शम्भुराज पाण्डे, फार्मासिस्ट शिक्षा पन्त। सम्पर्क नम्बर 98576221, 98450502251।
3: हेलो,
4: हजुर सन्चै, कस्तो छ हजुरलाई?
5: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
3: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
5: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
6: बारिस्ता, बारटेन्डर, सुसी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
7: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
6: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने, विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम,
8: साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
7: सारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराइ सर्टिफिकेट दिइने, तपाईँ हाम्रो विश्वास जित्न सफल।
6: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लढुङ्गा UFO र श्री कम्प्लेक्सको बीचमा।
7: फोन नम्बर 061-57-9915।
1: तपाईँको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरयानी, घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी, मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055055007 मुलसरा ताज चिकन बिरयानी हजुरकै सहर पोखरामा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0055 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: यदि तपाई वैदेशिक रोजगारीमा जानी मनसाय बनाइरहनु भएको छ भने नागढुङ्गा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखरा 8 कास्की। फोन नम्बर 061553071, 98067081234, 97050 77123, व्हाट्सएप नम्बर 98011 77123।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईँले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौ, पुरानो तथा सफा कपडाहरू सहयोग गरौ।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौ।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560 011 86, 98460 35 111। सम्पर्क नम्बर फेरि एकपटक 98460 35 111।

0: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि फेरि राख्नु जस्तो कता बनाएछ
1: कता हुनु नि पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दोकानमा बनाएको नि त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गरगहना पाइनुका साथै अर्डर बमोजिम जस्तो भने त्यस्तै बनाइन्छ नि
0: ए हो र म पनि यस्तै गहना बनाउन आजै दीप सुनचाँदी दोकान जान्छु नि
2: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ
1: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन चार पोखरा प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा मोबाइल नम्बर 9852210050 9852170714
3: कुखुरा तथा पशुपालक किसानका लागि खुशीको खबर नयाँ तथा पुराना कुखुरा पालक किसानको लागि अनुभवी भेटनरी डाक्टर किशोर आचार्यबाट कुखुरा पालन सम्बन्धी परामर्श तथा आफै दाना बनाउन चाहने कृषकको लागि दानाको फर्मुलेसन लेस तथा बोइलर कुखुराको पोस्टमार्टम तथा ल्याब परीक्षण गरिने एकमात्र ठाउँ फिस्टेल भेटनरी सेन्टर अन्य सेवाहरू
4: कुकुरको भ्याक्सिनेसन
3: कुखुरा तथा गाई भैंसीको दाना तथा चोकर सम्पर्क फिस्टेल भेटनरी सेन्टर पोखरा 0 किलोमिटर फोन नम्बर 0161547 मोबाइल नम्बर 9856728744 कुखुरा तथा पशुपालक किसानहरूको सारथी आफ्नै साथी फिस्टेल भेटनरी सेन्टर
5: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
3: के तपाईँलाई बारम्बार पिसाब लाग्ने रोक्न नसक्ने आस्ता हाछ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने उमेर अनुसार योनि सुक्खा र पातलो हुने महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धोल्लो र पातलो हुने सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्
5: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने जटिलता नहुने बिहोस गर्न नपर्ने छोटो समयमा सम्पन्न हुने चिरफार गर्न नपर्ने अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ
3: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा
5: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक फोन नम्बर 0161574668 मोबाइल नम्बर 9856028104
3: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर
6: होइन ए बुढा बिहान बिहान कहीँ नलाकाऊ
7: नि घर बनाउन लाएको कुरा त तँलाई पनि थाहा छ नि त्यही भएर घरको लागि काठको झ्याल ढोका अर्डर गर्न श्रमिक काष्ठ उद्योगतिर जान लागेको होइन
6: हो बुढा हाम्रा माइत पनि त्यहीँबाट झ्याल ढोका सटर र रेलिङ राखेर ढुक्क भएको थियौ त्यहाँ गएपछि त केही चिन्तै हुँदैन
8: त्यही त उहाँले चाहिँ हाम्रा पोखरी ग्राहकहरूलाई पनि विगत 21 वर्षदेखि गुणस्तरीय सेवा प्रदान गर्दै आएको समीक्षा कास्ट उद्योगले विगत 7 वर्षदेखि अल्मुनियम स्टिल एन्ड मेटलहरूको एउटै छानामुनिबाट सेवा दिँदै आइरहेको छ
9: साथै समीक्षाको रूपबाट उत्पादित सामानको बिक्री कक्ष तथा प्रधान कार्यालय स्थापना गरी थप सेवा सुविधा प्रदान गरिरहेको सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क समीक्षा काष्ठ उद्योग प्रधान कार्यालय तथा बिक्री कक्ष पोखरा 5 पर्स्याङ चौक फोन नम्बर 0161 541 9 85 उद्योग काष्ठ तथा सम्पर्क कार्यालय सिर्जना चौक 8 पोखरा फोन नम्बर 0161 525 9 4 स्टिल आल्मुनियम मेटल उद्योग पर्सियङ 5 पोखरा राधाकृष्ण मार्ग गुणस्तरीय सामान रोजौ असल उपभोक्ताको परिचय दिउँ

0: सफलता
1: सफलता
2: मेरो सफलता
3: हाम्रो सफलता
4: हामी सबैको सफलता
3: साथै सफलता हामी सबैको सफलताको लागि
5: रेडियो सफलता 103.4 मेगाहर्ज
6: सुन्न मन लाग्यो।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट सप पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97659 50960। दोस्ती टु मिट सप।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्त कालिका समीक्षा सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार, 061-533-904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश, 98462-82-989।
2: अब गुणस्तरीय फर्निसिङ सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी छानी नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबारमा
3: विभिन्न साइजका दराज, पलङ, डाइनिङ टेबल, सोफा, टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिङ सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै, सञ्चालक गुरुप्रसाद बराल, मोबाइल नम्बर 98460-20-127।
2: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।

0: होइन हामी हिजो आज हजुर साह्रै चिन्तित देखिनुहुन्छ नि।
1: हेर्नुहोस् न हेम सर, मेरो छोरा अनमोल जति बेला पनि मोबाइलमा मात्र झुन्डिराख्छ, न त उसलाई खानाको पिर छ न त पढ्नकै, भविष्यमा के गरी खाला भनेर त्यही चिन्ताले सताइरहेछ मलाई त।
0: हेर्नुहोस् अनुजी, यस्तो कुरामा चिन्ता गरेर हुँदैन। मेरो छोरीको पनि पहिला त्यस्तै बानी थियो। मैले मेरो छोरीको लागि समय निकालेर उनलाई मनपर्ने खेलकुद नृत्यतिर शरीर बनाएको कारणले एकाएक परिवर्तन भयो नि। हजुरले पनि हजुरको छोरालाई समय निकाल्नुहोस्, उनलाई मनपर्ने खेलतिर नृत्यतिर हरेक नयाँ नयाँ ठाउँतिर घुमाउने क्रियाकलापतिर शरीर गराउनु भयो भने हजुरको छोराको बानीमा पनि परिवर्तन आउन सक्छ।
2: सार्वजनिक हितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

Bakilal Esports, Bugda Vishal Bazar, Sipedunga Pokhara, Sampurna Kisimka, Khelkudka Samagri, Wholesale Tatha Khudra Bikri Garine Thau, Bibhinna Deshka Jersey Haru, Supath Mulyama Paincha, Aafulai Man Parne Deshko Jersey Ka Lagi, Samjhanuhos, Bakilal Esports. Proprietor Mohan Kumar, Samparka, 98162-65983, 98562-55855, स्टडी एब्रोड जुनसुके विषयमा उच्च शिक्षाका लागि अस्ट्रेलिया यूएसए यूके क्यानाडा न्यूजील्याण्ड हजुरको गन्तव्य विश्वासिलो र भरपर्दो शैक्षिक परामर्श केन्द्र बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा सम्पर्क बीएमडब्ल्यू एजुकेशनल कन्सल्टेन्सी पोखरा 4 सिद्धार्थ चोक फोन नम्बर 0165707636 98562025 98086-35480 साथै आयल्स र पीटीका कक्षाहरू विशेषज्ञ टोली र गुणस्तरीय तालिमका साथ प्रदान गरिन्छ तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरानी घरमा होस् या अफिसमा मिटिङमा होस् या जमघटमा अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी मनसराताज चिकन

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा 7 चिकन बिरयानी हजुरकै सहर पोखरामा।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050507 मनसरा 7 चिकन बिरयानी पोखरा 8 जालपा रोड

0: वाह क्या स्वादिलो माडा। खाना रुचाउने अचार, अल्छीपन हटाउन माडा अनि स्वादिष्ट छुर्पी खट्टो पुष्टकारी पोखरामा कहाँ पाइन्छ होला?
1: त्यसको लागि के चिन्ता बुढी, मुख्य रसाउने माडा अनि स्वादिष्ट अचार अनि तिमीले भनेका पुष्टकारी छुर्पी खट्टो विश्व पाव भण्डार पोखरा चार गैरापाटनमा पाइन्छ।
0: हजुर, हामी कहाँ आँप, लप्सी, इमली, बैर, कागती, अमला, कटहर द्वारा उत्पादित शुद्ध स्वादिष्ट उच्च गुणस्तरका माडा तितौरा अचारहरूका साथै छुर्पी खट्टो पुष्टकारी सुपथ मूल्यमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
1: साथै माडा तितौरा अचारहरू विदेश पठाउनुको लागि अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको लेबलिङ राखी प्याकिङ पनि गरिन्छ। सम्पर्क विश्व पाउ पोखरा चार गैरापाटन नवीन माध्यमिक विद्यालय र कुमदिनी होम्स स्कूलको बीचमा। प्रोप्राइटर मेघराज सुवेदी, फोन नम्बर 98460666042, 98460141।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साक्षर का साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समीक्ष सुनसादी पसल, बागलुङ बस पार्क दुई पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0615 37 904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98 4 62 82 999।

0: समाजमा कुनै पनि घटनाले मानसिक समस्या उत्पन्न गर्न सक्छ, त्यसैले
1: आधिकारिक स्रोतबाट मात्र सूचना प्रवाह गरौं।
0: दुर्घटनाका समाचारहरू मानवीय रूपले संवेदनशील हुने हुँदा त्यसलाई छानेर मात्र सुनौ।
1: दुर्घटना र विपदमा परेका व्यक्तिहरूलाई मानसिक तनाव र समस्या हुन सक्ने भएकाले मनोवैज्ञानिक सहयोग दिने वातावरण सिर्जना गरौं।
0: किशोर किशोरी तथा बाल बच्चालाई पनि विपद र दुर्घटनाका समाचार सुनाउँदा उनीहरूले बुझ्ने भाषामा सुनाऊ।
1: जनहितका लागि रेडियो सफलता 103.4 मेगाहर्ज।

0: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रेर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल चोकमा रहेको करण साइकल पसल तपाईको सेवा गर्नको लागि तयार रहेको छ।
1: अब सुन्नुहोस् यहाँका सेवाहरू। यहाँ साइकल मरमत गर्नुको साथै सबै बच्चादेखि लिएर वृद्धासम्मको लागि हरेक प्रकारका साइकल सुपथ मूल्यमा पाइनुको साथै साइकलका सम्पूर्ण सामानहरू बिक्री गरिन्छ। साथै ग्यास चुलो स्टोभ प्रेसर कुकरको पनि मरमत गरिन्छ। प्रोप्राइटर राजकिशोर प्रसाद, मोबाइल नम्बर 9811 87488।
0: करण साइकल पसल आँखा हस्पिटल पोखरा 17 घारीपाटन। साइकल स्वास्थ्यका लागि लाभदायक छ, त्यसैले साइकल चढौ, स्वस्थ नागरिक बनौ।
2: छोरोलाई खेलकुदको सामान, छोरीलाई स्टेसनरी सामान, ती बुढालाई दिनदिनै पत्र पत्रिका चाहियो रे। अब यत्रो थरी थरीको सामान किन्न कहाँ जाऊ?
3: ल दिदी बहिनी, यसको लागि त नव विद्या सदन स्टेसनरी छँदैछ नि, पोखराको 0 किलोमिटरमा हो। त्यही जानुस् न, तपाईँले खोजेको सबै सामान त्यही पाइन्छ।
2: हजुर, प्लस टू सरकारी तथा बोर्डिङ स्कुलका पुस्तकहरू, खेलकुद साथै स्टेसनरी सामानहरू, फोटोकपी, प्रिन्ट, बाइन्डिङ, रिचार्ज कार्ड साथै पत्र पत्रिकाहरूको लागि हामीलाई सम्झनुहोस्।
3: सम्पर्क नव विद्या सदन स्टेसनरी, पोखरा 5 0 किलोमिटर, प्रोप्राइटर मिनराज खड्का, फोन नम्बर 061-535-651। सम्झनुहोस् है, नव विद्या सदन स्टेसनरी 0 किलोमिटर 5 पोखरा।
4: क्षयरोगका बिरामीले नियमित रूपमा नछुटाई 6 महिनासम्म स्वास्थ्य कर्मीको निगरानीमा औषधि खानुपर्छ, अनि यो रोग पूर्ण रूपमा निको हुन्छ।
5: यो क्षयरोग सर्छ चाहिँ कसरी नानी?
4: फोक्सोको क्षयरोगीले खोक्दा, हाच्छ्यु गर्दा क्षयरोगका कीटाणुहरू बाहिर निस्की हावामा रहेका हुन्छन्। निरोगी मानिसले श्वास लिँदा हावाको माध्यमबाट फोक्सोमा पुग्दछ र क्षयरोग सर्न सक्छ।
5: अनि यो क्षयरोग लागेको चाहिँ कसरी थाहा पाउने नानी?
4: छाती दुख्छ, खान मन लाग्दैन, वजन घट्दै जान्छ, साँझ पख हल्का ज्वरो आउँछ, 2 हप्ताभन्दा बढी लगातार खोकी लागिरहन्छ, खकारमा रगत देखिन्छ। यस्तो लक्षण देखिएमा तुरन्तै स्वास्थ्य संस्थामा गई खकार जचाउनु पर्दछ।
6: क्षयरोगबाट बस्न बच्चा जन्मिना साथ बीसीजी खोप लगाऊ। समुदायमा रहेका क्षयरोगीहरू बेलैमा पत्ता लगाए स्वास्थ्य कर्मीको प्रत्यक्ष निगरानीमा पूरा मात्रा र अवधिसम्म औषधि खुवाई क्षयरोग फैलनबाट रोकौ।
7: जनहितका लागि नेपाल क्षयरोग निवारण संस्था कास्की। स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस्, कक्षा 12 को एक्जाम दिएर बसेकाहरूका लागि विशेष जापानिज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेसनको नचिन्ता, जापानको जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङको 2 तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिङ्कवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट स पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97650 59 60। दोस्ती टु मिट स।
2: आहा, मेरी बुहारी कति राम्री, आकाशको जुन टपक्कै टिपेर ल्याएछ मेरो छोराले।
3: यो आकाशको जुन सँगै तारा जस्तै टल्किएका कास्कीकोट ज्वेलर्सका गहनाले सुनमा सुगन्ध थपिएका छन् नि आमा।
2: अनि कहाँ छ छोरा यो पसल?
3: यो त पोखरा 2 बिन्दावासिनी बस पार्कमा छ नि।
4: हजुर, हामी कहाँ दक्ष अनुभवी कालीगढद्वारा आधुनिक डिजाइनका सुनचाँदीका गरगहना अर्डर अनुसार ग्यारेन्टीको साथ तयार गरिन्छ एवं पुराना गहना साटफेर तथा खरिद बिक्री गरिनुको साथै कम्प्युटर प्रविधिद्वारा गहना नापतोल गरिन्छ।
3: पुर्खौली काम हाम्रो पुर्खाको नाम, सुनचाँदीका गरगहना किन्न कास्कीकोट ज्वेलर्स मानै जाउँ।
2: पोखरा 2 बिन्दावासिनी बस पार्क,
3: विशेष ज्यालामा छुट सहित नयाँ डेकोरेसनका साथ अब तपाईँहरूकै सेवा।
2: प्रोप्राइटर बलबहादुर सुनार कृष्ण।
3: मोबाइल नम्बर 98

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाच्छ्यु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनी दोल्लो हुने, उमेर अनुसार योनी सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यसो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28-104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: रामुलाई किन स्कुल नपठाएको मैले दाई? काममा अलि सघाउँछ कि भनेर नि।
3: होइन दाई, बाल बालिकालाई पढाउनु उनीहरूको अधिकार हो, बाल श्रम त अपराध हो नि। हाम्रो इच्छा सबै बाल बालिकालाई गुणस्तरीय शिक्षा, उमेर पुगेका सबै बाल बालिकालाई विद्यालय भर्ना गरौं, छोरा र छोरीलाई समान शिक्षाको अवसर दियौं, बाल श्रमको अन्त्य गरौं।
4: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

0: हजुर, हामी कहाँ आधुनिक डिजाइन का गरगहनाहरू बिना रसायन ग्यारेन्टी का साथ तयार गरिन्छ। साथै पुराना गरगहनाहरू साथेरका साथै खरिद बिक्री पनि गरिन्छ।
1: सम्पर्क गुप्ता कालिका समक्ष सुनसादी पसल, बागलुङ बस पार्क 2 पोखरा, प्रोपाइटर गणेश बहादुर सुनार 0161533904, म्यानेजिङ डाइरेक्टर लोकबहादुर सुनार लोकेश 98462899।
2: नव युनिक गिफ्ट एन्ड किचन स्टोर्स पोखरा 5 0 किलोमिटर।

0: तामा पितल स्टील कांच प्लास्टिक तथा किचन का सामान होलसेल मूल्य में खुद्रा बिक्री करने स्टोर्स नवयुनिक गिफ्ट एंड किचन स्टोर्स पोखरा 50 किलोमीटर प्रोप्राइटर विष्णु दत्त मिश्र संपर्क 9850-1246 9850-1254 साथ ही कुखुरा को दाना पानी को भाड़ा थोक मूल्य में उपलब्ध छ। अब गुणस्तरीय फर्निसिंग सम्बन्धी सबै सामग्री एउटै छानामुनि छानी छानी नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबारमा
1: विभिन्न साइजका दराज पलङ डाइनिङ टेबल सोफा टिभी क्याबिनेट एवं आवश्यक अनुसारका फर्निचर सम्बन्धी सामग्री चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क नवमोडन फर्निसिंग सेन्टर पोखरा 7 मासबार मदरल्यान्ड मावि सँगै सञ्चालक गुरुप्रसाद बराल मोबाइल नम्बर 9840-20-127।
0: हामी न्यू रोडबाट आफ्नै उद्योग पोखरा 7 मासबारमा सरेको समस्त ग्राहक वर्गहरूलाई जानकारी गराउँछौ।
2: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
3: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
2: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
3: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
2: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड पोखरा पृथ्वी चोक बस पार्क सम्पर्क नम्बर 061-520-179।

0: पाइन्छ हो मडेली भरि पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्तीटु मिट छ पोखरा रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793 97650 59 60 दोस्तीटु मिट छ।
2: हेलो
3: हेलो क्रिस्पी, सुन न, घरमा चाहिने खाद्यान्नको सामान सकिएको छ, यी सम्पूर्ण सामान किन्न कता जाने होला?
4: किन यताउता गर्नु पर्यो, पोखरा 7 मासबारमा रहेको पीएसटी टेरसमा जाऊ न, त्यहाँ त गुणस्तरीय सामान सस्तो र सुपथ मूल्यमा पाइन्छ नि।
1: सम्पर्क पीएसटी ट्रेडर्स पोखरा 7 मासबार श्रीकृष्ण माविदेखि बुलाउँदी लेक साइड जाने बाटोको बीचमा। प्रोप्राइटर टेकराज पौडेल। मोबाइल नम्बर 98 60 39 063 98 5 60 34 32। खाद्यान्नका सम्पूर्ण सामान होलसेल तथा खुद्रा मूल्यमा पाइन्छ, साथै होम डेलिभरीको पनि व्यवस्था छ।
5: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966 061-455-966 र मोबाइल नम्बर 98460-00851।

0: ओहो भाउजू ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
1: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन।
0: कहाँ त्यस्तो गर्नुहुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ। त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
2: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौं। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 9855335394।
3: गृह लक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32 गगन गौडा।
4: के तपाईलाई नयाँ साइकल किन्न मन लागेको छ अथवा पुरानो साइकल बिग्रिएर समस्यामा पर्नु भएको छ? यदि त्यस्तो भएको छ भने अब पोखरा 17 आँखा हस्पिटल

तपाईको भोक लाग्दाको साथी मनसरा ताज चिकन बिरानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसरा ताज।

अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 0557 मनसरा ताज चिकन बिरयानी हजुरकै सहर पोख।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050508 97055557 मुलसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड
1: विगत को 20 वर्ष देखि हजुर सेवा में समर्पित
2: वेस्ट सल्फर ल्यायो नया जम्बो कम्बो अफर अब मात्र 12,000 में एक वर्ष को टीवी प्लस इंटरनेट सर्विस 19,500 में दुई वर्ष को टीवी प्लस इंटरनेट सर्विस
1: अब सब को लगी वेब सर्फर भरपर्दो विश्वासिलो हाई स्पीड फाइबर इंटरनेट र टीवी सर्विस देश को पूर्व देखि पश्चिम सम्म फैलिएको हाई स्पीड फाइबर इंटरनेट आईपीटीवी डिजिटल टीवी कर्पोरेट इंटरनेट इंट्रानेट र डेटा सेंटर सर्विस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल अरू भन्दा फरक सबै भन्दा विश्वसनीय नेपाल भरि फाइबर इंटरनेट र टीवी सर्विस सेवाको लागि वेब सर्फर घर घरमा फाइबर इंटरनेट र टीवी सर्विस
3: कन्ट्याक्ट 0615530500 0615589848
1: फर मोर डिटेल्स विजिट www.websurfer.com.np
4: हजुर आमाको अनुभव सुन्दा त कति कुरा पो सिक्न पाइने
5: हो नि ज्येष्ठ नागरिक त हाम्रो समाजको जीवित इतिहास र मार्गदर्शक हुन् ज्येष्ठ नागरिकको सम्मान समाज विकासको अमूल्य धन ज्येष्ठ नागरिकको उचित हेरचाह स्वास्थ्य सुरक्षा र सम्मान गरौं उहाँहरूको अनुभवलाई पुस्ताको विकासमा उपयोग गरौं
6: अनुरोध गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान साथै पीआरपी स्टेम सेल थेरापी सर्जरी सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, आस्ता हाछु गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि दोल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी दोल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्।
0: यदि त्यस्तो हो भने साइड इफेक्ट नहुने, जटिलता नहुने, बेहोश गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061574668, मोबाइल नम्बर 98560028104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।

0: यदि तपाई वैदेशिक रोजगारीमा जाने मनसाय बनाइरहनु भएको छ भने नागढुंगा पोखरामा रहेको नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सीलाई सम्झनुहोस्। दुबई, कतार, साउदी, मलेसिया सहित रोमानिया लगायतका युरोपियन राष्ट्रका विभिन्न कम्पनीमा वैदेशिक रोजगारीको सुवर्ण अवसर। कुक, किचन हेल्पर, वेटर, सेक्युरिटी गार्ड, फ्याक्ट्री वर्कर, डेलिभरी बोय, ड्राइभर, हाउसकिपिङ, हेल्पर, क्लिनर लगायतका क्षेत्रमा वैदेशिक रोजगार जान चाहनुहुन्छ भने सम्झनुहोस्। खाना बस्नको सुविधा सहित मासिक तलब न्यूनतम 40,000 देखि 1,00,000 सम्म। सम्पर्क नेशनल एक्सपोर्ट मेनपावर कन्सल्टेन्सी प्राइभेट लिमिटेड, नागढुङ्गा पोखराट कास्की। फोन नम्बर 0168553071, 9807081234, 97050-77123, व्हाट्सएप नम्बर 9811-77123।
1: सन्तुलित र उचित रासायनिक मलको प्रयोगले मात्र बाली बिरुवाबाट उत्पादन बढाउन सकिन्छ।
2: माटोमा भएको अम्लीयपन घटाएर उत्पादन बढाउन साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट र एमोनियम सल्फेट मल नेपाली बजारमा उपलब्ध गराएको छ।
1: याद गर्नुहोस्, कृषि उत्पादन बढाउन तथा माटोको उर्वरा शक्ति कायम राख्न साल ट्रेडिङ कर्पोरेशनले सिंगल सुपर फस्फेट, सादा एवं जिंक र बोरो मिश्रित तथा एमोनियम सल्फेट मल बिक्री वितरण गरिरहेको छ।
2: तपाईँलाई आवश्यक पर्ने मल लिनका लागि नजिकैको विक्रेतासँग सम्पर्क गर्नुहोला।
1: साल ट्रेडिङ कर्पोरेशन लिमिटेड, पोखरा पृथ्वी चोक बस पार्क। सम्पर्क नम्बर 0165201179।

0: हेर न साङ्लो बरो बहिनीको विवाह टेको पार्टीको जिम्मा पो कसलाई दिने होला? यसो आइडिया निकालिदिनु पर्यो।
1: जतिखेर पनि जहिले पनि मैले प्लानिङ गर्नुपर्ने बरु जस्तो मसँग मलाई स्यालेरी दिएर राखे
2: बेला तँलाई स्यालेरी। बिरौटाको राम मन्दिरको आडैमा रहेको बराल पार्टी प्यालेस एन्ड क्याटरिङ सर्भिसमा गएर पार्टीको जिम्मा दिएर आइज त कान्छा।
3: सम्पर्क बराल पार्टी प्यालेस एन्ड टेन्ट हाउस पोखरा 17 बिरौटा राम मन्दिरको नजिकै। मोबाइल नम्बर 9847285575 9807157 9507325575।
4: के हेरेर टोलाए कि अहो कति राम्रो गहना लगाए कि हेरि राखु जस्तो कता बनाएछ?
5: कता हुनु नि, पोखरा गैरा पाटनमा रहेको दीप सुनचाँदी दुकानमा बनाएको नि। त्यहाँ त आधुनिक डिजाइनका तयारी सुनचाँदीको गर गहना पाइनुका साथै अर्डर बहुजन जस्तो भने त्यस्तै बनाइन्छ नि।
4: ए हो र, म पनि यस्तै गहना बनाउन आज दीप सुनचाँदी दुकान जान्छु नि।
0: हाम्रा सेवाहरू शुद्ध सुनका आधुनिक डिजाइनका गरगहनाहरू दक्ष तथा अनुभवी कारिगरहरूद्वारा बनाइन्छ, साथै आधुनिक प्रविधिद्वारा नापतौल गरी किनबेच गरिन्छ।
5: सम्पर्क दीप सुनचाँदी दोकान गैरापाटन 4 पोखरा, प्रोप्राइटर दिपेन्द्र सुनार कान्छा। मोबाइल नम्बर 9802521050 9821727014।
6: आयो है मासु, ताजा ताजा मासु।

0: होमडेली भरी पनि हुन्छ।
1: हजुर, सम्पूर्ण प्रकारका ताजा स्वस्थकर मासुका लागि दोस्ती टु मिट स पोखरा 8 रत्नचोक प्रोप्राइटर शिव कुंवर। सम्पर्क नम्बर 98052 67793, 97659 50960। दोस्ती टु मिट स।
2: हामी सुरक्षित छौ, उनीहरू संकटमा छन्। जुन कपडा तपाईले वर्षौंदेखि लगाउनु भएको छैन त्यो आज कसैको आवश्यकताको वस्तु बन्न सक्छ।
3: सफा कपडा संकलनमा हातेमालो गरौं, पुरानो तथा सफा कपडाहरू सहयोग गरौं।
2: हाम्रो सानो सहयोगले कसैको जीवन फेरिन सक्छ।
3: कपडामा केवल कपडा मात्र होइन, तपाईँको माया र सम्मान पनि हुन्छ।
2: विपदमा परेकालाई सम्मानपूर्वक साथ दिउँ, सफा कपडा संकलन अभियानलाई सफल पारौं।
3: प्रत्येक व्यक्तिमा परिवर्तन ल्याउने शक्ति हुन्छ, हामी त्यो परिवर्तनको यात्रामा साथ दिने प्रयास गर्छौं।
2: प्रयास नेपाल, पोखरा महानगरपालिका, वडा नम्बर 13, बाजापाटन, सद्भाव टोल। सम्पर्क नम्बर 98560 011 86, 98460 35 111। सम्पर्क नम्बर फेरि एकपटक 98460 35 111। अब लेजर प्रविधिद्वारा महिला प्रजनन अंग सम्बन्धी समस्याहरूको समाधान, साथै पीआरपी, स्टेम सेल थेरापी, सर्जरी, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
1: के तपाईँलाई बारम्बार पिसाब लाग्ने, रोक्न नसक्ने, हाँस्दा हाच्छिउँ गर्दा र खोक्दा पिसाब चुहिरहने, बच्चा बच्ची पाइसकेपछि महिलाको योनि धुल्लो हुने, उमेर अनुसार योनि सुक्खा र पातलो हुने, महिनावारी सुक्ने बेलामा र सुकिसकेपछि प्रजनन अङ्ग सम्बन्धी मांसपेशी धुल्लो र पातलो हुने, सहवास गर्दा दुख्ने वा सहवास गर्न मन नलाग्ने लगायतका समस्याहरू छन्?
2: यदि त्यस्तो हो भने साइड इफेक्ट

0: नहुने, जटिलता नहुने, बिहोस गर्न नपर्ने, छोटो समयमा सम्पन्न हुने, चिरफार गर्न नपर्ने, अस्पतालमा भर्ना हुनै नपर्ने गरी लेजर प्रविधिबाट समस्याको समाधान गरिन्छ।
1: आउनुहोस् प्रजनन स्वास्थ्य सम्बन्धी सम्पूर्ण समस्याको समाधान अब सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टरमा।
0: सम्पर्क सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर, पोखरा 5 पर्स्याङ चोक, फोन नम्बर 061-574-668, मोबाइल नम्बर 98-560-28104।
1: तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता, सहारा इन्टरनेशनल फर्टिलिटी सेन्टर।
2: आमा, पानी प्यास लाग्यो, यही घैंटाको पानी खाइदिउँ कि क्या हो?
3: नाइ बाबु, वर्षाको समय छ, पानी उमालेर वा फिल्टर गरेर मात्र पिउनु पर्छ, नत्र बिरामी होइएला।
4: स्वच्छ खाने पानी र सफा वातावरण स्वस्थ जीवनको आधार। हैजा, झाडा पखाला र डेंगु जस्ता रोगबाट बच्न व्यक्तिगत र वातावरणीय सरसफाईमा ध्यान दियौ। घर वरपर पानी जम्न नदिऊ, स्वस्थ बनाऊ।
5: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

स्टुडेन्ट भिजामा जापान जान चाहनेहरूका लागि सुवर्ण अवसर। आउनुहोस् कक्षा 12 को एग्जाम दिएर बसेकाहरूका लागि विशेष जापानीज भाषा कक्षा सहित उचित परामर्श भइरहेको छ। डकुमेन्टेशन को नचिन्ता, जापान को जुनसुकै ठाउँका जुनसुकै कलेज पनि विद्यार्थी आफैले परामर्श पछि रोज्न सक्ने। कक्षा 12 पास गरेर छोडेकाहरूका लागि विद्यार्थी भिजामा जान चाहनुहुन्छ भने 5 वर्षको ग्यापले कुनै फरक पार्ने छैन। साथै स्टुडेन्ट भिजा नलागेकाहरूका लागि कामदार वर्किङ भिजामा जानका लागि भाषा कक्षा सहित पुनः परामर्श गरिन्छ। ब्याचलर पास गरेर बसेकाहरूले पनि सम्झन सक्नुहुनेछ। सम्पर्क लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4 सिद्धार्थ चोक, बिजु नेस्ट बिल्डिङ को 2 तला, फोन नम्बर 061-571-430, 98-560-85-843। सम्झनुहोस् है, स्टुडेन्ट भिजामा जापान जानको लागि विश्वासिलो अनि भरपर्दो माध्यम लिंकवे एजुकेशन कन्सल्टेन्सी प्राइभेट लिमिटेड, पोखरा 4।

0: दिदी किन हो यो छिमेकीमा त सबै झगडा कुटपिट मात्रै हुन्छ, कतै उजुरी दिने कि?
1: हो हिंसा सहनुहुन्न, हामी सबै मिलेर यस्तो विभेद रोक्नु पर्छ।
0: हिंसा सहेर नबसौ, विभेद मुक्त समाज निर्माणमा जुटौ।
1: जुनसुकै प्रकारका शारीरिक वा मानसिक हिंसा कानून त दण्डनीय छ, लैंगिक हिंसा भएको देखेमा वा भोग्नु परेमा तत्काल आवाज उठाउ र कानूनी उपचार खोजौ।
2: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।

रब्य दृश्यमा देखिए अनुसार यस्ता घटनाहरू हाम्रो देशमा पटक पटक घट्दै आइरहेका छन्। सृजनाकर्ता भनेको खुलापन्छी जस्तै हो, उसले खुलेर सृजना गर्न पाउनुपर्छ। कलालाई अनेक रसबाट प्रस्तुत गर्न सकिन्छ भन्दैमा समाजमा अपच्य प्रस्तुत गर्नु पनि राम्रो होइन, बरु मौलिकतामा जोड़ दियो भने अब आउने भावी पीढ़ीले केही शिक्षा पाउनेछन् भन्दै जिल्ला अदालतले एक पटकलाई माफी दिँदै रिहा गरेको छ।

तपाईको भोक लाग्दाको साथी मनसराताज चिकन बिरयानी। घरमा होस् या अफिसमा, मिटिङमा होस् या जमघटमा, अनलाइनमै अर्डर भनेकै ठाउँमा डेलिभरी। मनसराताज।

अनलाइन अर्डर का लागि सम्पर्क 9705050508 9705050557 मुलसरा ताज चिकन बिरयानी हजुरकै सहर पोखरा।

0: अनलाइन अर्डर का लागि सम्पर्क 97050 50508 97055 55 07 मनसरा तात चिकन बिरयानी पोखरा 8 जालपा रोड।
1: सूचना शिक्षा र मनोरञ्जन अब रेडियो सफलता 103.4 मेगाहर्ज सँगै सफलताखबर.com मा पनि www.sofaltakhabar.com साथमा रेडियो सफलताको फेसबुक पेज रेडियो सफलता 103.4 मेगाहर्ज पोखरा र रेडियो सफलताको युट्युब च्यानल रेडियो सफलता टिभी पनि सब्स्क्राइब गरी हामी सँगै रहनुहोला।

0: बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार, चिब्बे ढुंगा पोखरा, सम्पूर्ण किसिम का खेलकूद का सामग्री होलसेल तथा खुद्रा बिक्री गरिने ठाउँ, विभिन्न देश का जर्सी सुपथ मूल्य में पाइन्छ। आफूलाई मन पर्ने देश को जर्सी का लागि सम्झनुहोस् बाकेलाल स्पोर्ट्स। प्रोप्राइटर मोहन कुंवर, सम्पर्क 98116062983, 98555852855। सम्झनुहोस् है बाकेलाल स्पोर्ट्स, बुद्ध विशाल बजार।
1: ओहो भाउजू, ग्यास त साह्रै गनाएछ। रेगुलेटर बन्द छैन कि क्या हो? फेरि झ्याल ढोका पनि सबै बन्द छन्। झ्याल ढोका खोलिहाल्नुहोस् त भाउजू।
2: त्यही त नानी, ग्यास त प्राय यस्तै गनाइराख्छ। रेगुलेटर बन्द गर्यो भने खोल्दा लुज हुन्छ भनेर बन्दै गरिँदैन?
1: कहाँ त्यस्तो गर्न हुन्छ र भाउजू, यो त एकदमै संवेदनशील चिज पो हो त। हाम्रो सानो लापरवाहीले दुर्घटना पनि हुन सक्छ, त्यसैले भाउजू ग्यासको प्रयोग गर्दा निकै विचार पुर्याउनु पर्छ। अर्को कुरा नै भाउजू, हामीले ग्यास बाली राखेर अन्य कामहरू गर्छौँ, त्यसले ग्यास छिटो सकिन्छ भने अर्कोतिर बच्चाहरूले चलाए भने आगजनी पनि हुन सक्छ। अनि ग्यास बाल्ने बेलामा झ्याल ढोका पनि पुरै खुल्ला राख्नु पर्छ के भाउजू।
3: ग्यास अत्यन्तै संवेदनशील पदार्थ हो, त्यसैले ग्यास प्रयोग गर्दा सचेत बनौ। नेपाल सरकारद्वारा तोकिएको ग्यास लिक्विड मूल्य भन्दा बढी नतिरौ। यदि सो मूल्य भन्दा बढी ल्याएको खण्डमा सम्बन्धित निकायमा सम्पर्क गरौ। सम्पर्कको लागि 98555353494।
4: गृहलक्ष्मी ग्यास कम्पनी प्राइभेट लिमिटेड, पोखरा महानगरपालिका 32, गगन गौडा।
5: हेलो,
6: हजुर सन्चै, कस्तो छ हजुरलाई?
7: आरामै छु। सुन त, छोरालाई विदेश पठाउने कुरा छ नि, होटल सम्बन्धी तालिम गराएर पठाऊ है।
5: बरु तालिम लिन कहाँ पठाउने होला? रेडियोमा कान्तिपुर होटल ट्रेनिङ बारे सुन्छु नि।
7: हो, त्यही पठाऊ, त्यहाँ तालिम लिएकालाई विदेशमा मान्यता पनि दिन्छ, काम गर्न पनि सजिलो।
8: बारिस्ता, बारटेन्डर, सुशी मेकिङ, इन्डियन कुकिङ, कुक, वेटर, बेकरी, हाउस किपिङ, फ्रन्ट अफिस लगायतका सम्पूर्ण होटल सम्बन्धी तालिमका लागि
9: कान्तिपुर होटल ट्रेनिङ सेन्टर।
8: वर्षौंदेखि देश विदेशका 5 तारे होटलमा कार्यरत सेफ र म्यानेजरद्वारा तालिम दिइने विदेशमा मान्यता प्राप्त अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रम, साथै होस्टेलको व्यवस्था पनि रहेको छ।
9: तारे होटलहरूमा फिल्ड भिजिट र फिल्ड ट्रेनिङ गराइने, सिटी भिजिटद्वारा स्किल टेस्ट गराई सर्टिफिकेट दिइने। तपाईँ हाम्रो विश्वास जित्न सफल।
8: कान्तिपुर होटल ट्रेनिङ सेन्टर, मार्ग चुक्लाढुङ्गा UFO र श्री कम्प्लेक्स को बीचमा।
9: फोन नम्बर 061-587-915।
10: अब रेडियो प्रस्तुता उद्घोषण कला र नेतृत्व क्षमता वृद्धिका लागि सम्झनुहोस् रेडियो सफलता 103.4 MHz लाई तालिम सञ्चालन भइरहेको छ। सम्पर्क 061-452-966, 061-455-966 र मोबाइल नम्बर 98460-00851।
11: विगतको 20 वर्षदेखि हजुरको सेवामा समर्पित
12: वेस्टर्न फन्डले ल्यायो नयाँ जम्बो कम्बो अफर। अब मात्र 12,000 एक वर्षको टिभी प्लस इन्टरनेट सर्भिस, 19,500 दुई वर्षको टिभी प्लस इन्टरनेट सर्भिस।
11: अब सबैको लागि वेब सर्फर, भरपर्दो विश्वासिलो हाई स्पिड फाइबर इन्टरनेट र टिभी सर्भिस, देशको पूर्वदेखि पश्चिमसम्म फैलिएको हाई स्पिड फाइबर इन्टरनेट, IPTV, डिजिटल टिभी, कर्पोरेट इन्टरनेट, इन्टरनेट र डेटा सेन्टर सर्भिस आदि सेवाहरूको लागि वेब सर्फर नेपाल। अरू भन्दा फरक, सबैभन्दा विश्वसनीय नेपालभरि फाइबर इन्टरनेट र टिभी सर्भिस सेवाको लागि वेब सर्फर, घर घरमा फाइबर इन्टरनेट र टिभी सर्भिस।
12: कन्ट्याक्ट 0615530050, 0615589848।
11: फर मोर डिटेल्स विजिट www.websurfer.com.np।

हामी अहिले चन्द्रगिरी डाँडामा उभिँदैछौँ। बालेश्वर मन्दिरमा हाम्रो सुटिङको टिम भइसक्यो, हामी लास्टमा हौ। त्यहाँ भजनको सुटिङ हुँदैछ, तपाईँहरूलाई त्यो कुरा अवगत गराउँछु।

那山人的我从看中山这一方从路口摩托摩尼的黑人来我那干红的阿卡好家银沙哥那来

0: मठ मंदिर
1: गुरुकुल
0: चैत्य गुम्बा
1: र पुरातात्विक धरोहरहरू हाम्रा धर्म संस्कार र संस्कृतिका अमूल्य खम्बा हुन्। यिनीहरूलाई अगाल्दै संरक्षण गर्नु हामी सबैको दायित्व मात्र होइन, सफल जीवनको आधार पनि हो।
0: आउनुहोस्, एकतामा शक्ति हुन्छ, प्रेम बाँडौ, जीवनलाई सार्थक पारौ।
1: केदारेश्वर महादेव मणि सेवा आश्रम र केदारेश्वर वैदिक गुरुकुल विद्याश्रम पोखरा छ बैदाम।
2: भोलि घरमा पूजा छ, पूजाका सामग्री केही लिन जानु पाएको छैन, फेरि महेन्द्र पुल जानु पर्ने होला, यो बुढीलाई केही चिन्तै छैन भने।
3: होइन, के भन्छन् यी बुढा, किन महेन्द्र पुल नै जानु पर्यो भने त्यति सामान लिनको लागि? अहिले त 0 किलोमिटरमा बिजुक्ति राइस मिल भएको घरमा पामी पुजारी पूजा सामग्री भण्डार छँदैछ नि।
2: ए हो र, ल त्यसो भए म ढुक्क भएन।
4: हजुर, हामी कहाँ सत्यनारायण रुद्री व्रतबन्ध विवाह चौरासी सप्ताह एकह लगायत जुनसुकै कार्यका लागि सम्पूर्ण किसिमका पूजा सामग्रीहरू सुपथ मूल्यमा पाइनका साथै विभिन्न पूजा आजा कर्मकाण्ड गराइने र आवश्यक परामर्श समेत दिइनेछ।
2: सम्पर्क पामे पुजारी पूजा सामग्री भण्डार एन्ड कोल्ड स्टोर 0 किलोमिटर 5 पोखरा, प्रोप्राइटर पण्डित घनश्याम अधिकारी गुरु र लक्ष्मी अधिकारी, मोबाइल नम्बर 98460-54635, 98464-43853।